0: हटाइएको छ। स्वास्थ्य जनसंख्या मन्त्री निशा मेहतालले अस्पतालमा कर्मचारी नियुक्ति र प्रशासनिक प्रभावका विषयमा उठेका गम्भीर प्रश्नलाई छानबिन समितिले प्रश्न पार्ने जानकारी दिएकी छन्। अस्पतालभित्र कर्मचारी नियुक्तिमा नातागोता र पहुँचको दुरूपयोग भएको हो कि होइन भन्ने विषयलाई समेत छानबिनको दायरामा ल्याइने मन्त्री मेहताको भनाई छ। असन्तुष्ट कर्मचारीहरूले विभिन्न विभागमा उच्च पदस्थको नाता पर्ने व्यक्तिहरू भर्ती गरिएको भन्दै मन्त्री समक्ष निष्पक्ष छानबिनको समेत माग राखेका छन्। मन्त्रालयले सम्बन्धित कर्मचारीको नियुक्ति प्रक्रिया, योग्यता, दरबन्दी, करारको प्रकृति, छनौट प्रणाली र उनीहरूको जिम्मेवारी बारे स्वतन्त्र पुष्टि गर्न छानबिन टोली समेत खटाएको छ। मन्त्री मेहताले संसदमा दिएको जानकारी अनुसार मन्त्रालयले 24 घण्टाभित्र स्पष्टीकरण सोधेकोमा अस्पतालबाट प्रत्युत्तर प्राप्त भइसकेको छ। प्रारम्भिक विवरण अनुसार 30 वर्षीय बबिता कुमारी पासवान भदौ 24 गते बिहान करिब 2 बजे प्रसव व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्। उनलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरी थप जाँचको सुझाव दिएको थियो तर अस्पतालबाट बाहिरिएको र बिहान 4:45 बजे मूल गेट बाहिरै शिशु जन्माउन बाध्य भएको भनेर स्पष्टीकरणमा बताइएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा पुगेका थिए। ड्यूटीमा रहेका स्वास्थ्य कर्मीले सालनाल काटेर उपचारका लागि बस्न आग्रह गरे पनि उनी पुनः बाहिरिएको स्पष्टीकरणमा उल्लेख गरिएको छ। घटना लगत्तै मन्त्रालयको निर्देशनमा दुवैको खोजी गरी बेड नम्बर 22 भर्ना गरेर प्रत्यक्ष निगरानीमा उपचार गराइएको छ। हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अस्पतालले डाक्टर उषा देव, स्टाफ नर्स द्वय मनिषा कुमारी शाह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्ण मेहतर तथा सुरक्षा गार्ड देवकान्त झालाई छानबिन प्रतिवेदन न्यायसम्मका लागि कामकाजबाट समेत निलम्बन गरेको छ। गजेन्द्र नारायण सिंह अस्पतालमा लापरवाही र नातागोता विवादमा डाक्टर सहित 6 कर्मचारी निलम्बित, मन्त्रीद्वारा छानबिनको घोषणा शीर्षकमा आजको नेपाल समाचार पत्रमा यो खबर छ।
1: कानून मन्त्री नै नेपाल कानून आयोगको अध्यक्ष हुने गरी सरकारले नेपाल कानून आयोगको ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। गत श्रावण 28 गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक प्रतिनिधि सभाले अगाडि बढ़ाएको हो। यसअघि सर्वोच्च अदालतको न्यायाधीश भइसकेका वा सुसरहका विशिष्ट कानूनविद आयोगको अध्यक्ष रहने व्यवस्था सरकारले परिमार्जन गर्न खोजेको हो। विद्यमान ऐनको दफा 4 संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ। कानून मन्त्री नै कानून आयोग अध्यक्ष हुने गरी अघि बढ़्यो विधेयक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: soy. LG ile ayo, naya LG Essential Series. Aba kifayeti mullema. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भुटेकोशी बारीमा परि छेद विच्छेद अवस्थामा फेला परिरहेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न देशभरबाट मृतक र बेपत्ताका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ। भुटेकोशी नदीमा आएको हिमबारीमा बेपत्ता र मृत्यु भएका व्यक्तिको वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई शव बुझाउन यो विधि अवलम्बन गरिएको हो। मृतक तथा बेपत्ताका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर डीएनए परीक्षणका लागि रगतको नमूना दिन सक्ने व्यवस्था समेत मिलाइएको छ।
3: कंग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो।
2: नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई अध्यक्ष केपी शर्मा ओली सहित वर्तमान नेतृत्वले पुस्तान्तरणको मार्ग खोल्नुपर्ने सुझाव प्राप्त भएको छ। कार्यदलले विभिन्न तहबाट प्राप्त सुझाव महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन र संयोजक रामबहादुर थापा बादलले प्रस्तुत गरेको दस्तावेजलाई आधार बनाएर एउटै प्रतिवेदन तयार गर्ने तयारी समेत गरेको छ।
3: पेटमा बच्चा हुर्काइरहेकी 33 वर्षीय गंगा पुलामी मगर बिहिबार सुत्केरी हुने महिना पुगेपछि 16 वर्षीय जेठी छोरीलाई साथमा लिएर हेटौँडा अस्पताल पुग्नुभयो। मनमा थियो अस्पताल पुगेपछि सुरक्षित रूपमा बच्चा जन्माउनेछु, तर उहाँको हातमा उपचारको पैसा त परेको कुरा। अस्पतालको टिकट काट्ने 80 रूपियाँ समेत थिएन। साथमा भएको थोरै पैसा छोरीले भोक लाग्यो भनेपछि खानाका लागि खर्च भयो। त्यसपछि गंगासँग अस्पतालमा उपचार गराउने पैसा रहेन। अस्पताल पुग्नुभएकी उहाँ उपचारको प्रक्रिया अघि बढ़ाउन सकेर 3 दिनसम्म अस्पताल परिसर वरिपरि नै अलमली रहनुभयो।
2: म्यानपावर कम्पनी छनौट सम्बन्धी विवादले नेपालीका लागि आकर्षक रोजगारी गन्तव्य रहेको मलेसिया फेरि बन्द हुने डीलमा पुगेको छ। मलेसियामा श्रमिक पठाउन छनौट भएका 25 प्रमुख म्यानपावर कम्पनी र 230 सहायक म्यानपावर कम्पनीका विषयमा विवाद बढेपछि मलेसिया रोजगारी बन्द हुने चरणमा प्रवेश गरेको हो। श्रम मन्त्रालयले क्वालालम्पुर स्थित नेपाली दूतावासलाई मलेसियाले छानेका 25 प्रमुख म्यानपावर कम्पनी र उसका सहायक म्यानपावरको माग पत्र प्रमाणीकरण नगर्न निर्देशन समेत दिएको छ। मलेसिया सरकारले छानेका 25 प्रमुख म्यानपावर कम्पनीलाई नेपाल सरकारले असन्तुष्टि कायमै छ भने ती म्यानपावर कम्पनी मार्फत आएका माग पत्र प्रमाणीकरणको पूर्व स्वीकृति समेत रोकिएको छ।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री फेरिए, तर उपभोक्ताको चुलोमा बल्ने ग्यासको संकट भने उस्तै छ। खाली सिलिण्डर बोकेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटेको छैन। बरू राजधानी उपत्यकामा आपूर्ति सहज नहुँदा उपभोक्ताको दैनिकी थप कष्टकर बन्दै गयो।

0: किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
0: विशेषताहरू: रु 2 करोड़ सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भुटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513-17966, गजुरी शाखा सम्पर्क 98513-18367, थुन्चे शाखा सम्पर्क 98513-17866, कल सेन्टर 015-7211-165, टोल फ्री नम्बर 16-60-01-1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। चीन, रूस, भारत, इरान सहित 11 राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्यहरूले पश्चिम एसियामा शान्तिका लागि आह्वान गरेका छन्। हामी पश्चिम एसियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौं र हाम्रा सम्बन्धित राष्ट्रिय अडानहरू स्मरण गर्दै अधिकतम संयम अपनाउन र परिस्थितिलाई थप बिगार्ने कार्यबाट बच्न आह्वान गर्दछौ, शनिबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।
6: अब खेल खबर। जापानको आइची नागायोमा आगामी भदौ 31 शुरू हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 211 सदस्य जम्बो टोलीले सहभागिता जनाउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एसियाडमा सहभागी हुने नेपाली टोलीको औपचारिक विवरण सार्वजनिक गरेका हुन्। त्यस्तै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16-देखि 27 गतेसम्म कडाली प्रदेशमा आयोजना हुने भएको छ।
5: अब विचार विश्लेषण। बाढ़ीपछिको पुनर्निर्माण, राहत सँगै रोजगारी शीर्षकमा युवराज बस्नेतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। रसुवा, नुवाकोट र धादिङमा ठूला भौतिक पूर्वाधारको निर्माण तथा मरमतका लागि विस्तृत इन्जिनियरिङ अध्ययन, पर्याप्त लगानी र केन्द्रीय समन्वय आवश्यक पर्न सक्छ। तर विपद पश्चातको पुनर्निर्माणमा स्थानीय तहको पहिचान गरी फोहोर हटाउने, भत्किएका सड़कहरूको निर्माण तथा मरमत गर्ने, सिंचाई कुलो मरमत गर्ने, कृषि भूमिबाट बालुवा हटाउने, सार्वजनिक स्थल सफा गर्ने र अस्थायी तटबन्ध निर्माण गर्ने जस्ता कार्य तत्काल अघि बढ़ाउन सकिन्छ। यस्तो क्रियाकलापहरू तत्काल शुरू गरिएमा प्रभावित घर परिवारको आमदानी बढ़ने, स्थानीय बजारमा माग बढ़ने र पुनर्निर्माणले थप गति लिनेछ।
6: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 6 AM अहिले बिहानको 6 बज्यो।

0: आज तीजको दर खाने दिन।
1: किरण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छी रसुवागढी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
1: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
2: कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
1: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़। मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
2: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट। पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2161-596-617,
3: मोबाइल 9855-6076-8, 9855-6076-9, 9511-62594, 9510-5422-4।
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले तराईको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी, साझा दायित्व। जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काठ, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुन मुस्ताङमा आयोजना हुने घरबझुम जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
6: आयोजक घरबझुम गाउँपालिका जोमसुन मुस्ताङ,
5: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
6: घरबझुम घोषणा पत्र जारी गरौ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ र गिच्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा सड़क बारेको खबर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्ण वीरखण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्ण वीरमा भित्तातर्फबाट नयाँ ट्रयाक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 वटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुंगा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढ़े कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेशी खण्डमा हिउँदमा मात्र गाड़ी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोड़िएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़कमै बगाएको सड़क विभागले जनाएको छ। गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढ़ी नाका जोड़िने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढ़ीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकाम सहित त्रिशुली पारीका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सड़क सम्पर्क 2 हप्तासम्म अवरूद्ध भएकोमा अहिले बेली ब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 को गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकोशी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 को ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा शुरूआती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। कोविड 19 महामारीमा ज्यान गुमाउनुको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाइ छ। 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधे माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउवा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच कांग्रेसका पूर्व सभापति देउवा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउवा पक्ष असोज 15 देखि महाधिवेशनमा होमिँदैछ। देउवा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 भित्र गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मंगिरको 21 देखि 23 गतेसम्म काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउवा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
6: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णवीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि धमाधम काम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने, 72 भूकम्प यता, प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। तपाईको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रूपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाई पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्यूब च्यानल उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाठका कुरा श्रृंखलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
3: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न 3 तथ्य हेरौं। पहिलो, राज्य र केन्द्रीय बैंक, सरकार र राष्ट्र बैंकले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानून, केन्द्रीय बैंक प्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानून। नोटमा गवर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानूनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात तपाईले देखाउने नोटमा एउटा कागज मात्र होइन, पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला? दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानूनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो।

0: दिनुहोस् त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो मूल्य नाप्ने साधन, घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रुपियाँ। पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो मूल्य सञ्चय गर्ने साधन, आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैंकमा पुग्दा खाताको अंक भयो, आज मोबाइलको स्क्रिनमा देखिने अंक भएको छ। रूप फेरियो तर आधार उइरह्यो विश्वास। गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौंला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृंखला पछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका परिकार, खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नाग सिंह।
4: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।

0: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौं नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झण्डै 2/3 खाड़ी देश गएका थिए। 88,000 भन्दा बढ़ी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी विसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 को दशकको शुरूतिर वार्षिक 1 खर्ब रूपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रूपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढ़ेर 23 खर्ब 26 अर्ब रूपियाँ पुगेको थियो, जुन चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको कुल बजेट भन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले पूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिनपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनिया राष्ट्रपति शी, इरानी राष्ट्रपति मौजूद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
0: अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले यूएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र यूएई इमर्जिङ टीम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ।
1: अब केही खबर संक्षेपमा। देशका धेरै जसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती, धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्ष भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
0: सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही अघि बढ़ाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो।
1: सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली ईपीजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले संचालनमा राखेको ईपीजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मरमत समारोह अघि बढ़ाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढ़ाउन बाटो खोलिएको छ। ठेक्का फेरि हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
0: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड़ रूपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छे रसुवागढ़ी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने।
1: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
0: कांग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउवा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
1: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्यपूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
0: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
1: र अन्त्यमा आजको कार्टुन, आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्ती उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नभुल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz
0: हरपल
1: हर तपाईँसँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के बोकेर लग्यो
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको
3: समस्याको समाधान भनेकै म
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जानु
3: पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 90 होल्डिङमा किनेरू ल्याएको रेडियो छ। लु सुनु त।
6: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98126742 र व्हाट्सएप नम्बर 97054 58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतको लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि। त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि। मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन। सम्झनाको लागि दिएका फोटोहरू खिचेर धुलाउनु पर्ने, धुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला। ल त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो सधैँ छ नि। टप टप त्यहीबाट हुन्छ त। हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबै इलेक्ट्रोनिक
9: इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
10: त्यति मात्र होइन, विवाह व्रत बन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
11: पवन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98-4-91-93-181 र 98-69-78-33-33।
9: पवन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

जति पकाए नि मान्दिन सनाछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस्।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045441।
2: भर्ना खुल्यो, शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 029572208 9841-25969, 9842-52496, 9841-93686 र 9842-76778। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम शङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल श्रावण 29 गतेदेखि 2083 साल भाद्र 25 गतेभित्र कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी

0: कागजातहरू। स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 9852598079, संखुवा सभा 029420949, 9852773376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, संखुवा सभा।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6, टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 9861443460।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रुप प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz
0: हरपल
1: हर तपाईं सँगै।
2: रेडियो अरुण टाइम चेक
3: 7 PM
4: अहिले बिहानको 7 बज्यो। सुनाउनु बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश। कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ सालका श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना फुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलबुढा हाल इन्डिया सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 सुनखुरुङ संखुवा सभाग हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 सुनखुरुङ संखुवा सभा पूर्वी

आकाश राई भोजपुर हाल मलेसिया सपना शासनखर माझी नगरपालिका चार देवढुङ्गा संखुवा सभा जीवन थाबेन सभा पोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया अभागे राजकुमार भुजेल अरुण गाउँपालिका तीन प्याउली भोजपुर सुजाता यखा इनुम्बाङ धर्मदेवी नगरपालिका सात आँखी भुई संखुवा सभा हाल मोरङ लिम्बू विजय पाँच खबर नगरपालिका एक खुसुवा संखुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका एक लोक संखुवा सभा सुरत राई तुम्छा पौवादुमा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिङ नगरपालिका पाँच सरसुला केराबारी पाँच थर हाल कुबेत बिरबल तामाङ साल्पा चिनिचो गाउँपालिका चार भोजपुर रवि पहाडी भगवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया गजेन्द्र राई साल्पा चिनिचो गाउँपालिका चार भोजपुर अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर र सुनिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खरान।

हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूमा हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त 90.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारैभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी तपाईँले यति बेला नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन सातै भएर निकै बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। यो 1 घण्टा समय अवधि हामी तपाईँहरूसँग जोडिनेछौँ, तपाईँहरूसँग कुराकानी गर्नेछौँ, भन्दा पनि तपाईँका विशेष शुभकामना सन्देश सधैँ सङ्गाल्नेछौँ यो व्यवसायमा। यति बेला तपाईँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। त्यसै गरी सम्भव भएसम्म तपाईँले कल पनि गर्नुहोला, यदि फेरि हुनुहुन्छ भने कल पनि गर्नुहोला भन्न चाहन्छु। एकदम बिहानीको समय छ, यति बेला चैनपुरतिरको मौसम बाहिर भन्नु पर्दाखेरि एकदमै धुमिरहेको अवस्था छ। तपाईँकोतिर के कस्तो छ तपाईँले त्यो पनि जानकारी गराउन सक्नुहुनेछ। एकदमै मौसम बाहिर चिसो चिसो छ होइन, एकदमै घाम लागेको छैन आज। हिजो त बिहानैबाट घाम लागेको थियो, आज घाम लाग्न सकिरहेको छैन भन्न चाहन्छु। र बिहानीको बस यति बेला तपाईँहरू कहाँ कहाँ हुनुहुन्छ, कतिपय साथीहरू त ओछ्यानतिर हुनुहुन्छ होला, कतिपय साथीहरू त यति बेला घाँस दाउरा गर्नको लागि जंगल बारीतिर पुगिसक्नु भयो होला, कतिपय साथीहरू बाटोतिर यात्रा गरिदिनुहुन्छ होला, कतिपय साथीहरू घरैसी काममा व्यस्त हुनुहुन्छ होला, घरमा भनौँ घरभित्र काम खाना पकाउने कामतिर व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी आज चाहिँ भदौ 28 गते जहाँ चाहिँ महिला दिदीबहिनीहरूको तिज पनि नजिकैदेछ होइन, एकदमै तिजको लहर पनि नजिकैदेछ र आज चाहिँ डर खाने दिन रहेछ। तपाईँ यति बेला आफ्नै ठाउँमा रहेर चाहिँ होइन, आफ्नै ठाउँमा रहेर होइन, हो हल्ला नगरिकन आफ्नै ठाउँमा रहेर चाहिँ राम्रोसँगले तिजको दर खानुहोला भन्न चाहन्छु होइन। आफ्नो आफ्नै ठाउँमा रहेर खानुहोला होइन, अब अरूलाई भनौँ बाधा नपुग्ने तरिकाले चाहिँ आफ्नै ठाउँमा रमाउनुहोला, आफ्नै ठाउँमा रमाएर खानुहोला होइन। अरूलाई बाधा नपुगोस्, अरूलाई धेरै बाधा पनि पुग्ने गरी चाहिँ गर्नु भएन होइन। तपाईँ एकदम अब भनौँ एकदम अहिले त यो पछिल्लो समय त धेरै मद्यपान होइन, धेरै जाँडक्सी पिउनेहरू समय पनि छ, तपाईँले त्यो जाँडक्सीहरू नपिदिनु होला। जहाँ हुनुहुन्छ तपाईँ आफ्नो आफ्नो क्षेत्रमा रहेर चाहिँ यो भनौँ महिला दिदीबहिनीहरूको तिज जहाँ चाहिँ नजिकै छ होइन, एकदम तिजको रहल पहल छाएको छ, रहल भनौँ छाइरहेको छ। त्यही भएर पनि तपाईँलाई म जहाँ चाहिँ भन्छु होइन, तपाईँ आफ्नो घर परिवारमा आमा बुबा दाजुभाइ दिदीबहिनीहरू मिलेर एक समूह मिलेर आफ्नै क्षेत्रमा रहेर तिज मनाउनु होला भन्न चाहन्छु होइन। अरूलाई बाधा पुग्ने गरी हो हल्ला नगरिदिनु होला, आफ्नो आफ्नो क्षेत्रमा रहेर मनाउनु होला भन्न चाहन्छु। र जस तिजको दर्खने दिन आज सबै देश विदेशमा छरिएर रहनुभएका आमा बुबा दाजुभाइ, आमा बुबा त नभनौँ जहाँ चाहिँ महिला दिदीबहिनीहरू हुनुहुन्छ, तपाईँहरू सम्पूर्ण साथीलाई सम्पूर्ण साथीहरू आमा बुबा आमा त बुबा त नभनौँ दाजु पनि नभनौँ होइन, दिदीबहिनीहरूलाई एकदमै तिजको विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। र यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी मनहरूले पनि प्रायोजन गर्नुभएको छ, जहाँ चाहिँ हाम्रो 20 जना मिडिया प्रेमी मनहरू हुनुहुन्छ यस कार्यक्रममा प्रायोजन गर्ने व्यवसायमा म सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र अब पनि तपाईँ सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला, 98 40 68 68 23 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र त्यसै गरी आज आइतबारे व्यवसायमा छौँ, व्यवसायमा हामी जहाँ चाहिँ देशभन्दा बाहिर हुनुहुन्छ, प्रवास हुनुहुन्छ, उहाँहरूसँग पनि हामी जोडिनेछौँ। प्रवासी मनहरूले पनि हामीलाई वाट्सएप मार्फत कल गर्नुहोला र तपाईँको शुभकामना सन्देश राख्नुहोला। वाट्सएप कल खुल्ला छ, 98 40 68 68 23 को लाइन खुल्ला छ। सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र त्यसै गरी तपाईँ यदि फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभको कमेन्ट बक्स पनि खुल्ला छ, त्यहाँबाट पनि तपाईँले आफ्ना विशेष शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला। यो समयमा तपाईँको ती कमेन्टलाई पनि म छोटोमा भए पनि वाचन गर्ने नै छु। र अब पनि कार्यक्रम शुभ सन्देश मार्फत आज मिति 2083 साल भदौ महिनाको 27 गते जति पनि साथीहरूको जन्मदिन परिया छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना 27 गते भन्दा नि 28 गते रहेछ, जति पनि साथीहरूको
मिति 2083 साल भदौ महिनाको 28 गते जति पनि साथीहरूको जन्मदिन परिया छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि शुभकामना, वैवाहिक जीवनमा बाधित हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना, परीक्षा लेख्दै हुनुहुन्छ, तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। र तपाईँ जो जति जहाँ साथीहरू जहाँ जहाँ जुन जुन अवस्थामा हुनुहुन्छ तपाईँलाई आफ्नै आफ्नै क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नु ल, 9840668623 को लाइन खुल्ला छ, यो बसाई तपाईँको शुभकामना सङ्गल्ने बसाई हो। तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नु ल, म भने कार्यक्रमको आरम्भमा कार्यक्रमको शुरूआतमा एकदम मिठो देशभक्ति गीतबाट कार्यक्रम शुरूआत गर्नेछु। एकदम मिठो गीत छ, देश हो बगैँचा बोलको गीत छ, यो गीत सुन्दै रहनु होला, गीतपछि म फेरि फर्केर आउनेछु कार्यक्रम शुभ सन्देशको बसाईलाई सुन्दै रहनु।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, देश हो बगैँचा बोल्नु गीत थियो, एकदमै मिठो गीत मैले तपाईँहरू माझमा राखिसकेँ र अब पनि म ढिला गर्दिनँ, म तपाईँहरूसँगै कुराकानी गर्नेछु व्यवसायमा, तपाईँको शुभकामना सन्देशहरूलाई सङ्घाल्नेछु र आजको लागि फर्स्ट रेन लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते।
1: हेलो, गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते, शुभ बिहानी, कार्यक्रममा यहाँलाई स्वागत छ, कहाँबाट को बोल्नुभयो?
1: हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहे।
0: हजुर, खातबारी छ तल्लो पाङ्ठाबाट तीर्थराई बोल्दै हुनुहुन्छ, अनि के छ हजुरको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
1: हजुर, मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ, र अहिलेको समयमा चाहिँ यस्तो चिया चियाहरू पिएर र कार्यक्रमको साथमा चाहिँ हुनुपर्छ, अनि मौसमको बारेमा जानकारी गराउनु पर्दाखेरि यता पाउँछातिर मौसम घुमाधुमा भइरहेछ, घाम लाग्ला जस्तो पनि हुँदैछ, अनि के कसो छ तपाईँहरूको खबर, त्यता चाहिँतिरको मौसमको बारेमा चाहिँ मलाई पनि सेयर गरिदिनु होला।
0: हजुर हजुर, हाम्रो पनि खबर खाबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, मौसम यता जैनपुरतिर पनि त्यस्तै छ, घाम त लागेको छैन आज, बिहानैबाट धुम्माधुम्मा छ, चिसो चिसो नै छ भनौँ न है। हजुर, एउटै छ होइन, एकदम हिजो बेलुका त सम्भवतः पानी परिरहेको थियो, अहिले त पानी नै परेको छैन, घाम पनि लागेको छैन, चिसो चिसो नै छ भनौँ न। हजुर, ल हुन्छ, अनि आउनुभयो तीर्थजी व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ है।
1: हुन्छ, मेरो शुभ सन्देश राख्नु पर्दाखेरि सबैभन्दा तपाईँ लगायत रेडियो होल टिमलाई नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु, र भोलिको दिनमा जन्मदिन परेको छ हाम्रो मिडिया प्रेमी निमु शेर्पाको जन्मदिन परेको छ, उहाँलाई अग्रिम रूपमै जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु, र केही साथीहरूलाई शुभकामना सन्देश हुनु पर्दाखेरि सर सुरजराजरे सनुमाया शेर्पारी हिन्दानी सपना मुक्तान तामाङ बहिनी चन्द्रमा तामाङ रञ्जना बाइङराई भूमितेरा मिडिया प्रेमी राय अनि सोनिक सिम्पल सरिना दिल्लीकी गङ्गा पर्या लगायत साथी त धेरै हुनुहुन्छ, ज जसले टिपमा भनेर चिन्नुहुन्छ, र ज जसले जुन जुन माध्यमबाट कार्यक्रम शुभ सन्देश सुनेर बस्दै हुनुहुन्छ, सम्पूर्ण श्रोता मित्रहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरको दसैँबाट छुट्टी जान चाहन्छु। हस्त नमस्ते, बाई।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई, शुभ दिन। साथी हुनुहुन्थ्यो यति बेला खानबारी छ तल्लो बाङ्ठाबाट तीर्थराय हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो, नमस्ते। हजुर, नमस्ते, गुड मर्निङ, थ्याफुल्ला, यहाँलाई कार्यक्रममा स्वागत गरे, कहाँबाट को बोल्नुभयो? हजुर, रचना लामा बोल्दै हुनुहुन्छ, ठ्याक्कै शङ्खुवा सभाको हजुर पाङ्ठाबाट भन्नुभयो? हजुर हजुर, अनि के छ अनि तपाईँको खबर यति बेला, के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि भैँसी धोएर घर जानु आँट्नुभयो है? हजुर ल, एकदमै अब जे होस् अब गएर भैँसीको दुधलाई तातो तातो उमालेर खानु होला है त। हजुर।

0: सानो छोरा डेभिड डेनिस जन्मदिन आउँदैछ, छोरालाई जन्मदिन लखलाक शुभकामना भन्न चाहन्छु। अनि प्रेयर पत्र हुनुहुन्छ भाइ मनिष तामाङलाई नै आज दिन शुभ रहोस् भन्न चाहन्छु। साथी हुनुहुन्छ कुबेतिर कल्पना तामाङलाई धेरै नै प्रेयर राख्छु, मिठो माया सम्झना भन्न चाहन्छु। साउदीतिर हुनुहुन्छ भाइ कृष्ण तामाङ अनि प्रेयर साथी अनुजालाई धेरै नै प्रेयर राख्छु। साथी वरुण सरकारले लगायत मलाई चिन्नु चाहन्छु, मलाई आज दिन शुभ रहोस् है भन्दै गुड मर्निङ नमस्ते साथी ल भाइ भाइ।
1: हजुर नमस्ते, टेक केयर भाइ भाइ। साथी हुनुहुन्थ्यो यति बेला रचना लामा, शङ्खुवा सभा पाङठाको साथी हुनुहुन्थ्यो उहाँसँग बजुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ, हेलो नमस्ते।
2: हजुर
1: गुड मर्निङ नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्नुभयो? हजुर भोजपुर किमालुङबाट पासाङ शेर्पा भन्नुभयो। हजुर के छ हाम्रो पासाङजी, तपाईँलाई कार्यक्रममा मैले स्वागत गरेँ है त। हजुर अनि यति बेला के गर्दै हुनुहुन्छ? हजुर चिया खाएर बसिराख्नु भएको छ। अनि तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ हो? हजुर एकदमै हुन सक्छ। ल हुन्छ हजुरलाई एकदमै फेरि पनि कार्यक्रममा मैले एकदमै धेरै धेरै स्वागत गरेँ है त हजुरलाई। हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा पासाङजी, व्यवसायमा तपाईँको आफ्ना विशेष शुभकामना सन्देश को कसको लागि राख्नुहुन्छ?
2: अनि दाइ त भाउजूले काठमाडौँदेखिको हेरेर छुनिमाल सन्धि हेर्न मलाई छु, उहाँलाई सुहाएर भन्न चाहन्छु, राम्रोसँग ल्याउनु होला भन्न चाहन्छु। अनि मेरो चेली हुनुहुन्छ भोजपुरदेखि ल्याउँछौँ यात्रा भन्नुहुन्छ, यस्तो यात्रा भन्न चाहन्छु। अनि फेरि जापानतिर हुनुहुन्छ उहाँ डोलमालाई पनि अलिक छोराओस् भनेर भाइ सोनामको लागि काठमाडौँतिर हुनुहुन्छ, छोराओस् भन्न चाहन्छु। अनि उखुर ढुङ्गातिर हुनुहुन्छ फुरिसको भाइलाई पनि
1: हजुर नमस्ते, टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो भोजपुर किमालुङबाट पासाङ शेर्पा हुनुहुन्थ्यो, पासाङ शेर्पासँग नि म छुटेँ। उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ फोन लाइनमै, हेलो गुड मर्निङ नमस्ते।
3: हेलो नमस्ते नमस्कार।
1: हजुर गुड मर्निङ नमस्ते नमस्कार, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर हुन्छ, अरुण पारीबाट वरुण चञ्चले बोल्दै हुनुहुन्छ। हजुर अरुण पारीबाट वरुण चञ्चले, अनि के गरिरहनुहुन्छ वरुणजी व्यवसायमा? हजुर अझै अलैँची छोडाउने कार्यक्रम भइरहेछ, अब कहिले सक्नुहुन्छ त?
3: अब टिपेर धेरै दिन भयो थुपारेको, अब त्यो गुम्सिसक्यो, अब त्यही भएर त्यो अब छोडाउने तालो लाग्दैछौँ। अब छोडाएपछि अब छोडाइसकेपछि फेरि अझै टिप्नु पऱ्यो।
1: हजुर हजुर भनेपछि डन्डै फलाउनु भएको छ कि के हो तपाईँले यसपालि अलैँची?
3: ठिकै छ, अब टन्न त कति हुन्छ, अब पछि सुकाएपछि खान्छ।
1: हजुर हजुर एकदम हजुर ल एकदमै। अहिले यो चोटि त अलैँचीको भाउ पनि घट्या छ कि बढ्या छ, अस्ति एकचोटि मैले कतै सुन्दाखेरि त बढ्या छ भने जस्तो खबर पनि सुनिरहेको थिएँ होइन।
3: अब अलैँचीको भाउ त थाहै हुन्न, कहिले घट्छ कहिले घट्छ,
1: हजुर
3: बढ्छ अर्को दिन घट्छ, त्यस्तै हुन्छ।
1: हजुर हजुर ल एकदमै राम्रोसँगले बेच्नु होला। अनि आउनुभयो कार्यक्रममा, कुराकानी भयो, खुसी लाग्यो व्यवसायमा, तपाईँको शुभकामना सन्देशतर्फै लागौँ न त।
3: हुन्छ, विशेष गरी हजुरलाई नै आज दिन एकदम शुभ रहोस् अनि कार्य सफलता पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि भोलिको दिन जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो एकदम मिलाइ प्रेमी साथी सानु कमला, उहाँलाई जन्मदिनको अब अग्रिम रूपमै जन्मदिनको शुभकामना। अनि हाम्रो रचना लामाको छोराको पनि जन्मदिन आउँदैछ, सानो बाबुलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि कार्य सफलताको शुभकामना आशिष नाइन, अनि ढकाल धर्मराज, सुनि लिम्बू, अनि रचना लामा, अनि त्यसरी हाम्रो हुनुहुन्छ सुनु सुनिता, सुनिता कुरुङ लगायतमा धेरै साथी हुनुहुन्छ जो जतिले अहिले प्रोग्राम सुनेर बसिरहनु भएको छ, सबैसँग आज दिन शुभ रहोस् भन्दै छुटिन्छ है। बाई बाई।
1: हजुर नमस्ते, टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट वरुण चञ्चले राई, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते हजुर।
4: हेलो गुड मर्निङ नमस्ते।
1: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर बिपिन राई धनकुटाबाट बोल्दै हुनुहुन्छ, यहाँलाई कार्यक्रममा स्वागत छ है। हजुर हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा बिपिनजी, बिहानीको बसाई के गर्दै हुनुहुन्छ?

0: हजुर हजुर भनेपछि घरैसी कामतिरै व्यस्त हुनुहुन्छ। ल हुन्छ, अनि आउनुभयो यो विषयमा शुभकामना सन्देश तर्फ लागौँ कसको लागि?
1: हजुरलाई शुभ दिन, शुभकामना। जन्मदिन मनाउने साथीहरू हुनुहुन्छ शुभकामना। हाम्रो शुभ दिन हाम्रो विचार हुनुहुन्छ जलको जीवन निर्मला लगायत सबैलाई सबै।
0: हजुर नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला विपिन राई धनकुटाबाट हुनुहुन्थ्यो, उहाँसँग पनि म छुटे। उहाँले पनि शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते हजुर। हजुर नमस्ते, गुड मर्निङ। कार्यक्रममा यहाँ हजुरलाई स्वागत गरे। ल हुन्छ, अनि इलामबाट दिलसा राई बोल्दै हुनुहुन्छ है? हजुर राइनी नै बोल्दै हुनुहुन्छ। पछि पछि कुनै बेला राइनी पनि भन्न नपाउला जस्तो अवस्थामा पुगिसके म अब होइन। होइन कुनै दिन थर बद्ली होला नि त, त्यति बेला दिलसा राई त भन्नु पाउँदैन होला जस्तो लागिरहेछ मलाई चाहिँ।
1: अब
0: पाइन्छ पाइन्छ राई त न, म त राई त होइन हौ, म त राई राई त म पटक्कै हुँदै हुँदैन होइन, म फर्केन गरी पनि राई चाहिँ म योजुनीमा हुँदै हुँदै हुनै सक्दिनँ है त। केही छैन, पछि कुराकानी गरौँ लाफियातिर। होइन होइन राई त मनपर्छ, राई त मनपर्छ कि, तर म यो ठाउँ यो जुनीमा चाहिँ राई हुनै सक्दिनँ भने हो नि त। होइन अब अरू त के हुन्छ कसो हुन्छ अब ठ्याक्कै अहिले भन्न सकिँदैन ल, अहिले ठ्याक्कै यही यही हुन्छु भनेर चाहिँ भन्न सकिँदैन राईनी दिलसाजी। ल ल हेरौँ कतिको भन्नु हुँदो रहेछ दिलसाजी।

0: यति बेला म कुराकानी गर्नुभन्दा पनि म फेसबुक लाइभको कमेन्टहरूतिर नै लाग्छु। यति बेला कमेन्ट हेर्दैछु। तीर्थ राई हुनुहुन्छ, नमस्ते सुमिता मिस भन्नुभएको छ। खाँदबारीको तल्लो बाङ्ठाबाट तीर्थ राई कार्यक्रम सुन्दैछु, मलाई तीर्थ राई भनेर चिन्नुहुने सबै सबैमा आजको दिन शुभ रहोस् भन्दै गए ल भन्नुभएको छ। थ्याङ्क यू सो मच तीर्थजी कमेन्टको लागि। निश्चल नवीन निश्चल राई हुनुहुन्छ, गुड मर्निङ नमस्ते भोजपुरबाट। नवीन निश्चल राई मेरो प्यारो साथी सूर्य इसारा भोजपुरबाट काठमाडौँ जाँदै हुनुहुन्छ, शुभयात्रा कार्य सफलताको शुभकामना भन्न चाहन्छु भन्नुभएको छ। सपना तामाङ मोक्तान हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो गुड मर्निङ सुमिता भन्नुभएको छ। हजुर मर्निङ मि सपना सुन्दैछु, यता पास भवनबाट हो, मजाले प्रोग्राम सुन्दैछु, सबै सबैमा आजको दिन शुभ रहोस् भन्नुभएको छ। त्यसै गरी यति बेला दिलसा राई हुनुहुन्छ, उहाँले गुड मर्निङ शिष भन्नुभएको छ, ल ठिक छ सेवा भन्नुभएको छ। म दिल्सा ग्रिन सिटी इलामबाट डियर मित्र आलेलाई शुभ दिन एन्ड अल बाई बाई भन्नुभएको छ। मिलन खाइलमुटी हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते हेभ अ ग्रेट डे अल फ्रम दोहा कतारबाट है भन्नुभएको छ। सञ्जीव राई हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ हजुर आज पनि आए है, बिरानो मुलुक युएबाट सञ्जीव राई हो, आजको शुभकामना सन्देश राख्नुपर्दा भनेर उहाँले लेख्नुभएको छ। मेरो घर परिवारमा लगायत सबै सबै साथीहरूमा शुभ दिनको कामना गर्दै गए ल भन्नुभएको छ। प्रायश्री पवित्र मगर हुनुहुन्छ, उहाँले गुड मर्निङ भन्नुभएको छ। भावना मगरले मिस यु ओल भन्नुभएको छ। लिम्बु विजयले ह्याप्पी टिच अल चेलीहरूलाई अनि ट्याप ट्याप गाइज भन्नुभएको छ, ल ठिक छ। त्यसै गरी जुन दिवानी टिगेला हुनुहुन्छ, उहाँले गुड मर्निङ अल माई फ्रेन्ड्स भन्नुभएको छ। भने यति बेला मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते दिदी, म पाँच खबरनाट चिङखुरुङबाट मिडिया प्रेमी निमु शेर्पा हो, म पनि प्रोग्राम सुन्दैछु। गेट वेल सन प्यारी मम्मी एन्ड दिदी सानुमा शेर्पा, अनि मेरो भोलि जन्मदिन परेको छ, मलाई चिन्नुहुने नहुने सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई इन्भाइट छ है, एन्ड मिस यु अल बाई बाई भन्नुभएको छ। हुन्छ हाम्रो मिडिया प्रेमी निमु शेर्पा होइन, यसै कार्यक्रमको प्रायोजक मित्र पनि हुनुहुन्छ, तपाईँलाई जन्मदिनको विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी यति बेला पुष्पा राई हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते भन्नुभएको छ। ह्याप्पी बर्थडे टु यु राजन बाइगर भन्नुभएको छ उहाँले, जन्मदिनको धेरै धेरै शुभकामना। अनि तपाईँलाई भन्दै र साथीहरू भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ, अन्त्यमा सबैमा शुभ दिन भन्नुभएको छ उहाँले। दुखी कल्पना राईले गेट वेलसन छोरी करिना भन्दा नि कटिनालाई रहेछ, हेभ अ ग्रेट डे अल भन्नुभएको छ। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। हेलो नमस्ते।
1: हेलो हजुर नमस्ते शुभ बिहानी।
0: हजुर नमस्ते शुभ बिहानी, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो?
1: मोरङबाट शंकर
0: ढकाल। हजुर मोरङबाट शंकर ढकाल बोल्दै हुनुहुन्छ है?
1: हजुर
0: यहाँलाई स्वागत छ शङ्करजी।
1: हुन्छ धन्यवाद।
0: हजुर ल हुन्छ, अनि आउनुभयो, के छ तपाईँको खबर खबर सुनाउनुहोस् न।
1: एकदम राम्रो छ, शीतल छ, अहिले बिहान हल्का पानी आयो, अनि हजुरलाई दर्खाने निम्तो गरेँ है मैले।
0: हजुर ल हुन्छ, इन्भाइटको लागि धेरै धेरै धन्यवाद छ है त शङ्करजी। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश राख्न लागौ न त।
1: हुन्छ, फर्स्ट अफ अल त हजुर लगायत टेक्निसियन मित्रलाई शुभ दिनको कामना गरेँ। आउँदै गरेको सम्पूर्ण हिन्दू नारीहरूलाई आउँदै गरेको भोलिको आज दर्शन, भोलि तिजको व्रत छ, हरितालिका तिजको, सबै चेलीहरूलाई चाहिँ शुभ कामना व्यक्त गरेँ। सम्पूर्ण हिन्दू नारीहरूलाई चाहिँ मङ्गलमय शुभकामना व्यक्त गरेँ। अनि आज जो जतिले जन्मदिन मनाउँदै हुन्छ सबैलाई जन्मदिनको मङ्गलमय शुभकामना। अनि एक दुईजना साथीको कार्य सफलताको शुभकामना भन्नुपर्दा मनकुमारी कान्छी कोलुङ, सोमी लिम्बु, रोशन फुलाङ, प्रतिमा ईश्वरसी, राजु कटवाल, रत्नबहादुर थापा लगायत सम्पूर्णलाई शुभ दिनको कामना गर्दै बिदाउँछु। अवश्य नमस्कार।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल हुनुहुन्थ्यो मोरङबाट, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला वाट्सएप तर्फ लाग्छु, कोही मित्र वाट्सएप लाइनमा हुनुहुन्छ, हेलो नमस्ते। हजुर नमस्ते, नमस्कार, गुड मर्निङ, कार्यक्रममा स्वागत गरे यहाँलाई, कहाँबाट को बोल्नुभयो? हजुर शङ्कर सभा सभा पोखरी घर बैहाल मलेसियाबाट हिमाल चामलिङ बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो हिमालको खबर खबर सुनाउनुहोस् न। मेरो पनि खबर ठिकै छ, राम्रै छ, हामी सबैजना आरामै छौँ, सन्चै छौँ भन्नुपर्छ है त हिमालजी।

0: बिचहरू आयो भनेर सोच्नु छैन।
1: हजुर बिच छ, हजुर हजुर, अब तिज त आउँदैछ तर डर खाने अब दिन म चाहिँ खासै त्यस्तो तिजहरू होइन यो अब खासै वास्ता गर्दैन म तिज पनि अब भनौँ डरहरू पनि खाने चलन छैन त्यही भएर म चाहिँ डर खाएको पनि छैन अहिलेसम्म खाएको पनि छैन र अब खाने सुरमा पनि छैन भन्नुपर्छ है त हिमालजी। हजुर अब महिलाहरूको विशेष होइन अब तिज त महिलाहरूको लागि पनि महिलाहरूको लागि हो होइन तर अब कतिपयले तिजमा भनौँ डरहरू पनि खाने गर्छ व्रत पनि बस्ने गर्छ तर म चाहिँ अब अलिकति तिजमा भनेपछि व्रत पनि बस्दिनँ डरहरू पनि खाने चलन छैन मेरो पहिल्यैदेखि त्यही भएर पनि हो हिमाल अब यसपालि चाहिँ यस्तै हो अब कुनै समय मिलेछ भने मनाउनु पर्छ नि त। हजुर हजुर ल हुन्छ अनि आउनुभयो हिमाल कार्यक्रममा यो समयमा तपाईँको शुभकामना सन्देश राख्न लागौँ को कसको लागि
0: सफलताको शुभकामना भन्न चाहिँ अनि साथीहरूको नाम लिन पर्दाखेरि साथीहरूको नाम लिन पर्दाखेरि आउँदै गरेको हरितालिका चिजको सबैजना महिला दिदी बहिनीहरू सबैजनामा धेरै धेरै शुभकामना छ भन्न चाहिँ अनि साथीहरू हुनुहुन्छ मेरो प्रेमी निम शेर्पा आशिष लिम्बू अनि दिलछा राई
1: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला हिमाल चामलिङ राई खाँदबारी त नभनौँ सङ्खुवा सभा सभा पोखरी घर भइहाल यति बेला मलेसियाबाट हुनुहुन्थ्यो उहाँसँग म छुट्टै उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ र अब पनि कार्यक्रममा म फेरि पनि गीततर्फ लाग्छु यति बेला यो देश र त हामी छौँ बोल गीत सुन्दै रहनु होला गीतपछि सर्ट ब्रेक रहनेछ ब्रेक पछि म फेरि फर्केर आउने नै छु कार्यक्रम।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोल्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जानु
1: लाखै सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
4: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852150094 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: भाइको लागि प्यान्ट, मेरो लागि सुटो सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
6: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
5: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
6: हे लाकी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
5: धन्यवाद दादा, म अहिले नै गइहाले।
6: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
5: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 9840069672।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20, बीबीएस तर्फ 10 र बीए तर्फ 5 भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class,
7: extra curricular activities in cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 9948 98 4299 98 42 96 96 94 92 96 86 98 42 76 78
4: संघ सभा बहुमुखी कैंपस चैनपुर नगरपालिका 6 संघ सभा

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाइमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको ध्वनि रेडियो अरुण शान्त 90.6 मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला फ्रिक्वेन्सीबाट 97.6 मेगाहर्जको रेडियो तरंगबाट सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँले हप्ताको सातै दिन साथैबाट सुन्दै आउनु भएको छ। यही समय बिहान 7 बजेदेखि 8 बजेसम्म यो 1 घण्टाको समय अवधिबाट हामी तपाईँहरूसँगै रहन्छौँ। तपाईँको शुभकामना सन्देश सँग लैछौँ र अब पनि म ढिला गर्दिनँ, म फेरि फोन लाइनतर्फ लाग्छु भन्दा नि वाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ उहाँलाई म अन्यर गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते सेवारो, हजुरलाई पनि कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, हाम्रो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। राई पी के राई बोल्दै हुनुहुन्छ, म मोरङ केराबारी घर भइहाल मलेसियाबाट है। हजुर हजुर, ड्युटीकै समयमा हुनुहुन्छ रै पनि हामीलाई सुनिराख्नु भएको छ। अनि के छ तपाईँको खबर खबर, सन्चै आरामै हुनुहुन्छ नि?
1: हजुर, म एकदम आराम छु भन्नुपर्छ, सन्चै छु, ड्युटी गर्दैछु। मौसम चाहिँ अलिक गर्मी छ, आजको दिनको चाहिँ भन्नुपर्छ है, अरू चाहिँ सब ठिक छ भन्नुपर्छ है। हजुर
0: हजुर, मौसम गर्मी छ, खबर सबै ठिकै छ, राम्रै छ, सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ राई पी के राईजी। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो व्यवसायमा, तपाईँका शुभकामना सन्देश को कसको लागि राख्नुहुन्छ?
1: गरेर हाम्रो अरुण एन्टिकलाई पनि शुभ दिनको कामना गर्न चाहन्छु। र मेरो केही मित्रहरूको नाम लिनु पर्दाखेरि भन्नुहुन्छ भोजपुर हुन्छ मिठा प्रेमी रामेश्वर दुर्गा कप्पल, उमेश चामलिङ, मिठा प्रेमी राजेश राई, पदरेला गुरुङ, राजले मगर, आना चामलिङ, रमिला राई, मिना चामलिङ, अम्रता राई, बोली जिसोली, सुनारिका, नवेल राई, सुरेन्द्र लगायत मेरो नामसँग पर्थ्यो सबै साथीसाथीहरूलाई दिन मात्र नभएर आउने चिन्ता सभा।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मलेसियाबाट, नेपाल घर, उहाँको मोरङ केराबारी घर भइहाल मलेसियाबाट हुनुहुन्थ्यो राई पिके राई, उहाँसँग म छुटे। उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला फोन लाइनमा तर्फ लाग्छु, कोही साथी हुनुहुन्छ लाइनमा? हेलो नमस्ते।
2: ब्युटी दर्शन।
0: हजुर दर्शन, दर्शन नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर स्काई नवीन, यहाँलाई स्वागत छ कार्यक्रममा। हजुर हजुर ल हुन्छ, अनि के गरिदिनुहुन्छ हाम्रो स्काई नवीन व्यवसायमा? हजुर हामीलाई सुन्दै बसिराख्नु भएको छ है। हजुर ल हुन्छ, आउनुभयो, कुराकानी भयो, खुसी लाग्यो। व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लगाऊ।
2: सिएनटीतिर जाउँ, खगेन्द्र पासोला कुराको बर्थडे छ है, रोहन दासोला। त्यसपछि हाम्रो मोरङको हिरो अहिले मिरिकतिर चाहिँ अहिले घरै पुगेको रहेछ, सूर्य प्रकाश बोहरा, उसको दाईको बर्थडे छ है, राजकुमार बोहरा, सबैलाई जनाएको धेरै शुभकामना दिन चाहन्छु। झापाली हिरो हुन्छ उत्तम दिदाल, समशेर लिम्स धनकुटामा, मदन बुर्जा मगस्तैलामले हिरो अहिले मलेसियातिर, सुजल चामलिङ राईको आम्सोको हिरो मलेसियातिर छ, खेम दाहाल, अनि बुद्धि आचार्य, महेन्द्र सुन्दर कार्की तयारको पार्सलमा,
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला स्काई नवीन इलामबाट, उहाँसँग बसेटे, उहाँले पनि शुभकामना सन्देश राखेर यो विषयबाट छुटिसक्नु भएको छ। यति बेला म अर्कोजना मित्रलाई पनि अन्यर गरिहाल्छु, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते।
3: गुड मर्निङ, नमस्ते, शुभ बिहानी सेवा।
0: हजुर गुड मर्निङ, नमस्ते, शुभ बिहानी, साथमा सेवा, सेवा डोक गरे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: थ्याङ्क यू हजुरलाई, म बोल्दैछु ल उदयपुरबाट, करुणा चामलिङ राई।
0: हजुर उदयपुरबाट करुणा चामलिङ राई, यहाँलाई कार्यक्रममा स्वागत छ।
3: थ्याङ्क यू हजुरलाई।
0: हजुर हस् हुन्छ, अनि के छ करुणाजी, खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ?
3: खबर एकदमै ठिकै छ, यति बेला जङ्गलतिर बाख्रा हेर्दै अनि सोगामा फोन गर्दै भन्नुपर्छ है।
0: हजुर भनेपछि बाख्रा हेर्दै हुनुहुन्छ जङ्गलतिर, अनि बिहानै गोठाला जानुभयो र तपाईँ?
3: हजुर हजुर, हाम्रो त्यतातिर उदयपुरतिर बिहानै खोल्ने बानी छ, के अरे अहिले बिहान खोलेर अनि नौ दस बजेसम्म चरायो अनि दिउँसो फेरि दुई तिन बजेतिर खोलिन्छ भन्नुपर्छ है।
0: हजुर हजुर, भनेपछि बिहानभरि चराउने अनि दिउँसो भएपछि बान्ने होइन?
3: हजुर हजुर, विशेष हजुरलाई चाहिँ यो नजिकै भित्रिसकेको हरेक तालिका तिजको धेरै धेरै शुभकामना, ह्याप्पी तिज। एकदमै मजाले हजुर लगायत फ्यामिली इन्टाकिङको लागि मैले भनिहालेँ, यहाँबाट राम्रोसँगले मनाउनु होला है।
0: हजुर हजुर, ला हुन्छ, हजुरलाई पनि तिजको एकदमै शुभकामना छ। आज दर खाने दिन, दर पनि खानुहुन्छ होला बनाएर होइन? हजुरलाई पनि एकदमै शुभकामना छ है त।
3: थ्याङ्क यू हजुरलाई। नाच्नको लागि उदयपुर गढीतिरै आउनु होला है।
0: हजुर ल हुन्छ, अब नाच्न पनि नजाने पनि म उदयपुर आयो भने त नाच्ने कुरै हुँदैन नि त होइन र?
3: यति मिठो आवाजको धनी हुनुहुन्छ, हामी नाच्नलाई पनि आउँदैन भन्नु गर्दाखेरि।
0: हजुर, अब त्यस्तो नाचगान गर्ने मेरो त्यस्तो उयो हुँदैन कहिले पनि होइन, त्यही भएर मलाई नाच्न पनि आउँदैन, गाउनु त गाउनु पनि आउँदैन, यस्तै छ भनौँ न। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
3: थ्याङ्क यू हजुरलाई, स्पेसली यति मिठो आवाजको धनी हजुर, टेक्निकल मित्र एकदम पुरा अल स्टाफको लागि पनि धेरै सम्झना, मिठोमय शुभ दिन, कार्य सफलताको शुभकामना आज लगायत आउने दिनहरू जस्तो साथमा तिजको धेरै धेरै शुभकामना गर्न चाहन्छु। अस्वस्थ छ मेरो प्यार प्यारो भदिनी साइन्छ चामलिङलाई, चित्र स्वास्थ्यलाई शुभकामना भदिनी, साढे सन्ताउ आफ्नो स्वास्थ्यको धेरैभन्दा धेरै सुरु गर भन्न चाहन्छु। गाईघाटबाट उदयपुर घर आउँदै हुनुहुन्छ मेरो प्यारो भाउजू अनि भदा भदिनी सम्पूर्णलाई शुभ पवित्रको कामना गर्न चाहन्छु। गाई हुनुहुन्छ रत्न बहादुर थापा मरङतिर, गाई हुनुहुन्छ शङ्कर उहाँलाई पनि एकदमै कार्य सफलताको शुभकामना दिन चाहन्छु। मनको मान्छे हुनुहुन्छ पोखरातिर उज्याल चम्लिङ, उहाँलाई धेरै सम्झना मिठो माया एनिटेमिस भन्न चाहन्छु। लगायत अब साथमा धेरै धेरै साथीहरू हुनुहुन्छ, नाम छुटेको साथी अनि प्रोग्राम सुनेर बस्नुहुने सबै सबै साथीहरूलाई केही मसँग सम्झिँदै म हजुरको बसाइबाट छुटिन्छु ल। नमस्ते, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला उदयपुरबाट करुणा चामलिङ हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ, नमस्ते।
4: गुड मर्निङ, नमस्कार दिदी।
0: हजुर गुड मर्निङ, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पाँच खबर नाट चुङखुरुङबाट निमु शेर्पा बोल्दै हुनुहुन्छ, के छ हाम्रो निमुको खबर खबर?
4: मेरो खबर ठिकै छ, म त बाख्राघाट काटेर भर्खर घर आइपुगेको, पुरानो कल ट्राई गर्दिनँ अन्तिम
0: हजुर। भनेपछि
4: तपाईँको मौसम भन्नु पर्दा धुम्म छ हजुर बिहानैदेखि, बरु भन्नुहोस् तपाईँको खबर के छ?
0: हजुर मेरो पनि खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ है त, नि मौसम उस्तै छ, बाहिर धुम्म धुम्म नै छ भन्नुपर्छ है त। हजुर हजुर, एउटै छ वारी पारी हो हामी मात्र, तर मौसम एउटै छ नि त। हजुर ल हुन्छ, तपाईँले पनि सही कामना, त्यसको धेरै धेरै शुभकामना है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
4: हुन्छ फसला त हजुर लगायत रेडियो अनुलाई शुभ दिन, सातो मिठो मिठो सम्झना अन्तिम पनि ह्याप्पी टिज भन्न चाहे। अनि मेरो घर फ्यामिली नै हुनुहुन्छ, मम्मी चाहिँ मम्मी अनि मेरो दिदी दिदीको भित्र हुन्छ दुवैजना, अनि जुन तिन चार रुपियाँ पनि बिरामी बिरामी छ, त्यो तिनैजनालाई फसलाको धेरै धेरै शुभकामना चाहिँ हुनाला, साथमा ह्याप्पी टिज भन्न चाहे। अनि भोलिको दिन त मेरो जन्मदिन परेको छ, सम्पूर्णमालाई चिन्नुहुने नचिन्नुहुने मिठो प्रेमी साथीहरूलाई इन्भाइट छ, साथमा मिठो मानिको सम्झना भन्न चाहन्छु। अनि मसँगै भोलिको दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ रहेछ सानो कमलालाई, जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु। अनि आजको दिनमा जन्मदिन परेको रहेछ विक्रम शङ्करलाई पनि जन्मदिनको लाख लाख शुभकामना। अनि अहिलेसम्म जहिले प्रोग्राम सुन्दै हुन्छ मलाई निमु शेर्पा भन्ने चिन्नुहुन्छ, चिन्नुहुन्न सम्पूर्णलाई शुभ दिन, सातपाल सबैसँग पनि धेरै धेरै शुभकामना, मिठो मानिसको सम्झना अन्तिममा तिज मनाउनु हुने सम्पूर्णलाई तिजको धेरै धेरै शुभकामना व्यक्त गर्दैछु।
0: हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पाँच खबर नाट चुङखुरुङबाट निमु शेर्पा हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला म वाट्सएप नम्बर तर्फ लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो नमस्ते हजुर। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नु भयो? हजुर झापा घर भइहाल मलेसियाबाट समीक्षा शेर्पा, हर्बलको साथी समीक्षा शेर्पा बोल्दै हुनुहुन्छ है? हजुर पक्कै पनि भन्नुपर्छ। अनि के छ हाम्रो समीक्षाजी, अनि व्यवसायमा तपाईँले मैले स्वागत पनि गरिहालेँ, फर्स्ट टाइम कुराकानी हुँदैछ जस्तो लाग्यो। हजुर हजुर, भनेपछि एकदमै छुट्टी भएर रुमतिर जाँदै हुनुहुन्छ है? म त एकदमै ठिकै छु, राम्रै छु भन्नुपर्छ। अनि बरु तपाईँलाई कस्तो छ भन्नुहोस् न। हजुर, तपाईँको खबर के छ? सन्चै आरामै हुनुहुन्छ? एकदम तपाईँको किन नेटमा समस्या छ कि के हो? सन्चै आरामै हुनुहुन्छ नि तपाईँ? समीक्षाजी, हेलो समीक्षाजी, हेलो समीक्षाजी, समीक्षाजी, हुन्छ तपाईँको शुभकामना सन्देशतर्फ लागि हेलो है। हजुर, हामी भन्दै छोड्छौँ है, तपाईँको आवाज सुन्नु एकदमै गाह्रो भयो। हजुर नमस्ते, रेकियोर बाई बाई साथी हुनुहुन्थ्यो, हर्पलको साथी समीक्षा शेर्पा झापा घर भइहाल मलेसियाबाट हुनुहुन्थ्यो, उहाँसँग मैले कुराकानी गरेँ, दुःख सुख होइन, उहाँले पनि शुभकामना सन्देश राखेर छुट्नुभयो बसाईबाट, र म अब थप साथीहरूसँग कुराकानी गर्दिनँ, समय पनि धेरै छैन, मैले बसाईमा कमेन्टहरू पनि हेर्नुपर्ने हुन्छ। जुनु तामाङले मिसी वर्ल्ड भन्नुभएको छ, सुरेश राणा मगरले हेलो दी गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु यता सभापोखरी एक दुपुबाट, सुरेश राणा मगर मिसी वर्ल्ड भन्नुभएको छ। गुरुङनी मनिषाले यति बेला मिसी वर्ल्ड भन्नुभएको छ, म त याखा हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ सबैमा श्रीमती नै भन्नुभएको छ। त्यसै गरी मनिता याखा हुनुहुन्छ, मनिताजीले पनि यति बेला मिस यु अल भन्नुभएको छ, उहाँ मनिता याखा हुनुहुँदो रहेछ, म त ममता भने जस्तो देखे जस्तो लाग्थ्यो तर मनिता हुनुहुँदो रहेछ। त्यसै गरी ढकाल धर्मराजले यति बेला नमस्ते, दरखाने दिनको शुभकामनामा ढकाल धर्मराज बिट तामोड झापा घर भइहाल दुबईबाट कार्यक्रम सुन्दैछु, आज जन्मदिन मनाउने इलामकी बहिनी पुच्ची संगीता खतिवडा र मोरङकी साथी उमा अधिकारीलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। राई पिगे राईले यति बेला गुड मर्निङ शुभ दिन अल सबैमा भन्नुभएको छ। मिडिया प्रेमी निर्मला वनियमले ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। बुद्ध लिम्बू हुनुहुन्छ, उहाँले पनि सिस नमस्ते, म पनि सुन्दैछु इन्डियनको लोकनाउबाट भन्नुभएको छ। त्यसै गरी यति बेला पौडेल एमपी हुनुहुन्छ, उहाँले ह्याभ अ गुड डे अल भन्नुभएको छ। हिमाल चामलिङ राई हुनुहुन्छ, गुड मर्निङ नमस्ते मिस यु भन्नुभएको छ। राजु नेपालीले हेलो नमस्ते दुहा कतारबाट सुन्दैछु है सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी राजकालीकोटे हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते मि झापाले हिरो राजकालीकोटे बिरतामर झापा जस्ट नाउ युएबाट है भन्नुभएको छ। लक्ष्मण मगरले पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ, तिनजेर मिडिया ग्रुपको मेम्बर पाखिटवास दिदनकोटा हाल मलेसियाबाट। छत्र याम्फो हुनुहुन्छ, उहाँले यति बेला हेलो गुड मर्निङ नमस्ते छत्र याम्फो मोरङदेखि हो, सबै सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी गंगा पहाड़ी हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ एभ्रीवान भन्नुभएको छ। भावना चामलिङ हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते, मोरङबाट भावना चामलिङ हो, सबै सबैमा शुभ दिनको कामना भन्नु भएको छ। त्यसै गरी उहाँले लेख्नु भएको छ हाङखिम राजु हाङखिमलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। लीला आचार्यले मिस यु अल भन्नुभएको छ। रेखा राई हुनुहुन्छ, नमस्ते मिस सभापोखरीदेखि रेखा राई हो, मिस यु अल भन्नुभएको छ। युवराज तामाङले मिस यु अल भन्नुभएको छ। मिना चामलिङ हुनुहुन्छ, गुड मर्निङ नमस्ते ह्याभ अ वन्डरफुल डे अल भन्नुभएको छ। भने विजय राई हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते भन्नुभएको छ। उहाँले लेख्नु भएको छ गुड मर्निङ नमस्ते सोलुकुम्बुबाट है सबैमा शुभ दिन भन्नुभएको छ। रोमन मोक्तान तामाङले यात्रामा छु सबैमा शुभ दिन भन्नुभएको छ। अमृता तामाङ हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ। राजविराई काहीले पनि यति बेला मिस यु अल भन्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब भन्दै मैले पनि लगभग विदा मागेर जाने बेला भइसक्यो। यति जलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यति जलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी आज फोन लागेन केही अन्यथा नगर्नुहोला, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्ने नै छ, अन्यथा नगर्नुहोला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजन गरेर साथ दिनुहुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी मनहरूलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै अन्तिममा फेरि पनि 30 को सबैजना महिला दिदी बहिनीहरूलाई शुभकामना व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट भोलिको बसाईमा आउने वाचा गर्दै गर्दै म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता याखा लिम्बू आजको बसाईबाट छुट्टिन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 AM
3: अहिले बिहानको 8 बज्यो।

0: अगाडि सुत्न नमस्कार. आजको नेपाली बहस वाचक खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. नेपाली बहसलाई विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि सुनिराख्नु भएको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क मार्फत पनि तपाईँहरू सुनिराख्नु भएको छ भने युट्युबमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि यतिखेर सुनिराख्नु भएको छ. आदरणीय श्रोता, नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ मन्त्री फेरिएन उपभोक्ताको हिरानी, ग्यासको संकट उत्तिकै छ. यतिखेर ग्यासमा निकै ठूलो कालो बजारी भइरहेको छ. ग्यासको मूल्य उपभोक्ताले 3,000 तिरिरहेको एउटा स्थिति छ, तर उनीहरूले क्यास रकम लिइरहेको ग्यास उद्योगीहरूले ग्यासका कम्पनीहरूले भन्ने खालको विषय पनि सँगसँगै जोडिरहेको छ. व्यापारी र बिचौलिया मार्फत 2800 3,000 पनि ग्यासको मूल्य तिरिरहनु परेको यो बाध्यतात्मक अवस्थामा अब नेपालीले कसरी बस्ने, नेपालीको भान्सा कसरी बल्ने? उनीहरूले निकै ठूलो दुःख पाएका छन्. बेरोजगारी छ, रोजगारीको स्थिति छैन. अब चुनै बाल्नका निम्ति ग्यास पाउँदा के नपाए जस्तो गरेर खुशी हुनुपर्ने एउटा परिस्थिति आएको छ. नयाँ सरकार आयो, नयाँ सरकार गठन भयो, तर ग्यास पाउँदा सुन पाए जस्तै स्थिति बन्नुपर्ने नेपालीहरूको यो विडम्बना कहिले हट्छ त? आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्न चाहन्छौ. ग्यासको लागि आपूर्तिको लागि सहज व्यवस्था किन हुन सकिरहेको छैन? यो हैरानीका बावजुद पनि जनताहरू एकदमै शान्त छन् यतिखेर. यो शान्ति कहिलेसम्म हो? यो शान्ति भङ्ग भयो भने देशको स्थिति के हुन्छ? फेरि आजको बसमा हामी यस विषयमा चर्चा गर्छौ. आदरणीय श्रोता, अहिलेको अवस्थामा विदेशमा जानेहरूको दर अझै पनि उच्च रूपमा बढ़िरहेको छ. 23 अर्ब रेमिट्यान्स भित्र्याउनै देश तर श्रमिकको मृत्युपछि सफर्किने या नफर्किने संयोगमै निर्भर रहन्छ. अहिलेसम्म श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै पनि अस्पष्ट रहेको छ. रेमिट्यान्स भित्रिन्छ तर नेपाली नागरिकहरू भित्रने स्थिति अलिकति कम बन्ने एउटा परिस्थिति बनेको छ. यसका बारेमा को जिम्मेवार हुने, सरकारको यसमा तदारुकता कस्तो रहने? आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता, लापरवाही होइन जनताका पक्षमा काम गर्नुपर्छ सरकारले. आजको विषय रहनेछ संवैधानिक आयोगप्रति सरकारको अविश्वास किन बढ्दै गइरहेको छ. आज हामी बहस गर्दैछौ. आदरणीय श्रोता, सरकारले पूर्व विशिष्ट सार्वजनिक प्राधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो, तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ. अख्तियारको क्षेत्राधिकार भित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनाउनुपर्ने स्थिति किन सिर्जना भयो? अख्तियारप्रति सरकारको विश्वास छैन, अख्तियारप्रति सरकारको भरोसा छैन. अख्तियारका पदाधिकारीहरू प्रतिनिधिहरूलाई बोलाएर बालिन चाहेको सचिवालयले थर्काएको विषय पनि आएको थियो आदरणीय श्रोता बालुवाटारमा बोलाएर. तर अख्तियारका प्रमुखहरू, अख्तियारका आयुक्तहरूले अब राम्रोसँग काम गर्न सके कि सकेनन्? आजको नेपाली बसमा यस विषयमा चर्चा गर्दैछौ. जेएनजीका मुद्दा फिर्ता लिन दबाव छ, खोजिँदै कानूनी आधार. एकातिर गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आएको प्रतिवेदन अनुसार ध्वंसात्मक घटनाबारे छुट्टै अनुसन्धान भएको छैन. अर्कोतिर प्रहरीले थालेको अनुसन्धान सुस्त भएको छ र पक्राउ परेकालाई रिहा गर्न राजनैतिक दबाव बढ़दो छ. यस्तोमा सरकार न्यायिक निरूपण गर्ने कानूनी आधार खोजिरहेको एउटा परिस्थिति छ. जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुटाउने र उनीहरूलाई कहिले र कुन कानूनी आधारमा रिहा गर्ने भन्ने कुरा छ भने दोस्रो आगजनी, तोडफोड, लुटपाट, हतियार लुटपाट र हत्या जस्ता कसुरमा संलग्नलाई राजनैतिक आन्दोलनका नाममा उन्मुक्ति दिने कि नियमित फौजदारी कानून अनुसार अभियोजन गर्ने भन्ने विषय छ भने तेस्रो 23 र 24 भदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानूनी संरचना के हुने भन्ने विषयमा पनि चर्चा भएको छ. तर राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद एवं कानूनका जानकार यज्ञमणि नेउपाने के भन्छन् त भन्दा जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्, केही संसदमा छौं, केही सरकारमा, यो देशमा न्याय दुई खालको किन भन्ने आवाज यतिखेर उठिराखेको छ. यदि जेलै जानुपर्ने हो भने त्यो बेला संलग्न भएका धेरै सांसदहरू छन्, उनीहरूलाई पनि कानून लाग्नुपर्छ र ढुङ्गामुढा गर्ने, आगजनी गर्ने, हत्या गर्ने, लुटपाट गर्नेहरूलाई पनि कानूनी कार्यवाहीमा ल्याउनै पर्छ। यस विषयमा पनि हामी बहस गर्न चाहन्छौ, खबरदारी पनि गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली कंग्रेसको स्थिति हेर्दै हो भने यतिखेर नेपाली कंग्रेसले छुट्टा छुट्टै महाधिवेशन तोकेको छ दुवै पक्षले। अब के हुन्छ त कंग्रेसको भविष्य अझ न्यौलमा छ। निवर्तमान सभापति शेरबहादुर देउवा मै हो सभापति भन्दै बस्नु भएको छ भने गगन थापा पक्षले विशेष महाधिवेशनबाट वैधानिकता पाएको विषय छ। यसका विषयमा पनि हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, अहिलेको अवस्थामा अब देशको परिस्थिति कस्तो छ? जेएनजी विद्रोहले देशलाई कहाँ पुर्यायो? राष्ट्रको स्थिति के हो आज? यस विषयमा चर्चा गर्दै गर्दाखेरि अहिलेको जेएनजी आन्दोलनको एक वर्ष पूरा हुँदै गर्दाखेरि फ्ल्यासब्याक यसलाई फर्केर हेर्दा जेएनजी विद्रोहले आखिर के सिकायो त? दलहरूमा रिफर्म भयो, दलहरू सुध्रिए, दलहरूले नयाँ ढंगले अगाडि बढ़न खोजिरहेका छन् त। नेकपा एमालेको स्थिति आज हेर्नुहुन्छ भने अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पदबाट राजीनामा नदिने बताइरहँदाखेरि नेकपा एमालेमा पनि समानान्तर गतिविधिहरू यतिखेर चलिरहेका छन्। कुनै पनि हालतमा केपी ओलीको विकल्प खोज्नुपर्ने गरी तल्लो तहको शीर्ष नेतृत्व त्यस विषयमा बहस र संवादमा जुटेको छ। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखिएको प्रतिवेदनलाई सच्याउन लागेका छन्। प्रदीप गिवालीलाई प्रतिवेदन लेखनमा पठाउँदै गर्दा रामबहादुर थापा बादललाई समेत त्यसको जिम्मेवारी दिएका छन्। के हुन्छ त एमालेको परिस्थिति? आजको बहसमा चर्चा गर्दैछौ। आदरणीय श्रोता, कानून मन्त्री नै कानून आयोग अध्यक्ष हुने गरी अघि बढ़्यो विधेयक। अहिलेको अवस्थामा कानून मन्त्रीले नै कानून आयोगको अध्यक्ष हुने गरी विधेयक अगाडि बढ़ाएका विषयहरूदेखि लिएर अर्थतन्त्रको विषय, देशमा अर्थतन्त्र कम छ, खुम्चिँदै गइरहेको छ, तरलता छ, अर्थतन्त्रको स्थितिलाई हेर्ने हो भने, नजिकबाट निहाल्ने हो भने, अब के हुन्छ त देशको अवस्था, जनताहरू कहिलेसम्म यसरी अप्ठ्यारोमा पर्छन् त? यस विषयमा चर्चा गर्दै गर्दाखेरि नेपाल अब एसिया कप खेल्दैछ। एसिसी प्रिमियर कप प्रतियोगितामा 17 विकेट लिन सफल कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बन्नु भएको छ। फाइनलमा नेपाललाई जिताउन उत्कृष्ट शतक बनाएका सिफ शेख म्यान अफ द म्याच घोषित भएका छन्। आजले श्रोता, आजको नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स, चैनपुर छ संखुवा सभा, प्रोपराइटर मेघराज साक्य।
1: टेलिफोन नम्बर 0295701123,
2: मोबाइल नम्बर 98421062।
0: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता मीन विश्वकर्मा हुनुहुन्छ। मीनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। तपाईँहरूको महाधिवेशन कहिले हुँदैछ?
4: हाम्रो महाधिवेशनको दुईटा कार्यपालिका सार्वजनिक भएको छ, अनि हामी एउटा बनाउने प्रयत्नशील
0: छौँ। महाधिवेशनको मिति तोकिसकेका छ, तपाईँहरूको मिति भन्नुहोस् न। महाधिवेशन
4: एउटा असोज 3-4 गते वडाबाट प्रारम्भ हुने भनेर सानोतामा रहनुभएका साथीहरूले सार्वजनिक गर्नुभएको छ भने, अर्को चुत्तरी कार्यालयबाट असोज 15 गतेदेखि स्थानीय तहको
0: अधिवेशन, 20 गतेमा पालिका अधिवेशन, 23 असोजमा क्षेत्रीय, 15 कार्तिकमा जिल्ला, 4 मंगिरमा प्रदेश अधिवेशन, होइन
4: मंगिरमा महाधिवेशन हुन्छ। एउटा असोज 15-16 महाधिवेशन हुनेछ, अर्को चाहिँ मंगिरको अन्तिममा महाधिवेशन हुनेछ।
0: मंगिरको अन्तिममा महाधिवेशनको तयारी कस्तो छ?
4: दुवैतर्फ गति तीव्र रूपमा अगाडि बढ़िराखेको हुनाले नै म र केही साथीहरू चिन्तित भएर अस्तिको दिनमा सामूहिक रूपले अपिल पनि गर्यौं। दुईटा महाधिवेशनले पार्टीको सांगठनिक मात्रै होइन, मुलुकको लोकतन्त्र पार्टीको भविष्यलाई पनि र धेरै नेपालीहरूको भविष्यलाई पनि त्यसले अध्ययनग्रस्त बनाउँछ। तसर्थ पार्टीका अधिवेशनहरू सकभर सहमतिमा जाउँ, सहकार्य गरौं, एकता गरौं र महाधिवेशन पनि एकताको महाधिवेशन बनाऊ र एउटै महाधिवेशन गरौं भनेर हामी प्रयत्न गरिराखेका छौँ। र अहिले तपाईँसँग संवाद हुँदा पनि केही समय अगाडि पनि साथीहरूसँग यही विषयमा नै लगन मेहनत गरौँ भनेर हामी सबैसँग अपिल गरिराखेका छौँ।
0: मेहनत गर्दा गर्दा धेरै समय घर्किसकेका छ, निकै ठुलो मेहनत भइसकेका छ, मूल मुद्दा यतिखेर सर्वोच्चमा विचाराधीन अवस्था छ, तपाईँहरूले चाहिँ मूल मुद्दाको किनारा नलागुन्जेलसम्म भनेर अड्डी कसिराख्ने यतापट्टि मिलाउन हामी प्रयत्न गर्दैछौ, हामीले धेरै फ्लेक्सिबिलिटी अपनाइसक्यौं भनेर गगन थापा पक्षले भन्ने, कहाँनिर अड्कियो हलो त्यसो भए?
4: एउटा चाहिँ हामीले पनि चाहेर नचाहेर के गल्ती गर्यौं भने समय रहँदाखेरि वास्ता नगर्ने र समय सकिँदै गएपछि मेहनत गर्ने जुन हाम्रो प्रणाली भयो, हामी विद्यार्थी कालदेखि नै त्यस्तै गरी नै आयौँ। समय वर्षभरि नपढ्ने, परीक्षाको रुटिन निस्केपछि पढ्ने,
0: अथवा
4: पढ्ने होइन, त्यस्तै हामी धेरैवटा कामहरू गर्दा जब समय घर्किन्छ अनि हामी आत्तिन्छौँ र काम सुरु गर्छौँ। अहिले साथीहरू चाहिँ नेतृत्व तहमा रहनुभएका साथीहरू अहिले चाहिँ साँच्चै पार्टीको एकता त गर्नुपर्ने रहेछ कि क्या हो भन्ने चाहिँ महसुस भएको छ। त्यो महसुसलाई कार्यान्वयन गर्नका लागि समय अभाव भएको र अतालिएको र चिन्तित भएको पनि मैले पाएको छु।
0: अब तपाईँहरूको पक्षतिर अलिकति बढी अतालिएको भन्ने कुरा आइरहेछ अहिले होइन?
4: यो पक्ष त पक्ष होइन।
0: अब शेखर कोइरालाजी मध्यस्थतामा बस्ने भन्ने विषय जोडियो, पूर्णबहादुर खड्गाजीले चाहिँ अब धेरै केन्द्रीय सदस्यदेखि लिएर महत्वपूर्ण नेताहरूलाई लगेर चाहिँ यता संस्थापनतिर आउँदै हुनुहुन्छ भन्ने विषय बाहिरिया छ, यसले गर्दाखेरि कमजोर त हुनुभयो नि त, अब इतर पक्ष त कमजोर हुँदै गयो।
4: कमजोर यसो छ, अहिलेको कमजोर हुने नहुने भन्दा पनि एउटा त सैद्धान्तिक हिसाबले, कानूनी हिसाबले र वैधताको हिसाबले बलियो र कमजोर हुने हो। अहिले कुन साथीहरू कता जानुभयो, को अल्मलिनुभयो, को उभिनुभयो भन्ने कुरा होइन, यो चाहिँ पार्टीको एउटै अधिवेशन भयो भने चाहिँ को कतातिर लाग्यो त्यसले परिणाम दिन्छ। आम चुनाव अथवा स्थानीय चुनावमा को कता लाग्यो त्यसले पनि परिणाममा असर गर्छ। अहिले हामीसँग स्थानीय र आम चुनाव पनि छैन र पार्टी एउटै महाधिवेशन पनि गर्ने सम्भावना कम छ। त्यसले फरक फरक महाधिवेशन गर्यो भने संख्याको कुराले हामीलाई त्यति प्रभाव पार्दैन, तर हामी जुन लक्ष्यमा एउटै महाधिवेशन गर्नुपर्छ भन्ने लक्ष्यमा छौँ, त्यति बेला चाहिँ एउटै महाधिवेशन हुँदा कसको संख्या कति हुने र को निर्वाचनमा चाहिँ एउटै महाधिवेशनबाट निर्वाचित हुँदा बहुमतको साथ निर्वाचित भएर आउला भन्ने विषयले सायद मलाई लाग्छ नेतृत्व तहमा, त्यो पनि कार्यकर्ता तहमा होइन नेतृत्व तहमा त्यसले एउटा आशंका उत्पन्न गरेको होला, अनुमान उत्पन्न गरेको होला। तर यहाँले भन्नुभयो जस्तो अहिले चौधौं महाधिवेशनबाट निर्वाचित कार्य समिति मध्ये कता बढी लाग्नुहुन्छ भन्ने कुराले समूह निर्माणमा ठूलो सानो बनाउला, तर त्यसले संवैधानिक वैधानिक र सांगठनिक वा सैद्धान्तिक परिणाममा भने त्यसले असर गर्ने छैन, बरु यसको असर दुईटा हुने बित्तिकै यसको असर चाहिँ मुलुकको राजनीतिक स्थिरतामा, लोकतन्त्रको भविष्यमा र पार्टीको सांगठनिक क्षमतालाई चाहिँ असर गर्दछ।
0: अब यो प्रक्रियालाई हेर्ने हो भने नेपाली कंग्रेसको विवाद चाहिँ निकै रसातलमा पुगिसकेको त स्पष्ट हुन्छ, यो असोज पहिलो सातासम्म विभाजनकै संघारमा जान्छ भन्ने कुरा पनि भविष्यवाणी हुँदैछ होइन, यो यसका पूर्व संकेतहरू पनि देखिरहेका छन्। विभाजनको अलावा

0: जब यो अवस्था
1: मैले अहिले पनि दोहोऱ्याउँछु मेरो भनाइ के छ भने जब कुनै व्यक्ति समूह पार्टी संगठन वा दलहरू आपसमा मिलिरहेका हुन्छन् त्यसभित्र विभाजनको सम्भावना उत्कृत हुन्छ. जब कुनै पनि व्यक्ति समूह दल संगठन विभाजित अवस्थामा हुन्छन् उनीहरूका बीचमा मिल्ने सम्भावना त्यति नै हुन्छ. त्यसो भएकोमा पहिले हामी मिलेका थियौँ विभाजनको सम्भावना थियो विभाजित भयौँ अहिले हामी विभाजित अवस्थामा छौँ मिल्ने सम्भावना उत्कृत रहन्छ भन्ने मेरो चाहिँ.
0: तर अहिले तपाईँहरूको चाहिँ मुख्य असहमति भनेको गगनसँग हो वा चाहिँ गगन नेतृत्वको नयाँ पुस्तासँग हो त्यसो भए?
1: अहिले पुस्तासँग पनि छैन र अहिले व्यक्तिसँग पनि छैन. अहिलेको मुख्य विवाद भनेको हाम्रो विधि र प्रक्रियाको हो. नेपाली कंग्रेस पार्टीको 15 महाधिवेशन विधिसम्मत ढंगले गर्न पाउनुपर्छ र त्यही काम विधिसम्मत महाधिवेशन भयो भने त्यसैले सबै विवादको निरूपण गर्छ भन्ने हो. त्यो भनेको 14 महाधिवेशनबाट तय गरिएको 15 महाधिवेशन सामान्य प्रक्रियाबाट एउटै गरियो भने त्यसबाट निर्वाचित भएको सभापति कार्य समिति को आउनुहुन्छ कति उमेरको आउनुहुन्छ कुन पुस्ताको आउनुहुन्छ कुन भूगोलको आउनुहुन्छ कुन समुदायको आउनुहुन्छ भन्ने प्रश्न होइन. जो आउनुहुन्छ उहाँ सर्वमान्य हुनुहुन्छ भन्ने मेरो र साथीहरूको पनि मान्यता हो. तर अब अहिले हामी के गरिराखेका छौँ सामाजिक सञ्जालमा विभिन्न डिजिटल प्लेटफर्महरूमा भने फलानु व्यक्ति फलानु व्यक्ति फलानु थि फलानु व्यक्तिको होइन. मेरो चाहिँ दृष्टिकोण योभन्दा फरक छ. मेरो दृष्टिकोण के हो भने नेपालको संविधानले पार्टीको विधानले हाम्रो काङ्ग्रेसको परम्पराले हामीलाई के त विषय निर्देशित गरेको छ त्यो विषयमा हामी अगाडि बढ्नुपर्छ. बीचमा व्यक्तिका कुरा घटनाका कुरा समूहका कुरा उत्तेजनाका कुरा आवेगका कुरा त आउँछ. 2003 सालदेखि स्थापना भएको काङ्ग्रेसका जीवनमा यस्ता कति आएका छन् तर सबै कुराको निरूपण भनेको हामीलाई तत्कालीन संविधान पार्टीको विधान हाम्रो नेताहरूको विवेक र परम्पराले हामीलाई चाहिँ निर्देशित गर्दै नेपालको सबैभन्दा ठूलो पुरानो र चाहिँ अनुभवी पार्टीको रूपमा स्थापित गरेको छ. यो परम्परालाई निरन्तरता दिन अहिले शीर्ष तहमा नेतृत्व तहमा बसेका सबै नेताहरूले अनुभूति गरेर अगाडि बढ्नुपर्छ.
0: सर्वोच्च अदालतले महाधिवेशन रोक्न त अन्तरिम आदेश त दिएन नि त होइन. संस्थापन पक्षले त नियमित महाधिवेशन गर्न त सजिलो पारिदिएको
1: छ. विषय उठाउनु मेरो कतिवटादेखि नै मेरो असन्तुष्टि के हो भने निर्वाचन आयोगको बन्नेपूर्ण र अदालतको त्रुटिपूर्ण फैसलाका कारणले कंग्रेसको यो अवस्था आएको हो. त्रुटिपूर्ण फैसलालाई पुनरावलोकन गरिपाऊ भन्दा सम्मान्य सरसम्मानित सर्वोच्च अदालतका सम्मान्य प्रधान न्यायाधीशकै इजलासबाट भनेको पूर्ण इजलासबाट हाम्रो मुद्दालाई पुनरावलोकन गर्ने आदेश भइसकेपछि स्वाभाविक हिसाबले दुवै तर्फका विवादित दुवै तर्फका गतिविधिहरू रोक्नुपर्ने कानून प्रावधान छ. तर अस्तिको आदेशमा कानूनी प्रावधान भए तापनि पहिलेको फैसलाले केही नबोलेकोले केही बोल्नु परेन भनेर यस्तो हचुवाको ढङ्गबाट जुन आयो त्यसले पनि हाम्रो पार्टी विभाजनको निरन्तरतामा काम गरेका छन्.
0: होइन त्यो अब सर्वोच्चमा गइसकेपछि त उसले त एउटा आदेश दिने हो नि त होइन. पार्टीलाई त आफूले पो मिलाउनु पर्यो नि त. अब अर्कै टाउकोमा थुपार्ने होइन जति दोष पनि
1: तपाईँहरूकै
0: पक्षमा फैसला आउँछ भन्ने त ग्यारेन्टी हुँदैन नि त मेनजी.
1: होइन हाम्रो फैसला होइन त्यो हाम्रो पक्षमा भन्ने नै होइन. हामीले के परिभाषित गर्यो भने कुनै पनि पक्षले तय गरेको अधिवेशनको कार्यतालिका रोक्नु पर्ने देखिएन भनेपछि त तिमी दुईटा अधिवेशन गर भनेर भनिहाल्यो त. त्यसैले हामी दुईटा
0: अधिवेशन गर भनेको छैन. उसले अन्त अधिवेशन रोक्नका निम्ति अन्तरिम आदेश दियो. अन्तर्कालीन आदेश माग गर्नुभएको थियो. अन्तर्कालीन आदेश दिन स्वीकार गर्यो.
1: सेनजी यसो भन्छ कुनै दुई व्यक्ति लाप्पा खेल्दै थिए हनान गर्दै थिए एक पक्षले के भन्यो भने म चुपो लागेर बसेको थियो फलानुले हात छोड्यो त्यसैले उसलाई रोकिदिनु न भन्दा अहिले कसैले पनि मुक्का हानिराखेको कुरा रोक्नु परेन भनेर भनिदिने सम्बन्धी निकायले भने तैँले पनि हान भने हो नि त होइन र त्यसो भएको हुनाले के भने नेपाली कंग्रेसको विवाद नै सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको कुरा सत्य हो. सुन्नु यस्तो विचाराधीन रहेको अवस्थामा स्टे अर्डर अन्तरिम आदेश जारी गर्नुपर्ने पनि हाम्रो दफा हेरी देवानी संहिताको दफा 230 बमोजिमको व्यवस्था छ. तर पहिले यो मुद्दामा कसैले केही नबोलेको हुनाले हामी पनि बोल्दैनौँ भने हामीले पनि बोल्नु परेन भने

0: भनेको के भनेको भने एक पक्षले कुनै काम गर्नु हुँदैन भनेर हामीले भनिरहनु नपर्ने भनेपछि त दुवैले गरे हुन्छ भन्ने आशयको रहनाले नै तत्पश्चात नेपाली कंग्रेसको 11 गते सर्वसम्मानित सर्वोच्च अदालतले त्यो प्रकृतिको आदेश गर्यो। त्यस पछाडि 17 र 18 गतेको बैठक बसेर चुन्दरीमा रहेको नेपाली कंग्रेसले पनि अर्को कार्यतालिका सार्वजनिक गरे। त्यो कार्यतालिका सार्वजनिक गर्न अरू कोही जानुभएको छैन, माग गर्नुभएको छैन भनेर मैले अघि पनि भने आयोगको बदमतपूर्ण निर्णय सर्वोच्च अदालतको त्रुटिपूर्ण फैसलाको कारण आइपुगेका छौँ।
1: अलिकति क्लियर सुनिएको छैन मिन्जी, अलिकति क्लियर सुनिएन, फोनलाई अगाडि आएर बोल्नु होला। अनि एउटा कुरा नि हो, तपाईँले भनेको कुरालाई मात्रै पनि आधार मान्यो भने सर्वोच्च अदालतमा अन्तरिम आदेश, सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्यो, तपाईँहरूले चाहिँ अन्तर्कालीन आदेश माग गर्नुभएको थियो, तपाईँहरूले भने जस्तै आदेश आइदिएको भए चाहिँ इट्स ओके, अब त तपाईँहरूले भने जस्तो आदेशमा
0: आइदिइसकेको छ। हामीले माग गरेको जस्तो होइन अन्तरिमकालीन आदेश आएको भए अहिले दुवै दलहरू सर्वोच्च अदालतमा विचाराधीन मूल मुद्दाको फैसलाको प्रतीक्षामा हुन्थे र अधिवेशनका गतिविधिहरू रोकिन्थे। अधिवेशनका गतिविधिहरू रोकिसकिसकेपछि पार्टीका नेताहरूको भागदौड पनि यता र उता उता र यता दौडिने क्रम पनि बन्द हुन्थ्यो, गाली गलोज बन्द हुन्थ्यो, सम्वादको वातावरण प्रारम्भ हुन्थ्यो, एउटै महाधिवेशन गर्नका लागि हामी सबैको प्रयत्नले समय पाउँथ्यो र स्वाभाविक हिसाबले पार्टी एक हुन्थ्यो, अरू दलहरूसँग पनि सहकार्यको वातावरण बन्थ्यो भन्ने हाम्रो सोचाइ हो।
1: पार्टी मिलाइदिने जिम्मेवारी चाहिँ सर्वोच्च अदालतको हो कि तपाईँहरूको?
0: हाम्रो पनि हो र त हामी विचार मुद्दा अन्तरिमकालीन आदेश पनि जारी भएको छैन, मूल मुद्दाको फैसला पनि भएको छैन, तर पनि हामी संवाद गरौं, सहमति गरौं, सहकार्य गरौं, एकता गरौं, यसका लागि दुवै तर्फले प्रारम्भ गरेको अस्त्रका रूपमा लिएको महाधिवेशनको कार्यतालिका स्थगन गरौं, हामीले बन्द गरौं भनेर चाहिँ स्थगन गरौं, स्थगन गरेर वार्ता प्रारम्भ गरौं भनेर अस्ति 25-30 जना साथीहरूले हस्ताक्षर गरेर अपिल पनि गर्यो। त्यो अपिल गर्दा केही सकारात्मक लक्षणहरू पनि देखिएको छ, तर त्यो देखिएको लक्षणहरू पनि संवादको माध्यमबाट होइन अहन्ताको माध्यमबाट, ठिक छ यो म गरिदिन्छु यो म गरिदिन्छु भन्ने ढङ्गबाट भन्दा पनि अब हामीले के गर्दा ठिक हुन्छ भनेर एउटै टेबुलमा बसेर संवाद प्रारम्भ गरेर त्यहाँबाट अगाडि बढ्नु उपयुक्त हुन्छ भन्ने सोचाइ छ। तर अझै पनि समय छ, आज 28 गते हुँदैछ भने अब 3 गतेसम्ममा एकै रातमा पनि अघिल्लो रात पनि हामी बदल्न सक्छौँ, निर्णय गरेर कार्यतालिका स्थगन गरेर अगाडि जान सक्छौँ, संवाद प्रारम्भ गर्न सक्छौँ। केही ठाउँमा छुटफुट अधिवेशन जस्तै 15 महाधिवेशनको केही वडाहरूमा जनसम्पर्क समितिमा महाधिवेशन प्रारम्भ भइसकेपछि त विशेष महाधिवेशन भयो भने केही वडाको अधिवेशन भइसकेपछि फेरि स्थगन गरेर संयुक्त महाधिवेशन गर्न सक्छौ। त्यसरी आशाका किरणहरू अझै पनि छन्, आशावादी हामी अझै पनि बन्न सक्छौ, तर प्रयत्न जारी राख्छ।
1: अब एउटा कुरा के बताइदिनुहोस् भने नि, जस्तो अब सभापति गगन कुमार थापाले पटक पटक समय माग्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवाले समय किन नदिया, त्यसो भए भेट्न किन नदिया?

0: विवादले दुई पक्ष भएको हुनाले एक्लै अर्कासँग माग्ने भन्ने नै हुँदैन. पहिलो कुरा त हामी मिल्ने कि नमिल्ने भन्ने विषय नै गम्भीर विषय भयो. यदि हाम्रो मिल्ने मनसाय हो भने साथीहरूले माग्नेले माग घटाउन सक्नुहुन्छ, दिदैले मन बढाउन सक्नुहुन्छ. तर त्यस पछाडि माग के हो भन्नको लागि एउटा टेबलमा बस्नुपर्ने, एउटा टेबलमा बस्ने पाठ्यक्रम पनि बनाएको छैन. अब टेबलमा बसिसकेपछि अनि यो बढी भयो, यो कम भयो, यो थपौँ, यो चिकाउँ भन्न सकिन्थ्यो. त्यो स्टेजमा हामी पुगेकै छैनौँ. तर बाहिर जो सञ्चार माध्यममा सार्वजनिक भएका साथीहरूको सम्वादमा जानकारी भएका मागहरू छन्, ती मागहरू एकदमै नगण्य मागहरू, साधारण मागहरू र पूरा गर्न सकिने मागहरू छन्. ती मागहरू भनेको जस्तो यहाँलाई भने जस्तो 15 महाधिवेशनका लागि भनेर नवीकरण गरिएका सदस्यहरूलाई स्वत 15 महाधिवेशनमा भाग लिन तिनले प्रावधान थियो. त्यो कुरालाई सानेतामा रहनुभएका साथीहरूले त्यसलाई खुकुलो पनि गरिसक्नु भएको छ. दोस्रो कुरा छ, 14 महाधिवेशनबाट निर्वाचित मनोनित कार्य समितिले 15 महाधिवेशनमा विधानत संविधानत भाग लिन पाउनुपर्ने हो, उहाँहरूले भाग लिन पाउने वातावरण बनाइयोस् भन्ने छ. त्यो पनि सकारात्मक रूपमा नै अहिले हुन सक्छ भनेर आइ राखेको छ. त्यस पछाडि 15 महाधिवेशनलाई निष्पक्ष, भावनारहित र स्वतन्त्र बनाउनका लागि तेस्रो व्यक्तिको संयोजकत्वमा निर्वाचन तयारी, के अरे अधिवेशन तयारी समिति बनाओस् भन्दा त्यसलाई पनि सामान्य मान्न सकिन्छ, सकारात्मक मान्न सकिन्छ. महाधिवेशनमा आवश्यक पर्ने समितिहरूमा सबैको सहभागिता र सम्मानित सम्मानजनक सहभागितामा श्रेष्ठ समितिहरू बनाउने भनेपछि त्यो पनि सकारात्मक छ. तर अब यसका लागि के गर्नुपर्छ भन्दा यसका लागि समय चाहिन्छ. अब 3 दिन मात्रै सम्भव हुँदैन, 5 दिनमा सम्भव हुँदैन. त्यसो भए के गर्न सकिन्छ त भन्दा दुवै तर्फका महाधिवेशनका कार्यकारीलाई स्थगन गरेर केही समय लिएर, समय निकालेर अब यी विषयमा सम्वाद गर्यौं भने कुरा मिल्छ भन्ने मेरो दृष्टिकोण.
1: अब कंग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का अपक्ष असोज 3 गते शुरू हुने 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुने भएका छन्, यसले के सन्देश दिँदैछ? पूर्णबहादुर खड्काको माग पूरा भएछ, पूर्णबहादुरको भन्दा फरक माग चाहिँ के हो तपाईँहरूको भन्ने प्रश्न छ नि त. फेरि
0: जानु परेन, अब जब
1: सहभागी हुनु भनिसक्नु भयो नि त होइन 15 महाधिवेशनमा.
0: होइन होइन, यस्तो कुरा छ के भने दुईटा अधिवेशनलाई स्वीकार गर्दिन भन्ने नेताहरूले दुईटा अधिवेशनलाई स्वीकारेर कुनै एक अधिवेशन वा महाधिवेशनमा भाग लिने मनसाय बनाउनुभयो भने त्यसबाट दुईटा कुरा बुझ्न सकिन्छ. कि त अब मिलाउन सकिएन, जेसुकै होस् म एकातर्फ लाग्छु भन्ने अर्थ बुझिन्छ. अर्को चाहिँ के बुझिन्छ भने मलाई मन परेको समूह यो हो, त्यसैले विभाजित भयो, ठिकै हो, म यता लाग्छु भन्ने हुन्छ. त्यसैले व्यक्तिको लाइक र डिसलाइकसँग, पक्ष र विपक्षसँग भन्दा पनि हाम्रो सिङ्गो कङ्ग्रेसको र म जस्ता साथीहरूको चिन्ता के हो भने दुईटा नभइदिए हुन्थ्यो, एउटा गर्न पाए हुन्थ्यो, एउटा गर्न पाएदेखि यी तर्क वितर्क पनि गरिरहनु पर्दैन थियो भन्ने हो.
1: अब होइन, यो त ठिकै हो, किनभने पूर्णबहादुरजीले त शुरूमा निकै ठूलो प्रयत्न पनि गर्नुभयो नि त. इतर पक्षमा त उहाँ त मुख्य नेतै भएर चाहिँ उहाँले काम पनि गर्नुभयो. तर उहाँले त केही समूह ल्याएर, केही नेताहरूलाई ल्याएर धेरै धमाधम छोड्ने स्थिति छ नि त त्यताको टिमबाट. यो किन अब न्यू मात्रै खोजिरहेको, अब त मिल्ने प्रयत्न गरे भइगयो नि त भन्ने खालको पनि नेता कार्यकर्ताहरूको आशय छ नि त होइन.
0: यसलाई यसरी बुझ्नुपर्छ, मैले भनि पनि हाले अघि नै, विभाजित नगरौं भन्ने आशय हो. विभाजित हुँदा को कता जानुहुन्छ भन्ने त स्वाभाविक हो नि त. नेताहरू डिभिजन हुन
1: बित्तिकै पूर्णबहादुरजीले छोड्दैमा चाहिँ मुख्य माग र मूल मुद्दाहरू चाहिँ ओझेलमा पर्दैन. त्यसो भए
0: त्यो कहिले पनि पर्दै पर्दैन, किनभने वादी प्रतिवादीको बीचमा एउटा मात्रै वादी प्रतिवादी भएको भए कुनै एक वादी पक्षले आफ्नो वादी छोड्न बित्तिकै समाप्त हुन्थ्यो होला. अब अदालतमा मुद्दा पनि दुईजनाले छुट्टा छुट्टी हाल्नु भएको छ. सुरुवातद्वारा पूर्णबहादुर खड्काले आफ्नो मुद्दा छुट्टै छ. अब पूर्णबहादुर खड्काले असोज 3, 4, 5 को अधिवेशनमा भाग लिन्छु भन्नुभयो भने मलाई लाग्छ लिनुहुन्छ जस्तो लाग्दैन. उहाँले हामीसँग भएको संवादमा म कतै पनि लाग्दिनँ, कतै पनि लाग्दिनँ, मेरो मुद्दा छ, म त मुद्दाको एक पक्ष भएको हुनाले मैले कतै लाग्न मिल्दैन भन्नुभएको छ. त्यसैले उहाँ कतै नलाग्नु होला भन्ने विश्वास हो. लागिहाल्नुभयो भने पनि उहाँ लाग्दैन, मुद्दाका सबै प्रकृतिहरू सकिँदैनन्. एक दोस्रो कुरा, यो कानुनी विषय मात्रै होइन, राजनीतिक पनि विषय भएको हुनाले पार्टी दुईका अधिवेशन हुने बित्तिकै दुवैले काङ्ग्रेसको दाबी गर्ने, दुवै आयोगमा जाने, आयोगले फेरि कुनै न कुनै नयाँ निर्णय गर्ने, त्यो निर्णयमा असहमत हुने पक्षले फेरि अर्को पार्टी बनाउने कुरा हुन्छ होला. त्यसो भएको हुनाले अब यो कानुनी विषयको अतिरिक्त हिजो कानुनी विषय प्रबल थियो, अब राजनीतिक विषय प्रबल भएर अगाडि जाने सम्भावना रहन्छ.
1: र आज पनि धेरैले

0: त्यो देउबा टिमलाई छोड्ने घोषणा गर्दैछन् रे भनेर यहाँ समाचार माध्यमहरूमा मैले
1: छोड्ने भन्नुभन्दा पनि अधिवेशनलाई रोज्ने कुन अधिवेशनमा आफू जाने भन्ने कुरामा अब पहिलो अधिवेशन भएको चाहिँ सानेपा काङ्ग्रेसको कार्यपालिका अगाडि र चुनदेवी काङ्ग्रेसको कार्यपालिका पछाडि भएको हुनाले अगाडिको कार्यपालिकामा को को भाग लिन जाने भन्ने कुरामा स्वाभाविकको डेमोक्रेसीमा व्यक्तिको आफ्नो चाहिँ लाइक हुन्छ, चोइस हुन्छ, डिसिजन हुन्छ। लाइक चोइस अनि डिसिजनमा उहाँहरू जानुभयो भने त्यसलाई अन्यथा मान्न सकिँदैन। जो साथीहरूले जान्न भनेर छोड्नुभयो भने त्यसलाई पनि डेमोक्रेसीकै नम्सका रूपमा लिएर त्यसलाई पनि मान्नुपर्ने हुन्छ।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
1: र सम्पूर्ण श्रोतालाई मेरो तर्फबाट हार्दिक धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता मेन विश्वकर्मा। आदरणीय श्रोता, केही छिन छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झुक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
3: ल ल आमा, म तँ गए तँ आए।
2: होइन, आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
4: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
0: यतिखेर हाम्रो बेसमा नागरिक क्षेत्रका अगुवा सचेतक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली
5: फर्स्टमा मैले स्वागत
0: गर्छु। गुड मर्निङ डाक्टर साहब।
5: एकदम गुड मर्निङ लोकन।
0: अब यो जेन्जी विद्रोह आन्दोलनको पनि एक वर्ष पूरा भयो डाक्टर साहब, होइन? छ महिना सुशीला कार्की नेतृत्वको सरकारले बितायो, त्यस पछाडिका 5.5 महिना अहिले बालेन्द्र नेतृत्वको सरकार चाहिँ 13 गते गठन भएको छ। यसलाई फ्ल्यासब्याक फर्केर हेर्दा त्यो काली लाग्दो दिन र अहिलेसम्मको अवस्थालाई कसरी हेर्नु भएको छ?
5: हामीलाई तीन कालखण्डमा जोडौँ। पहिलो कालखण्ड जेन्जीको त्यो आन्दोलन, त्यसपछिको चाहिँ यो सुशीला कार्कीको सरकार, सेकेन्ड कालखण्डमा इलेक्सन भएर बाल्ने शाहको त्यो पहिलो कालखण्ड भएर मैले कसले दिएँ भन्दै सुनामी अगाडिको, यो यस्तो यो भयङ्कर सुनामी आयो, नदीको सुनामी अगाडिको र त्यसपछि अहिलेको कुरा। तीन कालखण्डमा गऱ्यो भनेदेखि हामीले के राम्रो चाहिँ एनालाइज गर्न सकिन्छ। तर जेएनजी को भनेर आएछ लम्तान्य गायो भनेदेखि के पनि भन्न सकिन्छ, किनभने धेरै कुरा यहाँ चेन्ज भएको छ। जेएनजी पछि त इट वाज अ डिजास्टर हो। जेएनजीको त्यत्रो आन्दोलन भएपछि उपलब्धि त सुशीला कार्कीको गभर्मेन्ट जुन आयो, उपलब्धि के पनि भएन। किनभने जेएनजीको 5 मुद्दा मात्रै एउटा पनि मुद्दा चाहिँ त्यहाँ एड्रेस भएन। यतिसम्म कि नभनेको एड्रेस भयो र यतिसम्म कि सुशीला कार्कीले भनिदिने नै मेरो एउटै काम हो इलेक्सन गराउने, जबकि जेएनजीको मुद्दामा इलेक्सन शब्द पनि कतै थिएन। उनको त्यो भ्रष्टाचार एकदम तत्काल एक्सन लिऊ, कार्यकारीतिर जाऊ, प्रदेशहरू अलिक खत्तम पार र नम्बर 4 चाहिँ नि उनले भनेको थिए यो कार्यकारीतिर नम्बर 4 चाहिँ यो के भनेको चार कुरा थियो ओके बिर्सी न त्यो एउटा पनि भएन। र इनफ्याक्ट सुशीला कार्कीले के गरिन् भनेदेखि यत्रो रेभोल्युसन पछि त नयाँ संविधान नआउन्जेलसम्म उनले भन्नुपर्थ्यो जेएनजीको आन्दोलन र भगवानमाथि म शपथ खान्छु भन्नु सक्छ। रामचन्द्र पौडेलको चाहिँ यो दलीय जुन किसिम गरे मैले सबै दलहरूलाई मिलाएकोसँग परामर्श गरेर संविधान बचाउने मैले गरिन्छु भन्दै त्यो संविधान उनले पुनर्लेखन नै भनेका थिए जेएनजीले त त्यसमा भन्दाखेरि त्यो कुरा मानेर सुशीला कार्कीले शपथ दिइदिन्। त्यही राति 12 बजे उनले गडबडी गरिन्। त्यसमा चाहिँ त्यो दिन चाहिँ सुदन गुरुङले गल्ती गरे, खुट्टामै ढोगेर आधिकारिकता दिए। सो द्याट वाज अ डिजास्टर नै भयो, किनभने जेएनजीको सम्बोधन नै भएन। र त्यो भन्यो भने जेएनजीको आन्दोलन चाहिँ त को चाहिँ व्यक्तिहरूलाई पनि कुनै सम्बोधन भएन, एक दुईजनाले फाइदा उठाए, बाँकी त अहिले विद्रोहमै छन् भनौँ न। अहिले
0: अब अहिले जेएनजी विद्रोहकै कुरा गर्दाखेरि जेएनजीको आन्दोलनको बलमा चाहिँ नेताहरू भए, मन्त्री भए, होइन, प्रधानमन्त्री पनि भए, सांसदहरू पनि भए, तर खास अहिले हेरिएका अनुहारहरू जेएनजी आन्दोलनका अग्रभागमा उभिएका व्यक्तिहरू हुन् र डाक्टर साहब?
5: त्यसै भन्छु नि, लङ्का जित्ने हनुमान जस पनि ढेडु भन्छन् नि, एकदम यो भाष जो त्यहाँ एउटा सुदन गुरुङ बाहेक जो डाइरेक्टली इन्भल्भ थियो, एकदम कि बाह्र शाह पनि इन्भल्भ थिएन नि त, ऊ पनि खालि ब्याक टु ब्याकबाट पुष्प मात्रै गरिरहेको थिएँ त्यो बेलामा है, त्यसले त्यो बेलामा जे भयो अब सुशील कार्की कहिले जिन्दगीमा प्रधानमन्त्री हुन नपाउने व्यक्ति प्रधानमन्त्री भइन्, यी खरेल छरेल यताउति कुनै कहिले पनि मन्त्री हुन नपाउने मन्त्री भए, अनि खुसु खुसु त्यहाँबाट चाहिँ इलेक्सन गर्न गइहाले भनेदेखि प्योर कम्प्लिट स्वार्थले ढाक्यो जेएनजीको त्यो त्यो निरज ढुङ्गाना त्यो बम त्यो त्यो निरज ढुङ्गाना हाम्रो त्यो रक्षा बम जस्तो यस्ता कति थिए सबै ओझेलमा पारेर कुनै नाम झमे उनले भने कोही पनि सुन्न छोडे र यिनीहरूले माइती गुरु मण्डल धर्न बस्दाखेरि उनलाई पुलिसले ठडाइ पनि हाल्यो। ओके, अब त्यस्तो आयो सरकार भयो इलेक्सन भयो यो इलेक्सन आन्दोलनको म्यान्डेट नै थिएन त्यो गरेर जो इलेक्सन गराए र दलहरूलाई फेरि चाहिँ माने अगाडि बढ्न दिए तर फर्चुनेटली राष्ट्र स्वतन्त्र पार्टी चाहिँ यी पुराना दली कुहिएका दलहरू चाहिँ उसले पाखै लगाइदियो र ऊ आयो। अब आएपछि आयो त के बालेन्स आयो जसको कुनै अनुभव नै थिएन यो हाम्रो बिराम सानीको निगाहबाट, सुदन गुरुङ आए कुनै अनुभव थियो हामी त्यसैले सुरुदेखि भने बिल्कुल गलत छ, तर सुदन गुरुङले तुरन्तै आउने बित्तिकै चाहिँ हाम्रो त्यो विचारलाई पलक्कै पल्टाइदिए, उनले काम गर्न लागे लागि गरे र हाम्रो हाम्रो एक प्रकार हाम्रो मन जिते। त बालन साहु त रवि यादव त्यो तिन चार महिना त बिल्कुलै रटनै थियो, पार्लियामेन्टलाई अवस्था छैन, राष्ट्रपतिको अनादर छ, जथाभावी मञ्चबाट बोल्छन्, भूमि हामी भारतको मिचिया चाहिँ भन्छन्, अनि सांसदहरूले आऊ कि आऊ बोल खबर देऊ ब्याक माने बोली फर्क भन्दाखेरि ज्ञान कि आउँदैन, त्यो थियो दोस्रो कालखण्डको चुनावी आउन्जेलसम्म। र बालन शाह टोटली जाने अनफिट देखिया थियो, अचानकसँग सुनामी आइदियो, यो आएपछि ग्रह दशा पल्टियो के भयो थाहा छैन, बालन शाहको रवैया कम्प्लिटली पल्टियो। मैले त भन्ने गरेको छु ऱ्यापर बालन शाह चाहिँ नि इन्जिनियर बालन शाह र अलिकति प्रधानमन्त्रीको दायित्व बोध गरेर बालन शाहमा परिणत भयो, त्यसले गर्दाखेरि धेरै फरक छ। तेस्रो कालखण्डमा गए चाहिँ नि म देख्छु अहिले हुन त त्यत्रो सुनामी आयो विध्वंस नै मच्यो, नेपालले हाहाकार नै मच्यो, तर एउटा फाइदा सिल्भर लाइनिङ के भयो भनेदेखि सिल्भर लाइनिङ चाहिँ नि कालो बादलमा सरकार चाहिँ नि अगाडि बढेको, अहिले बालनको काम हेरौँ, स्वर्णिम वाग्लुको हेरौँ, परराष्ट्र मन्त्रीकै हेरौँ, जो इफ इनइफेक्टिभ थियो पहिले, सुदनको त कुरै छैन पहिले अहिलेसम्म छ, भन्दाखेरि यिनीहरूलाई जुन अब उद्योगपतिहरूसँग अस्ति बालन शाहले चार चार दुई दुई घन्टा कुरा गरे, ठोस कुरा गरेको छ, कोही जम्बो उद्योगपतिहरूले आएदेखि दस पन्ध्र बिसजना ल्याएर हामी तपाईँले गर्छौँ भने होइन कि ठोस ठोस कुरा गरिकन जाने परिणाम निस्किने कुरा चारजनालाई बस्दै गरेका छन्, महत्त्वपूर्ण व्यक्ति थिए तिनीहरू, माने विनोद चौधरी भनौँ, गोलियानजी भनौँ, हाम्रो चाहिँ चन्द्र ढकाल भनौँ, र चाहिँ उत्तम श्रेष्ठ, त्यस्तो राम्रो भएको छ अहिले बालन शाह अचानक चेन्ज भयो, त्यो होइन जो पार्लियामेन्टमा आउँदै आउँदैन थियो, बोलाउँदाखेरि नआउने हेपेर बस्ने, अहिले सडनली पार्लियामेन्ट पनि आइकन पुरा आफ्नै हिसाबले पुरा राम्रै जवाफ दिएको छ, र म कहीँ जान्न भने व्यक्ति अब युएनमा पनि जानु बाध्य भयो, जान पर्यो र उनी राम्रैसँग जानु खोजिरहेको छ, किनभने जान पर्ने थियो सुनामीको बारेमा कुरा नगरी हुँदैन थियो, जानै पर्थ्यो, जान लायो हामीले रहेको छ, यो क्या हो यो काया पलट कसरी भयो, यो सुनेको छौँ काया पलट भन्ने कुरा, बालन शाह कम्प्लिट काया पलट भयो, हाम्रो मुलुकलाई त एकदम फाइदा भयो त, तर अनफोर्चुनेटली ठुलो चाहिँ नि मूल्य चुकाउनु पऱ्यो यतिको लागि, त्यसले थर्ड कालखण्डमा चाहिँ नि आएर मेबी चाहिँ हाम्रो त्यत्रो विध्वंस, उनको मुद्दा जेएनजीको मुद्दा त भन्दिनँ, यत्रो विध्वंस चाहिँ नि केही नि कि अब फाइदा होला कि भने आशा चाहिँ हामीलाई छ, त्यसले पनि अब यो सुनामीले हाम्रो सबै माइन्ड चाहिँ नि त्यतै जान्छ, पैसा पनि त्यतै जान्छ, म्यान पावर पनि त्यतै लाग्छ, अब के गर्ने समस्या चाहिँ पाँच वर्षमा के निक्लियो यो ठिक हुन्थ्यो दस वर्षै लाग्ला, तर हेरौँ अब के हुन्छ।
0: डाक्टर साहब होइन निकै परिवर्तन पनि भयो, यहाँले भन्नुभयो होइन कालखण्ड फेरियो पनि व्यक्तिहरू त फेरिए पनि, तर एउटा हाम्रै छिमेकी मुलुक हाम्रै घर अगाडि भनौँ न होइन आँगन अगाडि भारतमा ब्रिक्स सम्मेलन हुँदैछ, होइन धेरै देशका हुनहार र धेरै देशका पावरफुल नेताहरू राष्ट्रपतिहरू प्रधानमन्त्रीहरू त्यहाँ आएका छन्। यसभन्दा अगाडि नेपाललाई निम्तो समय दिइन्थ्यो होइन, पर्यवेक्षकै रूपमा पनि नेपालबाट जान्थे, तर अहिले भारतले टोटली डिसएग्री गर्यो क्या, भारतले टोटली रूपमा चाहिँ नेपाललाई बाइपास गर्यो। अनि यसमा सरकारको भूमिका चाहिँ कस्तो रह्यो वा चाहिँ यो सरकारप्रति भारतको दृष्टिकोणलाई कसरी हेर्न सकिन्छ सर?
5: भारतको अहिले त त्यो नहेर्नुहोस्, हेर्नुहोस् गरेको कुरा हेर्नुहोस्, अरू के गर्न सक्थ्यो भने छोड्नुहोस्। जो यसपालि सुनामी आउने बित्तिकै भारतको त्यत्रो सहयोग आएको आई आएको आई कुनै दिन छुट्या छैन। हेर्नुहोस् त कत्रा कत्रा प्रेरणा आइरहेका छन्,
0: मानवीयताको कुरा एउटा
5: होइन, त्यही त मुख्य कुरा त्यही त हो नि। अहिले अहिले हामीलाई हाम्रो मुलुकलाई ब्रिक्समा निम्ता दिएन भने कुनै चित्त दुखेको छैन अहिले, हो नभने मात्र छैन। यत्रो सुनामी मान्छे मर्दैछन् बाबा, खान नपाएको छन्, त्यहाँ बसोबास छैन त्यहाँ, त्यो हामीले त्यो विचार गर्ने त्यसको लागि धन्यवाद दिने कि तिमीले हामीलाई ब्रिक्समा बोलाएन हो भने उसलाई चाहिँ अहिले हेप्ने, त्यो नचाहिने कुरो भयो नि। हामीले त विचार गर्नु चाहिने कुरो पो बोल्नुपर्छ, नचाहिने कुरो गर्नु हुँदैन। अब ब्रिक्समा बोलाएन त बोलाएन, हामीले के मतलब हो? हामीले त ब्रिक्समा हामीले के गर्ने पनि होइन, फ्याङ्की बताउँ। चाइना र अमेरिका, चाइना रसिया त्यो इरान छ, त्यहाँ साउथ अफ्रिका छ, त्यसले मुलुक हाम्रो गएर के गर्ने नि? त्यो खालि हाम्रो मानको खातिर मान चाहियो होला, हाम्रो त ठोस हाम्रो सहायता त चाहिएको थियो र गर्नुसम्म भारतले गरेको छ, चाइना पनि गरेको छ, त भारतले गर्नुसम्म गरेको छ। त्यसमा अहिले हामीले त्यो ब्रिक्समा बोलाएन, हामीले के किन भयो त्यसरी हामी म त भनिदिनु भयो अहिले।
0: भनेपछि अब अहिलेको अवस्थामा चाहिँ छिमेकीसँगका मित्रवत व्यवहारहरू र सम्बन्धहरू चाहिँ हाम्रा राम्रै
5: हेर्नुहोस्। विचार गर्नुहोस् जुन भारतलाई भारत शाहले त्यस दोस्रो कालखण्डमा, तेस्रोमा भन्दिनँ, दोस्रो कालखण्डमा भारत जुन त्यो जुन नचाहिने काम भारतले गर्दै गएको थिए, भारतले पनि चिलाउनुसम्म चिलाए, चाइनाले पनि खुसी पार्न सकेन, र मोदीको दुई दुई चोटिको त्यत्रो हिंसा लत्याइदिएका थिए। त्यति हुँदा हुँदै भारतले त्यो स्टेपै नमानिकन सोझे त्यत्रो चाहिने भनियो नि, मैले देखाएको छु कत्रा कत्रा प्लेनहरूले चाहिँ सात आठवटा टनका टन सामान ल्याएको छ। हेर्नुहोस् मलाई त्यो उनले गर्न पर्थ्यो र हेपेका, तर उनीहरूले आफ्नो बढ्दो देखाए। हामी ठुलो राष्ट्र हौ, नेपालको लागि जनताको हामी गर्छौँ, माननीय प्रधानमन्त्री के हामीले गर्छौँ हामी मतलब
0: सेवा साहब, ग्यास छैन, उपभोक्ताहरू लाइनमा छन्, मन्त्री फेरि तर ग्यासको संकट चाहिँ पुरा हुन सकेन भने
5: माने। अब त्यो हाम्रो लोकल कुरा हो, पहिला कुरा त ग्यासको अहिले अभाव हुन्छ हुन्छ, त्यहाँदेखि खाडीकोले गर्दाखेरि अल्टिमेटली भारतलाई धक्का पर्छ, भारतलाई धक्का परेपछि हामीले धक्का पछि नपरिसक्दैन। अब हो त डेफिनेटली यहाँ होर्डिङ भएको छ, बदमासी भएको छ, अब त्यो त अचम्म लाग्छ। यो अघिल्लो यादव गौरी यादवले सबैलाई गाडी गरिन्, पाता कसो व्यापारीहरूलाई भनिन्, तर उनी हट्ने बित्तिकै अर्को मध्ये आउने बित्तिकै छापा मारेपछि त कति कति ग्यास सिलिन्डर सरकार निकाल्न सक्यो नि त। यसो मतलब उनको लाइनमा पनि चुकियो भएन, किनभने उनी पनि सायद इन्भल्भ छन् त्यसमा। मेरो मिजो भन्छ आखिरमा त कमिसन सबै खाने हुन्, दोष दिने कर्मचारीलाई, तर आफूले चाहिँ त्यो के निकाल्न सकिन्छ? भोलिपल्ट गए चाहिँ यो मन्त्रीले कसरी निकालेर भनेदेखि हो कहाँ धेरै काँडो बजाइ भएको छ। गौरी कार्कीलाई, गौरी यो यादवलाई पहिले पनि त बाह्र साल त अरेस्टै गरेर भनेको थियो नि त एक जमानामा त, भनेदेखि त्यस्तो व्यक्ति थिइन्। अनि त्यसले चाहिँ नि उद्योगपति व्यापारी पाता कस भन्ने के हिम्मतले बोल्यो कि भन्नु त मलाई त्यस्तो भन्न पाइन्छ भने यो एउटा व्यक्ति बदमास भएर सबै समूहले गाडी गर्ने, यहाँ त कस्तो चल्नु भएको छ भने एउटा कोही मारवाडी कोही अलिकति गडबडी गर्यो भने सारा मारवाडी चाहिँ एकदम खत्तम भएर चाहिँ दुर्गा प्रसाद गरेर त्यो गर्न पाइन्छ? यो त नचाहिने कुरा हो नि। यस्तो चाहिँ गरेर सारा समूहले चाहिँ मैले एकदम जनताको नजरमा गिराउने कुरा गर्नु हुँदैन नि। त्यही गौरी यादवजी गरेको थिइन्, उनी नहटाएपछि उनी हटाउने पर्थ्यो, बालेले हटाउने डेफिनेट हटाउँथे, तर लकिली राजीनामा दिन बालेले हटाउनु परेन। तर ग्यास अब जति सकिन्छ सरकारले गरेको छ, तर म सरकारले तिमी ग्यास दिन सक्थ्यौ मलाई थाहा छ, तर तिमी कमसेकम बिजुलीको चुलो सस्तो भावमा बिग्देऊ, स्टुडेन्टहरूलाई धेरै दुःख भएको छ, आम नागरिक दुःख भएको छ, र बिजुली त्यो घर ती तल्लो स्तरको मान्छेलाई बिजुली फ्री गरिदेऊ न, हाम्रै यो उत्पादन गर्ने फ्री बिजुली पनि हामीले मान्छे भात पकाउनु नपाउनु भने त मारेन भने त्यो गर्न पर्यो। अब यो अलिक होमवर्क गरेर चाहिँ गर्न पर्यो, मैले घर घरमा चाहिँ खाएर आएको भन्न सकिँदैन, तर यति चाहिने घरलाई चाहिने जति यति युनिट चाहिँ हामी फ्री गर्छौँ भन्न त पर्यो नि।
0: जान जाँदै डक्टर साहब, अब यो जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्, कोही संसदमा सत्तामा छन्, कोही सरकारमा छन् होइन। अब एउटा आवाज के उठ्न थाल्यो भने जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई के गर्ने, आगजनी तोडफोड लुटपाट हतियार लुटपाट जस्ता हत्या कसुरमा संलग्नलाई के गर्ने, 23 र 24 भदौका सम्पूर्ण घटनालाई कसरी चाहिँ अगाडि बढाउने भन्दाखेरि न्याय पनि दुई खालको हुन थाल्यो भन्ने पनि बस सिर्जित भएको छ। तपाईँ के भन्नुहुन्छ?
5: यो अब यहाँ कस्तो भनेदेखि जहाँ चाहिँ नि डेफिनेटली लुटपाटमा संलग्न भएका व्यक्तिहरू चाहिँ नि ती जेएनजीका स्टुडेन्टहरू हुँदै होइनन्। म त्यो माइतीको मण्डलामा त्यो दिन म गएको छु र मैले देखेको छु कस्ता कस्ता स्टुडेन्ट विद्यार्थीहरू कलेजको ब्याग बोकेका छन्, युनिफर्म लगाएका छन्, हाँस खेल गर्दै त्यो जुलुसमा भाग लिएका छन्। त्यस्तोले गरेको होइन, म्याक्सिमम लुटपुट भएका लुटेर गुन्डा फटाहाले गरेका हुन्। त्यसमा कति चाहिँ नेपाली पनि तिनीहरू हुँदै होइनन्। यी बाहिर भित्र पसेका जुन नेपाल जुन यो काठमाडौँ बसेका छन् तिनीहरूको हो र लुटपाटै गरेको। त्यस्तालाई चाहिँ भिडियोमा देखिएको छ समातेछ, त्यस्तालाई ज्यानकै छोड्नु हुँदैन, पुरा कारवाही गर्नुपर्छ। तर स्टुडेन्टहरू छन्, युवाहरू बिल्कुल चाहिँ छन् भनेदेखि त्यस्तोको चाहिँ नि राम्रोसँग छानबिन गरेर छोडिदिइहाल्नुपर्छ, किनभने तिनको धेरै दोष छैन। तर यो जुन त्यहाँ विध्वंस गर्नेहरूलाई चाहिँ प्रमाण छ भने त्यसलाई चाहिँ न त स्टुडेन्ट न त लुटेर कोही छोड्ने चाहिँ मिल्दैन, ध्वंस गर्ने छोड्ने मिल्दैन।
0: अब नेपाली कङ्ग्रेसमा पनि त्यस्तै खालको विपत्ति तपाईँले नजिकबाट हेर्नु भएको छ। कङ्ग्रेसमा दुवै पक्षले मठिक मठिक भन्दैछन्, तर कुन पक्ष ठिक तपाईँ त स्वतन्त्र
5: विश्लेषण एउटा कुरा भन्नु हो, कङ्ग्रेसमा भन्नु त्यो भन्न मिल्दैन। अहिले कङ्ग्रेस पनि एउटै मात्रै छ भने गगन थापा कङ्ग्रेस जो आधिकारिक हो, सुप्रिम कोर्टले आधिकारिक मानेको छ, इलेक्सन कमिसनले आधिकारिक मानेको छ, अहिले उनीहरू पनि युवाहरूले अधिवेशन गरिकन आधिकारिक पाएपछि यो अर्को त यो इतर कङ्ग्रेस बिपीको सिद्धान्त लत्याउने कङ्ग्रेस हो, जो चाहिँ खालि पद र पैसाको लागि र चाहिँ अब भाइ कम्युनिस्ट भइसक्यो, दाइ कम्युनिस्ट भइसक्यो छ, यो त्यो कङ्ग्रेस हो। त्यसलाई कसै कङ्ग्रेस भन्दैन। अब अहिले चाहिँ यिनीहरूले चाहिँ यो कङ्ग्रेस जुन छ कङ्ग्रेस एउटै छ, त्यही हिसाबले हामी अगाडि बढ्नुपर्छ। भन्न मिल्दैन, अस्ति मात्रै सुप्रिम कोर्टमा गए होइन देउवा पुगे होइन देउवा, त्यो भगुवा 5 महिना बाहिर बस्छ, त्यत्रो पैसा डलर खर्च गर्छ त्यहाँ, अहिले आएर सोझे नि सक्रिय राजनीति गर्न त्यो भित्र पस्छ नि अदालतमा गएर चाहिँ मुद्दा हाल्छ। त्यस्तो फटाहरू यिनीहरू 5-5 वर्ष 5-5 फेरि प्रधानमन्त्री भए देशलाई डुबाउनुसम्म डुबाए, त्यस्ताले अब नेतृत्व गरेर म कसरी मान्न सक्छु? खालि म भन्छु शशाङ कोइराला जस्ताहरूले चाहिँ के स्वाध्यायलाई बिपीलाई बिर्से, आफ्नो बाउलाई बिर्से।
0: तपाईँ बिपी कोइरालासँग पनि नजिक हुनुहुन्थ्यो डाक्टर साहब, अनि शेखर शशाङ्कको अहिलेको भूमिका चाहिँ कस्तो छ?
5: चौपट मैले त अहिले मात्र होइन, मैले बारमा त्यही शेखर कोइराला चाहिँ साँच्चैकै बिपीको सिद्धान्त बोकेर बस्यो देउवासँग लड्यो, पनि इलेक्सन पनि लड्यो, कति राम्रो। हामीले भन्छौँ एउटै व्यक्ति जसले कङ्ग्रेसको बिपीको सिद्धान्त, गणेश मानको सिद्धान्त, भट्टराई सिद्धान्त लिएर बसेका भनेका थियौँ, आखिरमा किन हो किन अल्टिमेटली यो आधा 100 मिटर बाँकी हुन्छ, म्याराथन रनमा 100 मिटर बाँकी हुँदाखेरि शेखर चट्ट पर्लक्कै चाहिँ देउवातिर गइदिए। त्यो शेखरको ठुलो पोलिटिकल मिस्टेक भयो, उनले त्यो बेलामा गगनहरूसँग मिलेर त्यो अधिवेशनमा भाग लिनु पर्थ्यो, उनले गएन, के बुद्धि भ्रष्ट भयो थाहा छैन। तर शशाङले त कहिले पनि यो 5-6 वर्ष यता त त्यहाँदेखि कम्प्लिट देउवालाई छोड्दै छोडेको छैन। म कतिले भने के हो यो शशाङ के भा देउवाको खुट्टा चाट्दै चाट्दै इन्द्राज भा भन्थे, म नभन्थे, अहिले झन् उता संयोजक भएर बसिसकेको छ। सो उसलाई त म भन्छु तिमी बिल्कुल बिपीको शरीर तिम्रो होला, सिद्धान्त तिमी बिपीको बोकेका छैनौ। अहिले बिपी आउनुभयो भनेदेखि पृथ्वीमा उहाँले शशाङलाई धिक्कार नै हुन्छ, त्यो पक्का। त्यो शेखरले
0: महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
5: थ्याङ्क यू भेरी मच।
0: हुनुहुन्थ्यो डाक्टर सुन्दरबारी दीक्षित नागरिकको आजले श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ। विश्रामपछि हामी नेकपा एमालेको विवाद के हो, पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग कुराकानी गर्दैछौ। छोटो विश्राम।
6: आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
7: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
6: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
7: ए लु जताउन जानुपर्छ काका।
6: जान त जानु, तर खोइ कहाँ पो जानु राम्रो उपचार गर्ने? यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
8: ल छ नि काका, 0.6 तेर्सो लाइनमा प्रभावकारी उपचार हुन्छ। भने प्रभास मेडिकल हल त्यहाँ गए त भइगयो नि।
9: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नक्का नाक कान घाँटी दम पिनाक तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुदनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
10: प्रत्येक बिहीबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
9: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
10: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
8: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 0295712692 फोन नम्बर 98423 4509।
0: यति हाम्रो बीचमा नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे हुनुहुन्छ। सुरेन्द्र पाण्डेजीलाई स्वागत गर्दै गर्दाखेरि पाण्डेजी, नेपालको जेएनजी विद्रोह भएको 1 वर्ष पूरा भएको छ, यो 1 वर्षलाई फर्केर हेर्दाखेरि तपाईँले कसरी लिनु भएको छ?
11: होइन, पहिलो कुरा त अब नेपालमा किन त्यो प्रसङ्ग परिचारको रूपमा उठ्यो भन्दा म 2-3 घटनालाई कसरी हेरिरहेको छु भने 46 साल पछिको एउटा घटनाक्रममा हेर्दा डेमोक्रेसी भन्ने मुद्दा थियो, वर्गका कुराहरू उठ्थे, एउटा अध्याय त्यसरी अगाडि बढ्यो नेपालको राजनीतिमा। दोस्रो चाहिँ अब माओवादी प्रचण्डजी आउनुभयो अगाडि, त उहाँले के भन्नुभयो भने अब कहाँ चाहिँ वर्गको कुराले मात्रै पुग्छ, डेमोक्रेसीले मात्रै कहाँ पुग्छ, अब त त्यसमा थप्नुपर्छ जातीय क्षेत्रीय लिङ्गीय कुराहरू, उनीहरूका मुक्तिका कुरा थप्नुपर्छ भन्नुभयो। होइन, अब त्यस ढङ्गले मानिसहरू धेरै ठुलो संख्यामा युवाहरू त्यो अभियानमा जुटे, तर त्यसले कति सफलता ल्यायो त्यो हामीले हेरेकै छौँ। अब यो तेस्रो जेनेरेसनले चाहिँ के भने,
0: जनताको आक्रोश त एक किसिमको छ, किनभने जनताहरू एकैचोटि इमोसनल पनि हुन्छन्, एकैचोटि आक्रोश र भडास पनि निकाल्छन्। सिराहाको कार्यक्रममा पनि शिक्षा मन्त्री सस्मित पोखरेल लखेटिएको विषय पनि आएको छ सँगसँगै, होइन, त्यो राम्रो चाहिँ होइन। छोटो अवधिमा दुईटिएको सरकारमाथिका विचेषणाहरू पनि त्यति राम्रा त होइनन्, देश बन्ने कुरा र बनाउने कुरा छ। अब यो समग्रतामा हेर्दाखेरि डाक्टर साहब, यो सरकारको काम कारवाही, पूर्व अर्थमन्त्रीजी, यो काम कारवाही चाहिँ सही दिशामा छ कि छैन? यो भोटेको चाहिँ बाढी पछि पनि निकै ठुलो विपत्ति जनताले खेपिराख्नु परेको छ, यसका एक्सनहरू, होइन, अहिलेको जनताबन्द अर्थतन्त्रको स्थिति चाहिँ कस्तो छ?
11: अनि पहिलो कुरा त अब यो चाहिँ बाढी पीडित, यो चाहिँ स्थितिमा बाढी पीडितहरूलाई पुर्याएको सहयोगको लागि त म धन्यवादै दिन्छु, त्यसमा नेपाली सेनालाई म विशेष धन्यवाद दिन्छु। अब अरू सरकारी समग्र पक्ष, समग्र संस्थाहरूले, प्रहरीले, अरूले तिनीहरूले खटेर काम गरे, त्यसको लागि उहाँलाई धन्यवाद दिन्छु म। यो फेरि यो यो यो पहिलोचोटि गरे पनि होइन, नेपाली सेनाले या नेपाल प्रहरीले यो गर्दै आएको पनि राष्ट्रिय कर्तव्य पनि हो, उसले विगतमा पनि गर्थ्यो, होइन, चाहे भूकम्पको बेलामा हो, चाहे चाहिँ कोभिडको बेलामा हो, उनीहरूले गर्नुपर्ने योगदान गर्दै आएका छन्। त्यसमा नै त्यो सकारात्मक कुरा हो। अब यसमा सरकारको पनि भूमिका होला, अन्तर्राष्ट्रिय समुदायले पनि राम्रै सहयोग चाहिँ उपलब्ध गराएका छन्।
0: तर अझै वार्ता सम्वाद सहमति,
11: होइन, त्यो छलफल भइरहेछ, त्यो छलफल भइरहेछ, हाम्रो चाहिँ च्यासलमा आउनुहोस्, त्यहाँ धेरै छलफल गरौँ।
0: अब के हुन्छ, पार्टी अध्यक्षज्यूकै निरन्तरता हुन्छ कि तपाईँहरू चाहिँ त्यो अर्को फरक एजेन्डामा चाहिँ
11: त्यो त्यो विषय पनि के छलफल गरौँला है, यहाँ तपाईँसँग छलफल गरेर हुने कुरा केही छैन।
0: प्रतिवेदन लेख्ने कुरा फेरि लेख्न लागेको कुरा त सत्य हो नि त, होइन भान्नेजी?
11: अनि प्रतिवेदन त त्यस भएको भनेर आएकै छ त, त्यस कारण तपाईँले त्यो आएकै कुरामा मलाई किन थप सोध्नुहुन्छ?
0: अब जाँदा जाँदा एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अहिले अर्थतन्त्रको स्थिति के छ मुलुकमा, देशमा?
11: होइन, अहिले यसै पनि सङ्कटमा चाहिँ रहेको छ भन्ने कुरा त प्रश्न छ नि। अब म त अहिले भनौँ न, अब 7-8 खरब रुपियाँ अहिले यो यो यसले लस गरेका छ, अब 4 खरबको चाहिँ पुँजीगत खर्च बजेट छुट्याउने देशमा 8 खरबको लस भयो भने आएको चाहिँ 40-50 अरबको चाहिँ सहायता मात्रै, सबै पुनर्निर्माण त हुन सक्दैन। त्यस कारणले हामी इकोनोमिकली सङ्कटमा छौँ, त्यो कुरा प्रश्न छ। अझ अझ के छ भने, प्रत्यक्ष रूपले यो 1 महिनापछि सबै चाहिँ रेस्क्युअरहरू चाहिँ काठमाडौँ फर्किन्छन्, तात्कालिक उद्धारकर्ता सेना प्रहरी त्यहाँको कर्मचारी जम्मै काठमाडौँ फर्किन्छन्, सबै खोजेर बसेर साध्य पनि छैन। त्यसपछि रियल प्रब्लम, त्यहाँ डाटाहरू पनि त्यसपछि त्यहाँ
12: हिँड्छन् अनि त्यहाँका रियल प्रब्लम चाहिँ बल्ल सुरु हुन्छ भन्नेमा छु म, किनभने न उसको घर छ न सम्पत्ति छ न चाहिँ के भने कुनै किसिमको जग्गा जमिन बाँकी छ, खेतबारी लगेको छ, कसैको बाउ छैन अथवा परिवार छैन, बाबामा छैनन्, कसैको बच्चा छैन, अब उनीहरूलाई चाहिँ त्यसपछिको नियमित रूपमा चाहिँ गर्ने सहयोग चाहिँ कसरी गर्ने भन्ने एकदम जटिल मुद्दा चाहिँ अगाडि आउँछ। र अघि काठमाडौँमै पनि इन्डाइरेक्ट प्रब्लम पर्ने समस्या छ, किनभने बाटोघाटो बिग्रिया हुनाले चाहिँ ग्यास आउन चाहिँ अब 20 टन बोकेर आउनेले अहिले चाहिँ 6 टन बोकेर आउँछ, ओभरलोड र अनलोड गर्दाखेरिमा चाहिँ के अरे अनलोड र चाहिँ लोड गर्दाखेरिमा कस्ट बढेर जान्छ, 10 तिहारको मुख्छ भनेपछि त इकोनोमीको सङ्कट त अब पो आउनेवाला देख्छु म, किनभने हाम्रो देशमा इन्फ्लेसन भनेको चाहिँ यो इम्पोर्ट बेसी इन्फ्लेसन आउने हो, हाम्रो निर्यात गर्ने सामान नभए हुनाले सामान डम्प भएर भाउ घट्ला कि भन्ने पनि छैन, हाम्रो सामानको अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्ला र नाफा नहोला भन्ने पनि छैन, हामी त इम्पोर्ट बेस्ड हो, इम्पोर्टमा यी जम्मै कुराले चाहिँ समस्या पार्छ र मूल्य वृद्धिको खतरा जोखिम म टड्काएर देख्छु, अभावको पनि जोखिम देख्छु, र त्यस कारणले त्यसमा बडा गम्भीर हुनुपर्छ सरकार भन्ने लाग्छ मलाई।
0: यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिन्छु,
12: हस् धन्यवाद ल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: It's 9 AM
3: अहिले बिहानको 9 बज्यो
4: कृति रोगका पछिल्लो 5 दिनमा काठमाडौँमा 2,33,000 सिलिण्डर ग्यास बिक्री नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि र लालिगामा रियलले रायो भालकानुलाई हरायो प्रिमियर लीगमा चेल्सी र सिटीको बराबरी नेपाल खबरमा अब पूरा खबर यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा लिइन्छ भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ विशेष गरी दूधबाट बनेका खीर ढकनी गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ धेरै चिल्लो पिरो गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ तीजका तीन दिन आज भोलि र पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ आज कोशी बागमती र गण्डकीका हिमाल तथा पहाड़ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ अरू ठाउँमा पनि बदलीसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भोलि तीज पर्वको मुख्य दिन कोशी बागमती र गण्डकी प्रदेशको हिमाल तथा पहाड़ीसँगै लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ त्यस्तै पर्सि ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाड़ी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाको अनुमान छ तीजका तीन दिनको अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ गैराती सिन्धुपाल्चोक कास्की गोरखा जुम्ला उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो कपिलवस्तुको बाढ़गंगा नदीमा बाढ़ी आएपछि फँसेका 12 जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ सकुशल उद्धार गरिएकामा 11 जना महिला र 1 जना पुरूष रहेका सशस्त्र प्रहरीले जनाएको छ कपिलवस्तु नगरपालिका छ बर्मेलीमा हिजो घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठूलो वर्षापछि बाढ़गंगा नदीमा 81 बाढ़ी आउँदा फँसेका थिए सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो यसैबीच बाढ़गंगा नदीमै पौड़ी खेल्ने क्रममा हराएका एक बालकको खोजी भइरहेको छ बाढ़गंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा पौड़ी खेल्न गएका थिए जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी न्याय परीक्षक सिंहका अनुसार 16 वर्षीय रिदमलाई सकुशल उद्धार गरिएको छ भने बुद्ध लामाको खोजी कार्य भइरहेको छ मनसून कायमी रहेकोले पहाड़ी क्षेत्रमा पर्ने पानीले तराईका नदी तथा खोलामा 81% बढ़ने र बाढ़ी आउन सक्ने जोखिम हुने भएकोले स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीको आग्रह छ सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा आबद्ध नेपाली इजाजत प्राप्त प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागि आशंकामा वैदेशिक रोजगार विभागले FWCMS प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 वटा इजाजत पत्र प्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो साथै आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका 250 संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोक्का गरिएको छ युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्री स्तरीय निर्णय अनुसार विभागले पछिल्लो कदम चालेको जनाएको छ यसअघि मलेसियाले नेपालका 25 वटा म्यान पावर कम्पनी मार्फत मात्र श्रमिक लैजाने भन्दै सूचीकृत गरेको थियो त्यो सिन्डिकेट भएको भन्दै व्यवसायले विरोध गर्दै आएका छन् मन्त्रालयले मलेसियासँगको श्रम आप्रवासन सम्बन्धी विषयलाई दुई देशबीचको सरकार संवाद मार्फत समाधान गर्न प्रशासनिक तथा कूटनैतिक रूपमा पहल भइरहेको जनाएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056421261 596617
2: मोबाइल 9855076678 9855076079 9511625994 9510454

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरूद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल अर्थात खाली सिलिण्डर भरि वैकल्पिक बाटोबाट 30 सिलिण्डर काठमाडौँलाई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहीबार 45,230 र अस्ति शुक्रबार 40,636 थान सिलिण्डर काठमाडौँमा बिक्री गरिएको छ। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले गएको भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रेमा रहेका उद्योगका सिलिण्डर बारापर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाटै ग्यास सिलिण्डर काठमाडौँलाई बिक्री गरिने निगमले जनाएको छ। निगमले खाना पकाउने ग्यास नियमित आपूर्ति भइरहेको दावी गरे पनि उपभोक्तालाई शास्ति भने कायमै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना मार्फत कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको वा तोकेको मूल्यभन्दा बढ़ी रकम लिएको जानकारी प्राप्त भएमा 98513 38322 नम्बरमा फोन गरी जानकारी दिन समेत आग्रह गरेको छ। सिरहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ। औरई गाउँपालिकाको शिक्षा शाखाले हिजो सभा हलमा पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रमको आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। यस लगत्तै शिक्षा मन्त्री पोखरेलले शिक्षा सुधारका लागि मधेश प्रदेशमा भइरहेको सुझाव संकलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोड़मोड़ गरेर भ्रामक प्रचार गरिएको बताउनु भएको छ। मन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ। उहाँले विद्यालय शिक्षालाई थप व्यवहारिक शीतमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी शिक्षक र अभिभावकसँग सुझाव संकलन गरिरहेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ 24 देखि साथै प्रदेशको 28 जिल्लामा विद्यार्थी शिक्षक अभिभावक र अन्य सरकारवालासँग अन्तर्क्रिया गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिरहेको छ। यो अभियान पर्सि भदौ 30 गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा 77 जिल्लामा सरकारवालासँग सुझाव लिइनेछ। अब विदेशको खबर। ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढ़ेपछि साउदीले महत्वपूर्ण तेल पूर्वाधार अन्तर्गतको इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएका ड्रोनले आक्रमण गरेका बीबीसीले जनाएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ। आक्रमणको सम्भावित उद्देश्य साउदीको तेल निर्यात र ऊर्जा पूर्वाधारमा दबाव सिर्जना गर्नुभएको देखिन्छ। पछिल्लो समय इरानसँगको द्वन्द्व, हर्मुज जल डमरू मध्येमा बढ़ेको तनाव तथा यमनमा इरान समर्थित हुथी समूहको गतिविधिसँगै साउदी अरबमाथि पनि दबाव बढ़ेको छ। अब खेल खबर। ला लिगामा रियल माड्रिडले रायो भालेकानोलाई 4-1 गोलले पराजित गरेको छ। रियलका किलियन एम्बाप्पेले 2 गोल गरे, जितसँगै रियलले ला लिगामा 12 अंक जोडेको छ। यस्तै इंग्लिश प्रिमियर लीगमा चेल्सी र हल सिटीले 2-2 बराबरी खेलेका छन्। चेल्सीका लागि जोआओ पेड्रोले दोस्रो हाफमा गोल गर्दै टोलीलाई हारबाट जोगाए। चेल्सीले 7 मिनटमै मोर्गन रोजर्सको गोलबाट अग्रता लियो, तर हल्का मोहम्मद बेल्लौमीले 28 र 34 मिनटमा गरी 2 गोल गरे। यो बराबरीपछि हल सिटी 8 अंकसहित तेस्रो स्थानमा छ भने चेल्सी 7 अंकसहित चौथो स्थानमा छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्षको तीज पर्व शुरू, आज दर खाने दिन। तीजका तीन दिन पर्सीसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना। मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावर छानबिन गरिने, 250 म्यान पावरको पूर्व स्वीकृति रोक्का। पछिल्लो 5 दिनमा काठमाडौँमा 2,33,000 सिलिण्डर ग्यास बिक्री, नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति। ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द, इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि। र लालिकामा रियलले रायो भालेकानोलाई हरायो, प्रिमियर लीगमा चेल्सी र हल सिटीको बराबरी।
2: एनबीएल सर्वसुलभ आवास कर्जा।
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम भाव।
4: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल

0: समाजको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: साली नदीको सिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841924581। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ। इन्द्रजात्रा पर्वको प्रक्रिया भदौ शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्रजात्राको लिंगो उठाउन रूख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत आज बिहान 9:53 रहेको समितिले जनाएको छ। त्यस्तै रूख काट्ने साइत राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिंगो उठाउन रूख काट्ने परम्परा रहिआएको छ। लिंगो नगर प्रवेश गराउने साइत असोज 3 गते शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ। इन्द्र ध्वजोत्थानको साइत असोज 7 गते बुधबार बिहान 7:47 रहेको छ। यसै गरी इन्द्र जात्राको मुख्य दिन असोज 9 गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। त्यसै दिन राष्ट्रपति लगायत अति विशिष्ट व्यक्तित्वले हनुमान ढोकाको गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा छ। असोज 10 गते शनिबार माथिल्लो टोल यात्रा गराइनेछ। असोज 13 गते मंगलबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरिन्छ। त्यसै दिन राति 9:25 इन्द्रध्वजाको लिंगो ढाल्ने साइत रहेको समितिले जनाएको छ। लिंगो ढालेपछि राति नै राष्ट्राध्यक्षले कुमारी गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि 13 दिन लामो इन्द्रजात्रा समापन हुन्छ। हरितालिका तीजको पूर्व सन्ध्यामा हिजो पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई गरिएको छ। तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने भएकोले पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरको सरसफाईसँगै आवश्यक व्यवस्थापनको तयारीलाई तीव्र पारेको छ। यस वर्षको तीज भोलि परेको छ। भक्तजनको व्यवस्थापन, सुरक्षा, सरसफाई, स्वास्थ्य तथा सहज आवागमन लगायतका विषयमा सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भइसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। तीज पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न कोषले 7 वटा उपसमिति गठन गरी तयारी अघि बढ़ाएको छ। तीजका अवसरमा पशुपतिनाथमा बिहानैदेखि भक्तजनको ठूलो भीड़ लाग्नु भएकोले दर्शन तथा पूजा आराधनाको क्रममा हुन सक्ने भीड़ व्यवस्थापनलाई समेत विशेष प्राथमिकतामा राखिएको छ। र काठमाडौँ महानगरपालिका वडा नम्बर 17 गएको वर्ष माध्यमिक शिक्षा परीक्षा एसई उत्तीर्ण गरेका विद्यार्थीलाई शैक्षिक प्रोत्साहन स्वरूप सम्मान गरेको छ। कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा 17 वडा अध्यक्ष नवीन मानन्दरले पढ़ाईमा राम्रो अंक ल्याउनेसँगै परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा 4 GPA प्राप्त गर्ने 2 जना सहित वडा 17 एसई उत्तीर्ण गरेका 37 जना विद्यार्थीलाई चाँदी जड़ित तकमा र प्रमाणपत्र सहित सम्मान गरिएको थियो। यस्तै सेवा प्रारम्भ गरे देखि सेवानिवृत्त हुँदासम्म वडा कार्यालयमै रहेर काम गर्नुभएकी कार्यालय सहयोगी गीता केसीलाई पनि सम्मान गरिएको थियो। वडा नम्बर 17 शान्ति शिक्षा माध्यमिक विद्यालय, कन्या माध्यमिक विद्यालय, बाल विकास आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय गरी 4 सामुदायिक विद्यालय छन्। त्यस्तै वडाभित्र 17 संस्थागत विद्यालय सञ्चालनमा छन्। बिहान 9 राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यस वर्षको तीज पर्व शुरू, आज दर खाने दिन पशुपतिनाथमा सरसफाई र भोलिको तीजका लागि अन्तिम तयारी। पछिल्लो 5 दिनमा काठमाडौँमा 2,33,000 सिलिण्डर ग्यास बिक्री।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-7118 र 98627-12300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो।
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्थ्यो झुसेले।
6: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: लु अब त्यहीँबाट जाने।
5: लाखै सल्लै देखेर के पाक बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेरु ल्याएको रेडियो छ। लु सुनु त,
8: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: छोरी एकचोटि ज्वाइँको कुरा पनि सुन्दैन
1: ज्वाइँ ज्वाइँ ज्वाइँ ज्वाइँ
0: के बोलेको हो त
2: मलाई एक पटक माफ गर्दिन दाइ मबाट ठुलै गल्ती भएको अब आइन्दा मबाट यस्तो गल्ती कहिले पनि हुने छैन मलाई माफ गरिदेऊ न मेरो बुढी
1: अबदेखि म ज्ञानी बाउ भन्नेछु असल लोग्ने भन्नेछु
2: एकपल्टलाई माफ गर्दै न अब मबाट यस्तो गल्ती कहिले हुने छैन छोरी मलाई माफ गर्दै न मबाट गल्ती भयो माफ गर्दै न बुढी मलाई माफ गर्दै न मबाट गल्ती भयो

0: जान्छ तेरो दाजुले विदेशबाट आइए निमा पैसा पठाएछ झुक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दैछु तेरो काकी
1: ल ल आमा म तँ गए छु आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
2: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गतेभित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्लाभरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको वेबसाइट www.pmamp.sanghwasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520598079 संखुवा सभा 029420049 98520773376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समिन ट्रेडर्स चैनपुर छ संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
4: टेलिफोन नम्बर 029570123,
5: मोबाइल नम्बर 98421066022।
7: लैलै मायालै काटीमा कुटी खसीको मासु साथी सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल बारी खर्कैको नारंजो बारी।
8: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 10 AM
3: अहिले बिहानको 10 बज्यो।

नेपाली रेडियो नेटवर्क बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजिएको पूर्व सभापति शेरबहादुर देउवा पक्षले आफ्नै पक्षका नेताहरूलाई झुक्याएको छ। समानान्तर अधिवेशन गर्न भन्दै खटाइएका प्रतिनिधिहरू मध्ये धेरैले आफूहरूलाई झुक्याएर नाम राखेको भन्दै आफ्नो नाम समेत फिर्ता लिएका छन्। आफूहरूलाई जानकारी नै नदिए समानान्तर अधिवेशनका लागि आफूहरूलाई खटाइएको उनीहरूको भनाइ छ। आफूहरू समानान्तर अधिवेशनको पक्षमा नरहेकाले देउवा पक्षले गर्न लागेको अधिवेशनमा सहभागी नहुने उनीहरूले स्पष्ट पारेका छन्। देउवा पक्षद्वारा तेर्थुम खटाइएकी पूर्व मन्त्री तथा नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य सीता गुरूङ, पूर्व केन्द्रीय सदस्य गोविन्द भट्टराई, पाल्पाका लागि केन्द्रीय प्रतिनिधि तोकिएका कृष्णप्रसाद बस्याल लगायतले आफू समानान्तर अधिवेशनमा नलाग्ने जनाएका हुन्। त्यस्तै पूर्व मन्त्री गुरूङले आफू सधैँ रूख र चारतारे झण्डा भएको कांग्रेसमा रहेकाले आधिकारिक कांग्रेस विरूद्धका कुनै गतिविधि नगर्ने समेत बताएकी छन्। नेता भट्टराईले पनि आफ्नो सहमति र जानकारी विनै इतर पक्षले केन्द्रीय प्रतिनिधिका रूपमा आफ्नो नाम सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका छन्। इतर पक्षले समानान्तर अधिवेशन गर्न भन्दै केन्द्रीय प्रतिनिधि तोकेका देउवा पक्षकै अन्य नेताहरूले पनि देउवा पक्षको अधिवेशनमा सहभागी नभई संस्थापन पक्षले गर्न लागेको अधिवेशनमा सहभागी नहुने घोषणा गरेका छन्। संस्थापन पक्षले आगामी असोज 3 गतेदेखि एउटा अधिवेशन शुरू गरेर असोज 16 गतेदेखि केन्द्रीय महाधिवेशन गर्न लागेको छ। त्यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। ललितपुरको सानीपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो 2 बजे बैठक बस्ने भएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि समेत अनुरोध गरिएको छ। बैठकको एजेण्डा पनि फुलाइएको छैन। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः संचालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोडुलर पुल सड़क डिभिजन कार्यालय हेटोडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको हो। 70-70 मीटर लम्बाईका 3 एकतर्फी मोडुलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो शनिबार नेपाललाई हस्तान्तरण गरेका हुन्। गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति भएको छ। पुल क्षतिग्रस्त भएपछि विभिन्न सड़क खण्डमा यातायात प्रभावित बनेको छ। लामो समयसम्म सड़क सम्पर्क अवरूद्ध हुन नदिन सरकारले क्षतिग्रस्त पुलको ठाउँमा अस्थायी संरचना निर्माणलाई समेत प्राथमिकता दिएको छ। सुनसरीको इटहरीमा आज राति भएको मोटरसाइकल दुर्घटनामा 2 मृत्यु भएको छ। इटहरीबाट इनोभा जाँदै गरेको मोटरसाइकल इटहरी 7 र 17 सिमानामा रहेको कलभर्टमा अनियन्त्रित भएर पल्टिँदा 2 मृत्यु भएको हो। मृत्यु हुनेमा इनोभा 3 29 पारस थापा र सोही स्थानका 34 सागर रेग्मी छन्। सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुन्।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। रुकुम पश्चिमको सानीबेरी गाउँपालिका छ देउता खोलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। कोट गाउँबाट गाउँपालिकाको केन्द्र सानीबेरी 9 सिमले हुँदै खलंगातर्फ आउँदै गरेको लु 1660299 नम्बरको जीप आज दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब परीक्षक वेद बहादुर पौडेलका अनुसार दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। मृतकको शनाखत भने हुन सकेको छैन। 4 जना गम्भीर घाइते भएका छन् भने अनि 5 जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सानीबेरी छ कवडा अध्यक्ष पहल सिंह घर्तीका अनुसार मृतक मध्ये 1 जना जीप चालक र अर्की 1 महिला छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। जीपमा 11 जना सवार रहेको र जीपका साउ बलबहादुर पुन सहित 9 जना घाइते भएको बताइएको छ। घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। सरकारले मलेसिया श्रमिक पठाउने 250 म्यान पावरको नयाँ पूर्व स्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ। विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध भएका 250 इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति रोक्का गरिएको हो। वैदेशिक रोजगार विभागले FWCMSमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा रहेका भनिएका 250 संस्थाको पूर्व स्वीकृति रोक्का गरेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्री स्तरीय निर्णयका आधारमा विभागले यस्तो निर्णय गरेको जनाएको छ। विभागका महानिर्देशक नवराज ठकालले FWMSमा मुख्य संस्थाका रूपमा सूचीकृत 25 संस्थाको कारोबार छनौटको आधार मलेसिया रोजगारीमा विगतको संलग्नता तथा उनीहरूको अन्य संस्थालाई आबद्ध गराउँदा अपनाइएको प्रक्रियामाथि छानबिन भइरहेको बताएका छन्। त्यस्तै 250 संस्थासँग पनि उक्त प्रणालीमा आबद्ध हुनुको आधार अपनाइएको प्रक्रिया र मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया समेत अघि बढ़ाइएको छ। रसवाबाढ़ीका कारण त्रिशुली नदीले सड़क कटान गर्दा भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सड़क खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सड़क खोल्ने काम अघि बढ़ाएको छ। सड़क भाषिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सड़क पुनसंचालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य प्रीर्थना अन्तर्गत कालीप्रसाद गढ़को इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढ़ाइएको हो। सड़कको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात संचालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। हवस् त अहिलेका लागि काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अरू 97.6 MHz हर पल हर तपाईँ सँगै
1: आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। दृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टडीकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
3: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखेगर के पाक त बोलेको मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथफोर्सेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054852। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

जति सुने पनि सुनिरहन मन लाग्छ इन्द्रणीमा बाँसुरीको सुरिलो धुन अनि यही धुन सँगसँगै हरेक दिन बिहानीको जब 10 बज्छ 10 बजे पछिको श्रृंखला भनेको इन्द्रणीको बसाईको श्रृंखला हो। यही इन्द्रणीको नयाँ श्रृंखला लिएर आदरणीय साथी म तपाईँको मनको साथी चन्द्रमणि तपाईँको रेडियो सेटमा आइसकेको छु। फरक बार फरक तपाईँले आउँछौ र आज आइतबार बिहानीको यो समयमा यहाँसँग सँगै रहने नेपाली लोक तथा दोहोरी गीत संगीतहरू सुनाउनको लागि उपस्थित छु र हरितालिका तीज अब आउन लाग्यो भन्दा भन्दै अब आइ नै सक्यो किनभने आज दर खाने दिन हो र भोलि चाहिँ हरितालिका तीजलाई हाम्रा महिला दिदी बहिनीहरूले भव्यताको साथमा मनाउँदै हुनुहुन्छ। त्यसैले यो पर्वको अवसरमा सांगीतिक बजारमा आएका तिनै गीत संगीतका बाँकीहरू इन्द्रणीको बसाई मार्फत हामी सुनाउँछौ र आज पनि तिनै सुमधुर गीत संगीतहरू सुनाउँदै अगाडि बढ्ने श्रृंखला हो र यहाँहरू सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। आजको यस कार्यक्रमलाई प्रायोजन गरेको छ नेपाटपले। नेपालको नम्बर 1 पीपीआर पाइप फिटिङका लागि आज नै नेपाटपलाई यहाँहरूले सम्झन सक्नुहुन्छ। अब नेपाटप भन्ने बित्तिकै यहाँहरू विभिन्न हार्डवेयर पसलमा जानुहुन्छ, घर बनाइरहनु भएको छ, पाइप अनि फिटिङसँग सम्बन्धित सबै पाइपसँग सम्बन्धित सबै सामग्रीको लागि चाहिँ मलाई नेपाटपको सेटै दिनुहोस् न भनिसकेपछि तपाईँको घर अनि आवश्यकता हेरेर हार्डवेयर पसलमा पसलेहरूले यहाँहरूलाई एकदम सरल अनि सुलभ मूल्यमा चाहिँ नेपाटपका सामग्रीहरू उपलब्ध गराउनुहुनेछ। हो, आजको यस कार्यक्रमको प्रायोजक नेपाटप रहेको छ। मेरा प्यारा प्यारा साथीहरू अब जो जहाँ जुन अवस्थामा रहेर भएर यतिखेर चाहिँ यो इन्द्रणीको बसाई सुन्नुपर्छ, बिहानीको समय नेपाली लोकगीत संगीतमा रमाउनुपर्छ भनेर नै हाम्रा धेरै हाम्रा दाजुभाइ दिदीबहिनीहरू जो नेपाली लोक संगीतलाई माया गर्नुहुन्छ यहाँहरू चाहिँ एउटा पर्खाईमा रहनुहुन्छ। त्यो पर्खाईको घड़ी जब इन्द्रणीको श्रृंखलामा बाँसुरीको धुन बज्छ त्यसपछि त्यो पर्खाईको घड़ी समाप्त हुन्छ। हामी इन्द्रणीको नयाँ बसाई लिएर यहाँको माझमा आउँछौं र त्यही अन्तर्गत हामी आजको बसाईमा पनि आइसकेका छौं र सांगीतिक बजारमा एकपछि अर्का उत्कृष्ट सांगीतिक कोशीहरू आइ नै रहेका छन्। विशेष गरी यो वर्ष हरितालिका तीजमा तीजलाई लक्षित गरी आएका धेरै गीतहरू छन् र ती मध्ये पनि ती गीत संगीतहरू जुन आउँदै गर्दा विगतका वर्षहरूमा व्यक्तित्व विसंगतिका बारेमा हामीले धेरै कुराहरू चाहिँ बोल्नु पर्यो होइन, त्यसपछि हामी विभिन्न ठाउँमा पुग्नु पर्यो, ढोका ढकढकाउनु पर्यो, तर ती आवाज साँच्चीकै हाम्रा आवाज चाहिँ बुलन्द भएछन्। जुन आवाज बजारमा गइसकेपछि यो वर्ष हामीले केही हदसम्म भए पनि कम पायौं विकृति विसंगति र मलाई लाग्छ हामीलाई यो मानेमा गर्व लाग्छ कि हामीले उठाएका ती आवाज पक्कै पनि ती निकाय ती कलाकारसम्म पुगेछ र त यो वर्ष हामीले त्यति धेरै झेलहरू झेल्नु परेन जसका कारण साँच्चीकै यादगार रूपमा अगाडि बढ्न पाइयो। तर बीचमा जब भाद्र 10 गति देशलाई दैवी प्रकोपले छोयो, रसुवा भोटिकोसी बाढ़ीका कारण आज धेरै जनधनको क्षति भएको छ, धेरै चाहिँ बेपत्ता हुनुहुन्छ अझैसम्म पनि, अझै पनि ती परिवारहरू बेखबर हुनुहुन्छ, सरकार आफ्नो ठाउँबाट लागिरहेको छ, विभिन्न संघ संस्थाहरूले नेतृत्वदायी भूमिका निर्वाह गरि नै रहेका छन् अनि चाडबाडको बेलामा जुन खालको एउटा दैवी प्रकोप आयो यसले गर्दा चाहिँ देश नै रोइरहेको परिवेशमा अहिले विभिन्न खालका मेला महोत्सवसँगै विभिन्न तीजका कार्यक्रमहरूको रौनकता पनि यो पालि घट्दै गयो। खैर केही छैन, यो पालि रौनकता घट्यो त हाम्रो मनको रौनकता घटेको छैन नि होइन। अहिलेको पालि हामीले देखाएर तीज मनाउन सकेनौं अथवा हाम्रा चाडबाडलाई रमाइलोसँग मनाउन सकेनौं भनेर तपाईँले खल्लो नमान्नुहोला। हामी अर्को वर्ष फेरि हामी धूमधामका साथमा विगतका वर्षहरूमा जसरी रमाइलो गर्थ्यौं त्यसरी नै ती पर्वहरूलाई मनाउने नै छौं किनभने कला संस्कृति अनि हाम्रा सांस्कृतिक ती सम्पदासँग ती परम्परासँग ती हाम्रा पर्वहरू चाहिँ हाम्रा अमूल्य निधि हुन्। त्यो अमूल्य निधिको संरक्षण गर्ने तपाईँ

हाम्रो दायित्व छ, ती दायित्वबाट हामी कहिले पनि टाढा हट्ने छैनौ भन्दै हामी आजको व्यवसायमा अब नयाँ नयाँ गीतहरू सुनाउँछौ। सँगै अब दरखानी यो दिनको अवसरमा केही प्रसंग पनि जोड्छु म। हरितालिका तीजका व्रतका लागि शक्ति प्रदान गर्न नेपाली नारीले आज दर खाने तयारी गरिरहेको अवस्था छ। दर खाएसँगै आजदेखि चार दिने तीज पर्व शुरू हुन्छ र अब तपाईँ माइती जानेहरू माइती जानको लागि सुरसार गरिरहनु भएको होला, होइन, यसरी नै मनाइरहनु भएको छ। विशेष गरी नेपाली महिला दिदी बहिनीहरूले मनाउने हरितालिका तीजलाई तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन चाहिँ आज दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने हाम्रो परम्परा छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकारहरू खाइन्छ। जसले व्रतका दिन अगाडि आरिलो बनाउँछ, व्रतको दिनलाई भोलिलाई आरिलो बनाउँछ, गहुँको रोटी घिउ खाँदा व्रतालुका लागि अझ आग्लो हुने अनुभव धर्मशास्त्रीहरूले पनि बताउँछन् र आज चाहिँ दर खाइन्छ। विगतका वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय संचार माध्यमका प्रचार प्रसारका कारण भारतमा पनि मनाउन थालिएको भन्ने खबर छ। तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकता साथमा देखाउन थालिएको समाचार पनि छ र निराहार व्रतको अघिल्लो दिन दरको संस्कृतिका बारेमा म थप जानकारी गराउँछु मित्र। यतिखेर भने बाहिर ईशा हुनुहुन्छ, ईशा उठाउ दर खाने दिनको दिन यो सुमधुर गीतलाई।

सँगैका सम्झना आउने बरिलाई दिदी बहिनीहरूको अनि हाम्रा आमाहरूको यो रमाइलो तीज साँच्चीकै तपाईँ हाम्रो लागि पनि प्रिय बनेर आएको छ। तीजका अवसरमा व्यावसायिक रूपमा आएका नेपाली गीत संगीतहरू साँच्चीकै विश्वभर घन्किएका छन्। जहाँ जहाँ नेपाली बसोबास छ, जहाँ जहाँ नेपाली मनहरू छन्, ती ठाउँहरूमा नेपाली गीतहरू मजाले घन्कन्छन्। चाहे त्यो अस्ट्रेलियाको विभिन्न शहर किन नहोस्, चाहे त्यो भारतका विभिन्न ठाउँहरूमा किन नहोस्, चाहे त्यो जापानका विभिन्न ठाउँहरूमा किन नहोस्, अमेरिकाका विभिन्न मुलुकका अमेरिकामा पनि किन नहोस्, होइन कतार दुबईतिर किन नहोस, इजरायलतिर किन नहोस, साइप्रसतिर किन नहोस, जहाँ चाहिँ नेपालीहरू रहनु भएको छ, होइन कोरियामा धेरै नेपाली हुनुहुन्छ, चाइनामा हुनुहुन्छ, अनि तपाईँका

तीज भन्ने बित्तिकै निराह व्रतको अघिल्लो दिन दरको संस्कृतिका बारेमा केही कुराहरू पाउँछौ। विभिन्न अनलाइन खबरहरूले पनि यी सन्दर्भमा समाचारहरू सम्प्रेषण गरि नै रहनु भएको छ र तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरूको लागि शक्ति प्राप्तिका लागि मिठा एवं आडिलो परिकारका रूपमा दर खाई सोमबार व्रतका लागि पूर्व तयारीहरू आज गरिरहेको अवस्था। विशेष गरी माइती एवं दाजुभाइले छोरी चेली दिदी बहिनीलाई बोलाई दर खुवाउने एउटा परम्परा त छ, तर दरलाई पनि अहिले पछिल्लो समय चाहिँ विकृतको रूपमा लिएको छ, तर यो पालि हामीले त्यति धेरै विकृत देख्न परेन। सायद त्यो भोलिको सीमा गएको बारीका कारण विभिन्न महिला दिदी बहिनीहरूले गर्ने कार्यक्रम छोट्याएर त्यहाँबाट संकलित रकमलाई चाहिँ बरु प्रधानमन्त्रीको राहत कोषमै उहाँहरूले जम्मा गर्नु भएको छ। त्यो कारणले गर्दा पनि अहिले पार्टी प्यालेसहरूमा त्यो विकृति खालको दरको संस्कृतिलाई हामीले देख्न पाएनौ। त्यो एकातिर खुसीको कुरा पनि हो। सँगै आज चाहिँ विशेष गरी दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ र राति 12 बज्नुभन्दा अगाडि चाहिँ त्योभन्दा केही मिनट अगाडि दर खाएर भोलिको लागि चाहिँ आडिलो भएर बस्ने त्यो एउटा पनि छ र महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख पीर मर्खालाई पोख्ने पर्वका रूपमा समेत यो हरितालिका तीजलाई लिने गरिन्छ। तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्खा जुन छन् नि त्यसलाई चाहिँ महिलाहरूले सार्वजनिक गर्ने जुन तीजका गीतहरूमा हामी भेट्न सक्छौ। जन्मघरबाट कर्मघर गरी बस्दा पाएका दुःख पीर मर्खालाई नारीले गीत मार्फत पोख्ने गरेका तर विकृति बन्दैछ तीजको संस्कृति भन्ने कुराहरू पनि छ। पछिल्ला वर्षहरूमा उच्छृङ्खल तडकबड गरेको अथवा ती गुनासोहरू विगतका वर्षमा त धेरै सुनिन्थ्यो र विशेष गरी एक महिना अगाडिदेखि दर खाने गरगहना लगाउने पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले अलिकति तीजको संस्कृतिलाई विकृतिमा लगेको चाहिँ पाइन्छ र व्रत बस्ने शक्तिका लागि भाद्र शुक्ल तृतीयाको अघिल्लो दिन बेलुका खाइने दर महिनौ अघिदेखि खानु र व्रतका नाममा खाइने खाद्य पदार्थमा विभिन्न खालका मिश्रित चीजहरू हुनेले संस्कृतिलाई अझ विकृतर्फ लगेको पनि हामीले पाउँछौ। तर ती गतिविधिहरू नहोस् भन्नका लागि हामीले विभिन्न खालका समाचार सम्प्रेषण गरिरहेका छौं, रेडियो मार्फत जानकारीहरू पनि गराइरहेका छौं। फलस्वरूप यो पालि त्यति धेरै विकृति हामीले देख्न परेको छैन। अब दर भन्ने बित्तिकै चाहिँ एक महिना अगाडिदेखि खाएर त्यो दरलाई चाहिँ दरका रूपमा लिँदैन। तीजको दिन जुन मुख्य दिन भोलि छ होइन, भोलिको आज अघिल्लो दिन चाहिँ आजै हो हाम्रो परम्परा अनुसार दर खाने, जहाँ दरमा चाहिँ खीर नै खाइन्छ। विशेष गरी अहिले पछिल्लो समय अब दरका रूपमा चाहिँ पुलाउदेखि लिएर विभिन्न परिकारहरू पनि पाक्न थालेका छन्, तर दर भन्ने बित्तिकै हाम्रो मानसपटलमा चाहिँ त्यही खीर नै आउँछ। त्यसैले मिठो खीर बनाएर खाएपछि त्यो पसिलो हुने आडिलो हुने भोलि व्रत बस्दा दिनभर काम गर्ने त्यो खालको अवस्था छ। अब यतिखेर म यो प्रसंग जोडौंला तीजका सन्दर्भमा, तर गीत सुनाउने बेला भइसकेको छ। हाम्रो ईशाले राम्रो गीत तयार पार्नु भएको छ, सुनाउँदैछु।

यस्तै प्रकार रेडियो वाटेन्द्रलाई सुनिरहनु भएको छ र विष्णु माझीको गीत नसुनी के तिज आउने जस्तो लाग्छ सबैलाई होइन. त्यही भएर पनि मैले यो पालिको बहुचर्चित तिज गीत घरबार यहाँलाई राखे र घरबार अहिले सर्वत्र बजारमा छ र छोटो समयमा पनि यो गीतले यति राम्रो भ्युज बटुलिएको छ घरबारले. लगभग आएको 10 दिन भएको छ तर यो गीत अब करोड़को हाराहारीमा पुग्न लागिसकेको छ. सम्भवतः लाग्छ आज अथवा भोलि तीजको दिनसम्म त यो गीतले लगभग अब करोड़को क्लबमा उभिन्छ भन्ने हामीलाई लागेको छ. अहिलेसम्म 10 दिनमा 87 लाख चाहिँले हेरिसक्नु भएको छ है. त्यसैले पनि म भन्छु विष्णु माझीको गीत साँच्चीकै सबैको लागि सर्वप्रिय नै बनेर आएको छ. अब यो सँगै म यहाँलाई स्वागत गर्छु. हामी नेपाल टपद्वारा प्रायोजित बसाइमा छौं. आज आइतबार हो, बिहानीको समय छ. रेडियो सुन्दै गर्दा तीजका गीतहरू बजिरहेका छन्, तीजका बारेमा जानकारी गराइरहेका छौं र निकै रमाइलो गर्दै हामी अगाडि बढ़िरहेका छौं. यतिखेर धेरैभन्दा धेरै साथीहरूले हामीलाई हेर्दै गर्दा प्रदेशको दादाले पनि हेर्दै हुनुहुन्छ. निराकरले गुड मर्निङ भन्नुभएको छ. पवन काफ्रेले पनि सुन्दै र हेर्दै गरेको जानकारी भनेर लेख्नु भएको छ. त्यसपछि हाम्रो नेपाली ब्लग महाल कतारबाट भन्नुभएको छ. अनि हाम्रो कार्की जेठोले पनि सुन्दै र हेर्दै गर्दा नवीन श्रेष्ठले काठमाडौँबाट सुन्दै सुधाइ भन्नुभएको छ. भरत मगरले पनि सुन्दै र हेर्दै गर्दा परिवर्तन सम्भव छ भन्नुभएको छ. सुदूरपश्चिम अछामदेखि गोवादेखि अहिले म गोवाबाट हेर्दैछु भन्ने कुरा निराकरको छ. रेडियो प्रेमी नारायण खत्री जोरपाटीबाट हामीलाई सुन्दै हुनुहुन्छ. दुर्गा पराजुली यतिखेर हामीसँग सँगै रहनु भएको छ. यहाँलाई पनि हरिशरणम. कार्यक्रम सुन्दै हुनुहुन्छ. तीजका गीतहरू कस्तो लागिरहेछ हामीलाई जानकारी गराउन नभुल्नुहोला. यहाँलाई भन्छु प्रदेशको दादा जो जुमिरे शहरबाट युएबाट आवाजको बिग फ्यान हुँदै म आज अनुहार देख्न पाए खुशी लाग्यो भन्नुभएको छ. हाम्रो प्रदेशको दादा, प्रदेशको दादालाई पनि धेरै सम्झना माया छ. यति धेरै माया यहाँको हामीले पाएका छौं. अनि हाम्रो अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ को हुनुहुन्छ भन्दा सीता गुरुङ हुनुहुन्छ है. सीताजी नमन छ. त्यसपछि हाम्रो लाहुरीको जानकारी गराइसकेको छु. नारायण नारायण सुन्दै हुनुहुन्छ. अभिजित उपाध्यायले भोटे कोशी होइन नि भन्नुभएको छ. भोटे कोशी नै हो, भोटे कोशी रसुवा भोटे कोशीको जुन बारीका कुरा गरेको थिएँ मैले. नमन छ हजुर, नमन छ, साथ दिइरहनु भएको छ, धन्यवाद छ यहाँहरूलाई. यति धेरै माया इन्द्रेणीको बसाईले पाएको छ. अनि हाम्रो नमस्कार दाई भन्दा ओङमु योनाङबाट पनि हेर्दै हुनुहुन्छ. खेम बस्नेतले फेसबुक लाइभ र टिकटक लाइभमा भोजपुरको दिङ्लाबाट सुन्दै र हेर्दै रमाइलो कार्यक्रम भन्नुभएको छ. श्री श्रेष्ठ सुरेश तामाङले पनि हेर्दै हुनुहुन्छ. प्यारो भाइ उत्तम सुवेदी इन्द्रेणीमा जोडिनु भएको छ. प्यारो भाइ ज्ञानु गौतम. अनि हाम्रो अन्जान राईले पनि, अतीत अन्जान राईले नमस्कार भन्नुभएको छ. त्यसपछि प्रमिला कार्कीले नमस्कार दाई भन्नुभएको छ. त्यसपछि गुल्मीको मान्छे अहिले भने साउथ कोरियाबाट म राज हो दाई भन्नुभएको छ. अनि सविता दाहालले पनि ललितपुरबाट हेर्दै र सुन्दै गर्दा सबैलाई सम्झना समर्पण गर्न चाहन्छु भन्नुभएको छ. राईनी राईले पनि हामीलाई सुन्दै हुनुहुन्छ. दर्शन आए है म पनि भन्नुभएको छ. गणेश दाहाल पनि रूकुमबाट आइसक्नु भएको छ. सफला नेपाल निश्चल गणेशले पनि सुन्दै हुनुहुन्छ. सबिना श्रेष्ठले सबैलाई सम्झना भन्नुभएको छ. अनि अर्को साथी आरके सेन्चुरीले पनि हामीलाई सुन्दै हुनुहुन्छ. नेत्र चौना गाईले हेलो गुड मर्निङ दाई भन्दै इन्द्रणी सुन्दै रहेको जानकारी सँगै अब धेरै धेरै हुनुहुन्छ. रूपेन्द्रको पनि मैले जानकारी गराइसकेको छु. अब हामी गीत सुनाउँछौ ईशा. यतिखेर भने हामी शान्तारानी परियार र खुमन अधिकारीलाई सुनाउँदैछौ, प्रस्तुत गर्दैछौ यहाँको माझमा. पहिला चाहिँ उहाँले बाहिर खुमन भन्नुभएको थियो. सुमित्राको पनि ठिक छ ल, सुमित्रा कोइरालाको गीत पनि असाध्यै राम्रो छ, मन छुने छ. लोकप्रिय गायिका सुमित्रा कोइरालाको आवाजमा रहेको यो गीत इन्द्रणीमा.

0: देशै भरका रेडियोबाट हेर्नुहुनेणी सुन्दै गर्दा आयो मलाई झलीको माइती देशको यहाँले सुन्नुभयो। कति मिठो आवाज छ सुमित्रा कोइरालाको, म नमन व्यक्त गर्न चाहन्छु यस्ता मिठा मौलिक भाकालाई यहाँले मन पराउनुहुन्छ। अब यहाँ चाहिँ झलको माइती देशको आएको कुरा, परदेशमा रहेर होइन काजी श्रेष्ठ जो नेपाली गीत संगीतमा असाध्यै चर्चामा रहेका निर्देशक हुनुहुन्छ, मोडल हुनुहुन्छ, अहिले विशेष गरी अस्ट्रेलियाको बसाइ छ काजिसको, तर मन भने नेपालमै छ। नेपालमा उहाँले धेरै गीतहरूमा अभिनय गर्नुभयो, निर्देशनको पाटो सम्हाल्नु भएको छ, अहिले केही वर्षको लागि अस्ट्रेलियाको शहरमा हुनुहुन्छ। खैर जे भए पनि नेपाली गीत संगीतलाई टाढा राख्न सक्नु भएको छैन, र त यो पालि सबैको लागि सुमित्रा कोइराला प्रेजेन्ट भनेर यो गीत अहिले बजारमा आएको छ, र यो गीत सुन्दा साँच्ची नै भन्नुपर्दा नरसाउने आँखाहरू पनि एकपटक यो गीत सुन्दा रसाउँछन् मित्र। त्यसैले म आग्रह गर्न चाहन्छु यस्ता मन छुने गीतलाई आफ्नो रोजाईका गीत बनाउनु होला है, सुन्नुपर्छ। सुख दुःखका साथी हुन् गीत संगीत भनेका, सुख हुँदा पनि हामी गीतहरू सुनेर आनन्द लिन्छौ, जबकि दुःख पर्छ पीड़ा पर्छ अथवा यो बेला त माइतीको याद आउँछ भने यो गीत सुनिसकेपछि अझ बढ़ी भावुक हुन्छ है। त्यसैले पनि सुन्नको लागि मैले आग्रह गरे, सर्वत्र बजारमा छ र यो साह्रै राम्रो बनेको गीत, र अझ भन्नुपर्दा यति धेरै साथीहरूले आमा नहुने त दिनरात आमाको यादमा रुने हो यो गीत सुनेर भन्न पनि लेख्नु भएको छ। एकदम तीज आउँदा त मुटुमा एकदम गाँठो परेर आउनु आउँछ, किन आउँछ यो तीज जस्तो लाग्छ भन्न पनि कति दिदीबहिनीहरूले लेख्नु भएको छ। के गर्ने, आउँछ नि आउँछ, चाडबाड आउँछ, सम्झना आउँछ, ती विगतका पलहरूले सताउँछ। अहिले सँगै आमाहरू सँगै आमा हुने त ठिकै हुनुहुन्छ होला, तर नहुनेहरूले कति आँसु बर्साउनुहुन्छ यो बेलामा होइन, आफ्नोपन भनेकै यही होला जस्तो पनि लाग्छ। हामी इन्द्रणीको बसाईमा छौं, धेरैभन्दा धेरै साथीहरूले हामीलाई सुनिरहनु भएको छ, हेरिरहनु भएको छ। यतिखेर चाहिँ हामीलाई विवश हर्क बोगटीले पनि धनगढ़ीबाट सुन्दै सुधाई भन्नुभएको छ। दुर्गा पराजुलीले यति धेरै साथ दिनुभएको छ, सायद गीत मन पर्यो जस्तो छ यहाँलाई पनि। जेनु बान्तवाले गुड मर्निङ मेरो दाई भन्नुभएको छ, अनि रूपाले पनि हामीलाई, रूपा गौली खनालले पनि सुन्दै हुनुहुन्छ, नमस्कार शुभ प्रभात भन्नुभएको छ। त्यसै गरी हामी प्यारी बहिनी महरा झलझला, मैले महरा झलझलाको बाबाको मुखेने दिनमा उहाँले एउटा स्ट्याटस राख्नु भएको थियो नि आफ्नो बाबा रुद्रको लागि अनि सम्पूर्ण बाबाहरूको लागि होइन, त्यो स्ट्याटस मैले पढेको थिएँ, मलाई धेरैले कस्तो राम्रो लेख्नु भएको रहेछ महरा झलझलाले भन्नुभएको थियो, सायद महरा झलझलाले सुन्नु भएको थिएन भने सुन्नु होला है। प्रेमराज दाहालले नमस्कार मादीबाट शुभ बिहानी भन्नुभएको छ। त्यसपछि दुर्गा सापकोटा यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ जोरपाटीको नारायणटारबाट, केही दिन अगाडि उहाँ बिरामी पर्नु भएको थियो, शंकरापुर हस्पिटलमा हुनुहुन्थ्यो, अहिले केही दिनदेखि घरमै बेड रेस्ट एकदम गरिरहनु भएको छ, र यदि नगर्नु भएको थियो भने हामी बिहानीको पख सधैँभरि बागमती आसपासमै हुन्थ्यौं है दुर्गा मामा। मामा नभएको कारणले मेरो पनि मर्निङ वाक बिग्रिएको छ आज भोलि, अब केही दिनपछि सँगै भन्नुभएको छ। अनि हाम्रो खुमा खड्काले हेलो हेलो गुड मर्निङ सुन्दैछु नि भन्नुभएको छ। तीर्थ सुवेदीले पनि हामीलाई सुन्दैछु प्युठानको नौ बहिनीदेखि भनेर लेख्नु भएको छ। अनि हाम्रो अर्को साथी टीकारामले पनि सुन्दै हुनुहुन्छ, अनि कमला डुम्रेले साथ दिइरहनु भएको छ, यहाँलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। सबिन ओली ठुङ्गाईले पनि म पनि मलेसियाबाट सुन्दैछु भनेर लेख्नु भएको छ। लीला थापा पराजुलीले गुड मर्निङ नमस्कार दाई, म धनकुटाबाट तपाईँलाई सुन्दैछु भन्नुभएको छ। पूर्ण राउतदेखि मुकेशले पनि हामीलाई कोरियाबाट सुनिरहनु भएको छ। भरत मगरदेखि लिएर हाम्रो विवश डाँगीले पनि साथ दिइरहनु भएको छ, यहाँलाई पनि नमन छ। त्यसपछि पदम सिद्धि लामाले पनि मलेसियाबाट साथ दिइरहनु भएको छ। हाम्रो पवन काफ्रेदेखि विकल सापकोटाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, प्यारो मान्छे विकललाई पनि सम्झना छ धेरै धेरै। अब चाहिँ एउटा गीत राखौ, बाहिरबाट हस भन्नुभएको छ, राख्दैछु यो गीतलाई।
1: साथी भाइलाई दुःख पर्दा सहयोग गरे, उल्टै आफूलाई

देशैभरका रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ। पक्कै पनि रमाइलो भइरहेछ। शान्तारानी परियार गुल्मीकी मान्छे खुमन अधिकारी साह्रै रमाइलो मान्छे होइन। अनि यो गीत पैसा छैन सबै आफन्ती आफ्ना हुने खालका, अनि मसँग हुन्जेल सबै ठिक छन् नभइसकेपछि सबै होइन छन्गेडी मेरी छैनन् गेडी तेडी भने त्यही हो कि यो चाहिँ त्यो खालको छ। यो समय त्यस्तै छ, अब अवस्था त्यस्तै छ, अनि हातले दियो खुट्टालाई दुःख हुन्छ पैसा। त्यही भएर यो पैसा भन्ने चिज चाहिँ अनौठो रहेछ कि, नभए पनि नहुने भएर पनि नहुने, कसैलाई पुग्ने पुग्यो भन्दा पनि कसैले पुगेन भन्ने त्यो खालको अवस्था छ। तर इमान्दारिता चाहिँ सबैभन्दा ठूलो कुरा है। हामीले इमान्दारितालाई कायम राख्न सक्यौं भने जिन्दगीमा केही गर्नै पर्दैन, त्यस्तै खुशी हुन्छ, त्यस्तै सुखी हुन्छ। त्यसैले इमान्दारिताका पूर्वक बाँचौं है जिन्दगीमा, म त सबैलाई यही नै भन्छु। हामी इन्द्रणीको बसाईमा छौं, अब एउटा गीत सुनाऊ त्यसपछि विदा माग्ने हो। यतिखेर भने एकदम राम्रो गीत छ यो पूर्णबहादुरको सारङ्गे निर्देशकद्वारा निर्देशित तीज विशेष कोशी ढुङ्गा चलचित्रको एउटा गीत छ, नत्र भने जिन्दगी व्यर्थ छ बोलको गीतलाई हामी यतिखेर इन्द्रणीको बसाईमा प्रस्तुत गर्दैछौं।

नत्र भने जिन्दगी व्यर्थ छ यो गीत सुनायो। यो गीतसँगै मेरा प्यारा प्यारा मन यहाँलाई म स्वागत गर्न चाहन्छु। कार्यक्रम इन्द्रणी सुनिरहनु भएको छ। आज नयाँ गीतहरू सुनाउने पालो, तर हामीले यो नत्र भने होइन जिन्दगी व्यर्थ छ सुनायौं। यो चाहिँ पहिलाको गीत हो, तर यो तीजको बेला यस्ता रौनकता बढाउने गीतहरू सुन्दै गर्दा एक किसिममा मन खुसी हुन्छ, त्यही हिसाबले पनि मैले सुनाए। अब चाहिँ भने हामी कार्यक्रमको पनि अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रमको प्रायोजक नेपाटप हो। नेपाटपका सामग्रीलाई आफ्नो प्रयोगमा ल्याउनुहोला है, यही भन्न चाहन्छु। अब छुट्टिनु पर्छ, सम्पूर्ण मेरा दिदी बहिनीहरू सबैलाई सम्झना छ, अनि जतिले मलाई सुनिरहनु भएको छ मेरा प्यारा प्यारा साथीहरू यहाँहरू सबैलाई नमन छ। आज गोकर्णेश्वर नगरपालिका का मेयर दीपक कुमारी सालको जन्मदिन छ। आदरणीय दाई, तपाईँले नेपाली विशेष गरी गोकर्णेश्वरवासीका लागि जुन अग्रगामी छलाङ मार्नु भएको छ नगरवासीका लागि, विशेष गरी स्वास्थ्य, शिक्षा, भौतिक विकासदेखि हरेक कार्यमा चाहिँ गोकर्णेश्वरका मेयर दीपक कुमारी साल अग्रणी मेयरका रूपमा स्थापित हुनुभएको छ। साँच्चीकै भन्नुपर्दा तपाईँले जुन खालको क्रान्ति ल्याउनु भएको छ त्यो क्रान्ति चान्सुने क्रान्ति हुँदै होइन, स्वास्थ्यमा यो खालको क्रान्ति ल्याउने यहाँलाई म कोटि कोटि नमन व्यक्त गर्न चाहन्छु। आज यहाँको जन्मदिन, मेयर साहबलाई एकदम जन्मदिनको शुभकामना छ। सँगै हाम्रा धेरै श्रोता साथीहरूले पनि जन्मदिन मनाइरहनु भएको छ। आज हाम्रो चाहिँ प्यारी छोरी प्रिया गौतमले पनि जन्मदिन मनाइरहनु भएको छ। मेरी छोरी उनाले अस्ट्रेलियाबाट, उनी पनि अस्ट्रेलियामै छिन्। आज प्रियाको जन्मदिन बाबा भन्न मलाई छोरीले मेसेज गरिरहेकी थिइन्। त्यसपछि आजै हामीलाई सुन्ने श्रोता पम्पा थापा बुढाथोकीको पनि जन्मदिन परेको रहेछ, यहाँलाई पनि जन्मदिनको शुभकामना छ। अनि धेरैभन्दा धेरै साथीहरूले आज जन्मदिन मनाइरहनु भएको छ, यहाँहरू सबैलाई छ। हिजो श्रीकृष्ण बम मल्लको थियो, श्रीकृष्णलाई पनि जन्मदिनको शुभकामनासँगै गत वर्षको तीजको गीत यहाँलाई छोड्दै, गत वर्षको तीजका गीत कस्ता हुन्थे सुन, पारी पारी आएका ढाका टोपी लगाएका, आज दर्खाने दिनमा आँखा सबैको पारी पारी होला दिदी बहिनीहरूको जस्तो लाग्छ होइन। अनि यो गीत यहाँलाई छोड्दै सम्पूर्णलाई फेरि पनि आभार व्यक्त गर्न चाहन्छु। अनि मेरा बहिनीहरू सबै सबैलाई सम्झना छ, अब विशेष गरी अब बाहिर रहेका दिदी बहिनीहरूलाई पनि आज दर्खाउनु पर्नेछ रेडियोमा, एकदम तयारी अवस्थामा छन्। दर कतिखेर पाक्छ भन्दैछन्, अब मैले पकाउने हो, पकाउने हो बिस्तार, पख न हतार नगर होइन भन्दै अब चाहिँ बिदा हुनुपर्छ। भर्खरै मलाई ल मेरी यो तीजको बेला चाहिँ दिदी बहिनीहरूको एकदम याद आउने होइन, अनि अब भारती अनि कवितालाई पनि सम्झना छ, टाढा छौ के गर्ने होइन, छोरी उनालाई पनि धेरै धेरै सम्झना छ, सरिता बहिनीदेखि लिएर हाम्रो प्रेक्षा, राबु, पुणिका सबै सबैलाई सम्झना छ, अनि जति हाम्रा बाहिर रहनु भएको छ सबै सबैलाई नमन व्यक्त गर्न चाहन्छु। प्रियङ भाइको पनि याद आउँछ यस्तो बेलामा चाहिँ होइन, अनि यहाँ चाहिँ पवना चन्डिकाहरू छन् अनि युनेस पनि यही, अब यहाँ यसरी नै मनाउनु पर्छ। सबैलाई शुभकामना व्यक्त गर्दै आजको लागि म बिदा हुन्छु। परिवर्तन सम्भव छ। Thank you.

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रुकुम पश्चिमको सानी भेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। कोट गाउँबाट गाउँपालिकाको केन्द्र सानी भेरी 9 सिमली हुँदै खलंगातर्फ आउँदै गरेको लु 1-6-0-2-9 नम्बरको जीप आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। मृतकको शनाखत भने हुन सकेको छैन। 4 जना गम्भीर घाइते छन् भने अन्य 5 जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सानीबेरी 6 का वडा अध्यक्ष पहल सिंह घर्तीका अनुसार मृतक मध्ये 1 जना जीप चालक र अर्की 1 महिला रहेकी छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। जीपमा 11 जना सवार रहेको र जीपका साउ बलबहादुर फुन सहित 9 जना घाइते भएको बताइएको छ। घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। सरकारले मलेसिया श्रमिक पठाउने 250 वटा म्यान पावरको नयाँ पूर्व स्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ। विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध भएका 250 वटा इजाजत प्राप्त वैदेशिक रोजगारी व्यवसायी संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति रोक्का गरिएको हो। वैदेशिक रोजगार विभागले मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 वटा संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा भनिएका 250 वटा संस्थाको पूर्व स्वीकृति रोक्का गरेको छ। श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2023 बदौ 26 गतिको मन्त्री स्तरीय निर्णयका

tempo se stava në agonit, po jari ogë vëraj, kusha qëtë ata kërkut më të istosmit po krili, më dhe shpëdhish më prabë dikë që qëko po huzë vistar gërë, nëra inxinjëri nga tjenë këllaki bidja të lio një përdhish më zanë për një bad të tam të gërë, në kempo se stava në agonit lakë i ku bëta unë faj, kusha inxinjëri nga tjenë gërë, më dhe shpëdhish më rëpratik bërë së tullu sënë kemë bidja të karfënu logaj të një sohër më zanë gërë, ka sënë ishte bidja të të të abibabëk më të dikta artik bërë për nuk asate, bësaj të të një समस्या सिर्जना भइरहेका छन् मन्त्रीको खेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनौट गर्ने प्रक्रिया अघि बढाइएको छ यसका लागि विशेष अध्ययन समिति गठन गरिनेछ र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ ब्रिक्स शिखर सम्मेलनको आज अन्तिम दिन हो आज सदस्य राष्ट्रका नेताहरू र अन्य आमन्त्रित देशका प्रमुखहरू सहभागी हुने खुला बैठक बस्दैछ बैठकमा ब्रिक्ससँग जोडिएका विभिन्न महत्वपूर्ण विषयमा छलफल हुनेछ त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार देशका नेताहरूसँग छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ सम्मेलनको पहिलो दिन नै भारतले हाल ब्रिक्स राष्ट्रहरूको आफ्नो कुनै साझा मुद्रा बनाउने प्रस्ताव नरहेको स्पष्ट पारेको छ यद्यपि विदेश मन्त्रालयले ब्रिक्स देशहरूबीच स्थानीय मुद्रामा आपसी व्यापार र भुक्तानीलाई प्रवर्धन गर्ने विषयमा पनि छलफल भइरहेको यसको मुख्य उद्देश्य देशहरूबीच व्यापार सहज घटाउनु र कारोबार लागत घटाउनु हो ब्रिक्स राष्ट्रहरूले शनिबार सम्मेलनका क्रममा नयाँ दिल्ली घोषणा पत्रलाई समेत स्वीकृति दिएका छन् जसमा विभिन्न मुद्दाहरूमा साझा वक्तव्य जारी गरिएको छ घोषणा पत्रमा रूस र चीन सहितका ब्रिक्स राष्ट्रहरूले पहलगाम आतंककारी हमलाको निन्दा समेत गरेका छन् आतंककारीहरूले आश्रय दिनेहरू विरूद्ध मिलेर कार्यवाही गर्ने प्रतिबद्धता जनाइएको छ यसका साथै आतंककारीसँग पुग्ने आर्थिक सहयोग रोक्न र उनीहरूलाई सुरक्षित आश्रय दिनेहरूमाथि कड़ा कदम चाल्न पनि सहमति जुटेको छ पश्चिम एसियामा तनाव बढ़िरहेको र इरान साउदी अरब र युएका विभिन्न मुद्दामा फरक फरक अडान रहेको समयमा पनि ब्रिक्स राष्ट्रहरूबीच संयुक्त वक्तव्य जारी गर्न सहमति जुट्नलाई अर्थपूर्ण रूपमा हेरिएको छ ब्रिक्स देशहरूले आपसी व्यापारमा डलरहरूको प्रयोग घटाउने र आफ्नै मुद्राहरूमा कारोबार बढ़ाउने प्रयास गरिरहेका छन् साथै विभिन्न देशका अनलाइन भुक्तानी प्रणालीहरूलाई आपसमा जोड़ने काम पनि भइरहेको छ हालसम्म ब्रिक्सको आफ्नै कुनै भुक्तानी प्रणाली र साझा मुद्रा नभए पनि क्षेत्रमा भइरहेको यसपटकको सम्मेलनमा देशहरूका डिजिटल भुक्तानी प्रणाली र डिजिटल मुद्रालाई आपसमा जोड़ दिइनेछ भने यसले गर्दा एक देशबाट अर्को देशमा पैसा पठाउन सहज हुनेछ र डलरको

गरिबीका कारण हिजो यस समाजमा मुख छोपेर हिँड्थ्यो गरे, मुख छोपेरै विदेश पस्यो र आज पनि मुख छोपेरै गाउँ पस्न बाध्य भएको छ। कारण हिजो गरिबी र भोक थियो भने आज महामारी रोग छ। गोरे कोरोना लागेर गाउँ फर्किँदैछ भन्ने खबरले गाउँ त्रसित र चिन्तित भएको छ। बिचारी मिठा सीमा घर भए पनि खुसी बसेर आफ्नै घरतिर आफ्नै गाउँमा फर्किएर पनि मुटु भन्दा प्यारा छोरा छोरी र श्रीमतीको साथमा बस्न पाएन गरे। व्यथा बढ्दै गयो, निको हुने कुनै उपाय नपाएपछि गरे

घरमा यति बेला तीज आएको छ, खुशी छाएको छ, तर बिचरी यो नारीको खुशी लुचिएको छ, उसका रहरहरू खुसिएको छ, सिन्दूर खुसिएको छ, बिचरीले यो बेला

0: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
1: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
0: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
1: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
0: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
0: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल
2: हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
2: मनोकामना सुनचाँदी पसल
4: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862367744 9815378775
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 सैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4, 11 सभापोखरी गाउँपालिका 2-6 सिसिला गाउँपालिका 1-5 मकालो गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरुण गाउँपालिका 2 टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4 साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 सिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा तनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी संखा सभा मोबाइल नम्बर 98520555079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98527736, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
6: लैलाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
7: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियोहरूको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमाझ उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 PM
3: अहिले अपराह्नको 5 बज्यो।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण आइतबार दिउँसो 2 बजेसम्म 1386 जनाको सफेला परेको छ, जसमध्ये रसुवामा 185 जना, नुवाकोटमा 179 जना, धादिङमा 71 जना, चितवनमा 364 जना, पोखरामा 77 जना, तनहुँमा 38 जना, नलपरासी पूर्वमा 230 जना, नलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको सफेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1846 गरी कुल 3132 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1354 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। चिलिमेट जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुङ्गा भेटिएका छन्। हेभी इक्विपमेन्टको सुरुङभित्र डेभिड हटाउँदै जाँदा ठूला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताउनु भएको छ। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको ग्रेगान हटाएको छ। अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरले काम गरिरहेको छ। सैनिक प्रवक्ता बस्नेतका अनुसार सुरुङको ठूलो ढुङ्गाहरू हटाएर सुरुङ साँगुरिएको भागसम्म ठूला उपकरणहरूले खन्ने काम भइरहेको छ। सेनाले च्यापुरबेसीदेखि टनल समय 1050 मिटर लामो बनाएर ठूला उपकरण लगेको हो। उद्धार कर्मीले 4 ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा सेना, सशस्त्र प्रहरी र भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धार कर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिद्ध्याउने गरी प्रस्तुत भएको आरोप लगाउनु भएको छ। नेपाल पत्रकार महासंघ र छापा संचार माध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई छापामारको संज्ञा दिनुभएको हो। मैले देख्दा त अहिलेको सरकार छापामार सरकार जस्तो देखिन्छ। छापामार एकै ठाउँमा होइन, छापामार सरकार त्यो भएपछि संचार माध्यमलाई अप्ठ्यारो त हुने नै भयो, ओलीले भन्नुभयो। संचार जगतको लोक कल्याणकारी विज्ञापन कटौती बजारको मन्दी र सरकारी व्यवस्थाका कारण भोग्नु परेको संकटबारे ध्यान आकर्षण गराएपछि अलिले लोकतन्त्र र प्रेस स्वतन्त्रताका एकअर्काका पूरक भएको बताउनुभयो। उहाँले मीडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटेक्ने बताउनुभयो। सत्तारूढ राष्ट्रवाद सांसद तथा अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई विरूद्ध संसद सचिवालयमा लगिएको निवेदनलाई क्षेत्राधिकार ग्रहण गर्न लागिएको आरोपको खण्डन गर्नुभएको छ। सामाजिक सञ्जालमा टिप्पणी लेख्दै न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने कानून व्यवसाय पृष्ठभूमिका सांसदहरूबीच त्यस्तो किसिमको निवेदन पेश गर्ने गराउने वा त्यसलाई अगाडि बढ़ाउन सन्दर्भमा कुनै किसिमको भूमिका र छलफल आजसम्म नभएको स्पष्ट पार्नुभएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबरहरू। उत्तर नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले 6 मुस्लिम धार्मिक गुरूलाई अपहरण गरेको परेडले जनाएको छ। पछिल्लो समय उक्त राज्य फिरौतीका लागि हुने अपहरणबाट प्रभावित हुँदै आएको छ। परेडका अनुसार शनिबार अत्याधुनिक हतियार बोकेका सशस्त्र समूहले डाको डबरी सड़कमा घात लगाएर धार्मिक गुरूहरू सवार गाड़ीले रोकेका थिए। उनीहरू तलताला मफारा जाँदै गर्दा अपहरणमा परेका हुन्। नाइजेरियाली संचार माध्यमका अनुसार उनीहरू सिनेटर अब्दुल अजिज अबुकर एरीको धार्मिक कार्यक्रममा सहभागी हुन जाँदै थिए। एरी जम्फारा राज्यका पूर्व गवर्नर समेत हुन्। अपहरणपछि सुरक्षा टोलीले उनीहरूको खोजी तथा उद्धारका लागि व्यापक अभियान शुरू गरेको प्रहरीले जनाएको छ। आसपासका जंगल र झाड़ी खोजी भइरहेको छ। क्रिकेटको प्रतिष्ठित मैदान इंग्ल्याण्डको लर्ड्समा नेपाली मूलका 15 वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अण्डर 15 क्लब नेशनल कपको उपाधि जितेको छ। फाइनलमा क्यारिङटनले 64 रन सामान्य एकफल बनाए पनि दिपेशले उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो। उनले 4 ओभरमा 2 मेडल सहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने एक खेलाड़ीलाई रन आउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए। गुल्मिक मूलका दिवेश बेलायतमा हुर्किएका हुन्। उनले नटिङहमशायर काउन्टीको युवा संरचनाबाट क्रिकेट खेल्दै आएका छन्। 14 वर्षकै उमेरमा नटिङहमशायर एकाडेमीमा छनौट भएका उनले भारतको वानखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन्। हस्त नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बु पाँच खपन एक कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
2: राज विराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैना महिना नगरपालिका 6 बुटवल,
2: जीवन फावेल सभा पोखरी गाउँपालिका 4 शङ्ख सभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचोङ गाउँपालिका 2 बाला शङ्खुवा सभा,
2: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमसिम भोजपुर हाल कुवेत,
2: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत,
2: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
2: साइली सुनिया कुलम मकालु गाउँपालिका 6 शङ्खुवा सभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
2: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवा सभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
2: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवा सभा फिलहाल साउदी अरब,
1: युनिसेफ लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
2: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवा सभा हाल कतार,
1: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
2: दिल्स राई देउमाई नगरपालिका 1 इलाम,
1: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा।

लोक अभिवादन नमस्ते नमस्कार कार्यक्रम लोक चौतारीको बर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा म भने तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम लोक चौतारीको बसाईमा उपस्थित भइसकेको छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ भने तपाईँले यति बेला नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम लोक चौधरीको बसाईलाई तपाईँले सुन्दै आउनु भएको छ हप्ताको 6 दिन, यानि कि आइतबार सोमबार मंगलबार बुधबार बिहिबार र शुक्रबार तपाईँले हप्ताको 6 दिन यो बसाईलाई सुन्दै आउनु भएको छ। हप्ताको 6 दिन तपाईँले फरक बसाई फरक फर्मेटको साथमा तपाईँले लोक चौतारी कार्यक्रमलाई सुन्दै आउनुभएको छ। र विशेष गरी कार्यक्रम लोक चौतारी कार्यक्रमलाई प्रायोजन गर्नुहुने जम्मा हाम्रा 23 जना मिडिया प्रेमी साथीहरूलाई पनि म यो बसाईमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यति बेला बेलुकाको समय छ साथीहरू, यति बेला के गर्दै हुनुहुन्छ? उकाली उराली भन्जेङ चौतारी तपाईँ यति बेला उकाली उराली भन्जेङ चौतारी गर्दै हामीलाई सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम लोक संगीतलाई माया गर्ने साथीहरू त धेरै हुनुहुन्छ, होइन धेरै हुनुहुन्छ, र उहाँले रुचाएर नै हामीले यो कार्यक्रमलाई पनि हप्ताको 6 दिन ल्याउने गर्दछौं, विशेष गरी कार्यक्रम लोक चौतारीको बसाई। र आज पनि हामी पहिलो दिन के आइतबार आज हामी तपाईँहरूसँग यो बसाईमा कुराकानी गर्नेछौं। विशेष गरी त आज हामी तपाईँहरूसँग पूर्वेली भाकाहरूमा रमाउने थियौं रमाउने छौं भन्न त म सक्दिनँ, किनकि एकदम तीजको लहर तीज लागिरहेको छ, तीजको लहर चलिरहेकोले गर्दाखेरि आज चाहिँ हामी तपाईँहरूसँग यो आइतबारी बसाईमा कुराकानी गर्नेछौं र तपाईँको आवाजबाट मिठा मिठा तीजका भाकाहरू सुन्नेछौं, होइन, र तीजकै भाकाहरू पनि यो बसाईमा हामी राख्नेछौं। विशेष गरी अब यो बसाईमा त हामी तपाईँहरूसँग पूर्वेली भाकामा रमाउँथ्यौं भने आजको बसाईमा हामी तपाईँहरूसँग तीजको भाका सँगसँगै तीजको तपाईँहरूकै आवाजबाट तीजको गीतहरू पनि सुन्नेछौं। यदि सुन्दै हुनुहुन्छ भने तपाईँले सहभागिता जनाउँदै गर्नुहोला। तपाईँहरूको लागि भनेर छुट्याएको नम्बर 98 40 67 68 23 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी आज भने आइतबारे बसाईमै छौं, यो बसाईमा हामी आज वाट्सएप कलतर्फ नै जोडिन्छौं। हामी जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ साथीहरू, जहाँ चाहिँ देशभन्दा बाहिर हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भने यदि भाका गुनगुनाउनु आउँछ भने तपाईँले फोन गर्नुहोला। तपाईँहरूको लागि भनेर छुट्याएको वाट्सएप नम्बर 98 40 67 68 23 को लाइन खुल्ला छ। सुन्दै हुनुहुन्छ भने तपाईँ फोन डायल गर्दै गर्नुहोला, वाट्सएप नम्बरमा पनि फोन डायल गर्नुहोला, र यता स्टुडियोको मोबाइल नम्बरमा पनि फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र त्यसै गरी तपाईँ यदि सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभ मार्फत पनि तपाईँहरूसँग हामी दोहोरो कुराकानी गर्नेछौँ। फेसबुक लाइभ मार्फत पनि तपाईँ सुन्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला, कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँको खबर के छ कसो छ तपाईँले त्यो पनि लेखेर पठाउनुहोला। हामी कमेन्ट मार्फत पनि दोहोरो कुराकानी गर्नेछौँ व्यवसायमा। एकदमै बेलुकाको समय छ, कतिपय साथीहरू त्यति बेला मेलोपातिरै हुनुहुन्छ होला, कतिपय साथीहरू त गोठाला घाँसपातमै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला घरमै भनौँ खाजा खाएर हामीलाई सुन्दै हुनुहुन्छ होला भने, कतिपय साथीहरू यति बेला घरेसी काम जस्तै खाना पकाउने कामतिर व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, यो बसाईलाई तपाईँले समय मिले अनुसार सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब पनि कार्यक्रम लोक चौतारीको बसाईमा म तपाईँहरूको कललाई लिनुभन्दा नै कार्यक्रमको आरम्भमा एकदमै मिठो तीज विशेष गीत नै राख्नेछु। एकदम मिठो तीज विशेष डान्सिङसँग रहेको छ यो गीत चाहिँ। यसपालि नि खाने दर बोल्नु गीत छ, सुनिता दुलालका आवाजमा रहेको गीत छ यो गीत। तपाईँहरूको माझमा राख्नेछु पहिलो सांकेतिक कोसेली गीत, पछि म आउने नै छु कार्यक्रम लोक चौतारी सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थियो मैले। यसपालि नै खाने दर जाने हो माइती घर बोल्दो गीत सुनिता दुलालको आवाजमा रहेको गीतलाई मैले पहिलो साङ्केतिकको शैलीको रूपमा राखिएको थिएँ। र अब पनि म तपाईँहरूसँग कुराकानी गर्नेछु व्यवसायमा। तपाईँले यो कार्यक्रमलाई प्रत्येक दिन साँझ 5 बजेदेखि 6 बजेसम्म सुन्दै आउनुभएको छ र विशेष गरी आज त दर खाने दिन हो होइन। यति बेला कतिपय साथीहरू त दर खाने तर्खरमा पनि हुनुहुन्छ होला होइन, बिहान अथवा बेलुका। बेलुका त अब अझै धेरैजना महिलाहरू भेला भएर नाचगान गर्ने, दर खाने होइन, एकदम एक आपसमा रमाइलो गर्ने कार्यक्रम पनि कतिपय ठाउँमा यति बेला हुन लागिरह होला, सुरुवात गर्दै हुनुहुन्छ होला। तपाईँलाई फेरि पनि एकदम आज तिज विशेष दर्खाने दिनको शुभकामना व्यक्त गर्न चाहन्छु। र आउनुहोला 9840668623 को लाइन, तपाईँले व्यवसायमा आउनुहोला। आएर तपाईँले आफ्ना भनौँ गीतहरू लिएर आउनुहोला। तपाईँले यदि गीत आउँछ भने तपाईँको आवाजबाट हामी सकेसम्म तिज विशेष गीतै सुन्छौँ, र नसकेमा हामी फेरि पूर्वेली गीत पनि सुन्छौँ होइन। तपाईँले आउँछ भने सम्भवतः तिज विशेष गीतै सुनाउनुहोला भन्न चाहन्छु। र अब ढिला गरेन आजको लागि फर्स्ट लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, म उहाँलाई अनेर गर्छु। हेलो नमस्ते।
1: हेलो हेलो नमस्ते, नमस्कार।
0: हजुर लोक अभिवादन, नमस्ते नमस्कार। कहाँबाट को बोल्नु भयो? हजुर अरुण पारीबाट, वरुण चन्चले बोल्दै हुनुहुन्छ। हजुर हजुर, अनि के छ वरुणजी यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर खाना पकाउँदै हुनुहुन्छ है। त्यही त आवाज पनि त्यस्तै आइरहेछ क्या, तपाईँले तरकारी पकाउँदै हुनुहुन्छ जस्तो लाग्यो। हजुर हजुर पक्कै पनि तरकारी पकाउँदै हुनुहुन्छ जस्तो लागेको थियो। अनि के छ खबर खबर सुनाउनुहोस् न, हाम्रो बिहानै नै कुराकानी त भएको थियो है। हजुर हजुर, ल एकदमै खेताला धेरैजना हुनुहुन्छ, अब खाना पकाउनु पर्यो। साँझ त अब साँझ त रातै पर्नै आँटे पनि सकिसकेको छ है। हुन्छ वरुणजी, हजुर ल हुन्छ। अनि आउनुभयो कार्यक्रम लोक चौतारीको बसाईमा, आज हामी तपाईँको आवाजबाट तिज विशेष गीत सुन्छौँ है। हजुर आएन भने हजुर हजुर ल हुन्छ, तपाईँको तपाईँले नै लेख्नु भएको हो नि। ए ल हुन्छ ल, सुरु गर्नुहोस् न त। हजुर ल हुन्छ।

0: हजुर ल, एकदमै छोटो मिठो, एकदमै राम्रो लेख्नु भएको रहेछ तपाईँ। अझै पनि अझै कोसिस गर्नुहोला, हजुरलाई कार्य सफलताको मैले शुभकामना दिए, त अझै राम्रो गर्दै जानुहोला है त। हजुर ल, हुन्छ। अब बस्नु भएको मार्फत एक दुईजना साथीहरू सम्झिनुहोस् न, कसले सम्झिनुहुन्छ?
1: विशेष गरी अब यो हत्कालीका बिचको, विशेष गरी दिदी बहिनी अब आमाहरू सबैजनालाई एकदम शुभकामना। अनि त्यसरी मेरो आफ्नै साथी आशिष बस्ने बहिनी हिमालय प्रवीण निमा सुनिता सुनिता कुलुङ, हाम्रो सानो कमला पनि भोलि जन्मदिन रहेछ, उसलाई एकदम जन्मदिनको शुभकामना। अनि हाम्रो एक गते रचना लामाको छोरा बाबुलाई पनि जन्मदिनको शुभकामना। अनि सरस्वता पोखरेल अनि हाम्रो सुमी लिम्बू लगायत सबै सबैलाई अब बस्ने गीत है त। बाई बाई।
0: हजुर नमस्ते टोकियो, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अरुण पारीबाट वरुण चञ्चले हुनुहुन्थ्यो उहाँसँग मसुटे। उहाँले एकदमै मिठो त्यस विशेष भएका आफ्नै आफूले नै लेख्नु भएको होइन, एकदमै छोटो मिठो भएको सुनाएर समयबाट छुटिसक्नु

हजुर ल हुन्छ हजुरलाई पनि तिजको एकदमै होइन आज तर्खाने दिन विशेष हजुरलाई पनि शुभकामना छ। अनि आज कसरी खाने तर्खरमा हुनुहुन्छ कि नखाने तर्खरमा हुनुहुन्छ नि? हजुर मलाई जस्तै पनि छ है, ए हो रहेछ, मलाई पनि त्यस्तो अब तिज विशेष के खाने कसरी बनाएर खाने कसरी मनाउने त्यो मलाई नै थाहा पत्तै छैन अहिलेसम्म होइन, अब जन्मेर यत्र भइयो तर थाहा छैन। हजुर अब थाहा नभए पनि यसो होइन अब अरू अरू आफ्नो छरछिमेकले मनाएको देख्दाखेरि चाहिँ राम्रै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। हजुर ल हुन्छ नि आउनु भयो निशाजी, आज तपाईँको आवाजबाट हामी सके भएर तिज विशेष गीतै सुन्छौँ है। हजुर ल हुन्छ सुरु गर्नुहोस्।

0: हजुर यति नै ल फेरि पनि दर्खाना बोलाउँछन्। हजुर हजुर ल एकदमै मिठो भाका गुनगुनाउनु भएको छ व्यवसायमा, तपाईँलाई विशेष धन्यवाद दिन चाहे। र अब बस्ने लोक भनौँ ती विशेष भाका नै पर्छ मार्फत गीतहरू साथीहरू सम्झिनु पर्दा
1: अनि आज जन्मदिन परेपछि चाहिँ मेरो भदैनी शेर्षालाई एकदम जन्मदिनको धेरै शुभकामना नानी भन्दै बहिनी गीत सुनाउन चाहन्छु। अनि भन्छ सामने हुनुहुन्छ तिमीलाई पनि धेरै सम्झना दिन जानुहुन्छ तुलसा अनि बाजु टाइममा प्रोग्राम सुनेर बस्नुहुने सबै साथीहरूलाई एकदम धेरै सम्झना अनि भोलि तिरको लागि पनि एकदम धेरै शुभकामना भन्दै बिदा भयो।
0: हजुर नमस्ते टिकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला धनकुटाबाट रेनेसा राई उहाँसँग म छुटे उहाँले पनि एकदमै मिठो तिज विशेष भाका गुनगुनाएर यो समयबाट छुटिसक्नु भएको छ भने यति बेला ब्याक टु ब्याक अर्कोजना साथी पनि हुनुहुन्छ। हेलो नमस्ते लोक अभिवादन। हजुर
2: हजुर नमस्कार। हजुर
0: हजुर नमस्ते लोक अभिवादन, यहाँलाई कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्नुभयो?
2: हजुर म इटहरी सुनसरीबाट युवराज पोखरेल बोल्दैछु। हजुर
0: हजुर इटहरी सुनसरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ अनि बिहान पनि हाम्रो कुराकानी भएको थियो। युवराजजी के छ अनि रहेको चहलपहल कस्तो छ?
2: सबै राम्रै छ, आनन्दपूर्वकै छ। हजुर अब दर पाक्न लाग्यो, हजुरलाई पनि निम्त गरौँ भनेर नि। हजुर
0: ओहो बिहानै मलाई निम्त गर्नु भएको थियो। ल दर पाक्न आँट्यो, ल राम्रोसँगले पकाएर बनाएर खानु होला, एकदम रमाउनु होला, साँझमा डान्सिङ पनि गर्नु होला है त। हजुर हजुर ल हुन्छ अनि आउनु भएको छ युवराजी कार्यक्रम लोक चौतारीको बसाइमा। यो बसाइमा हामी आज तपाईँको आवाजबाट पनि तिज विशेषै भएका सुन्छौँ है।
2: हजुर म एउटा पुरानो मान्छे
0: हजुर हजुर ल हुन्छ
2: अनि हजुर त्यहाँ हुने हाम्रो विराजमान बहिनी हुनुहुन्छ मन कुमारी कान्छी छ उहाँलाई यो गीत समर्पण गर्छु है हजुर।
0: हजुर ल हुन्छ।

हजुर ल हजुरले एकदमै विशेष धेरै धेरै धन्यवाद दिन चाहे ह आफ्नै तपाईँले आफैले लेख्नु भएको हो कि पहिलाको पुरानो गीतलाई तपाईँले गाउनु भएको हो हजुर आफ्नै हो एकदमै मादलको तालमा पनि आफ्नै आफूले नै रचना गरेको गीत आफैले गाउनुभयो हजुरलाई विशेष धन्यवाद छ अझै तपाईँले योभन्दा राम्रो राम्रो प्रगति गर्दै जानुहोला है त हजुर हजुर ल हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला युवराज पोखरेल हुनुहुन्थ्यो इटहरीबाट उहाँसँग छुट्यौँ उहाँले एकदमै मिठो गीत गुनगुनाएर युवसाईबाट छुटिसक्नु भएको छ यति बेला फेसबुक र लाइभतिर पनि कमेन्टहरू देख्दैछु म साथीहरू कता कता हुनुहुन्छ आज वाट्सएप कल आइरहेको छैन कता हुनुहुन्छ साथीहरू यदि सुन्दै हुनुहुन्छ भने कल गर्नुहोला भन्न चाहन्छु यति बेला म कलतर्फ भन्दा नै कमेन्टतर्फ लाग्छु त्रिपल राई हुनुहुन्छ राई राई राई यो आइडीबाट हेलो गुड इभिनिङ नमस्ते मिस यु अल भन्नुभएको छ सुरज राई तुम्सारले पनि सम्झना छ सबै सबैमा भन्नुभएको छ सानुमाया शेर्पा हुनुहुन्छ हेलो नमस्ते सिस म पनि सुन्दैछु सानुमाया शेर्पा पाँच कपन हालकुबेतबाट है सबैमा सम्झना छ भन्नुभएको छ चन्द्रमाया तामाङ हुनुहुन्छ उहाँले यति बेला हेलो गुड मर्निङ हेलो हाई सुमिता भन्नुभएको छ हजुर म पनि सुन्दैछु यता सुन्दैछु है पाँच खपनबाट चन्द्रमाया तामाङ हो सबै साथीहरूमा मिठो माया सम्झना भन्दै गए ल बाई बाई भन्नुभएको छ धन्यवाद छ हजुरलाई त्यसै गरी यति बेला जीवन कार्की हुनुहुन्छ हजुर पोखरेली नमस्कार आरामै हुनुहुन्छ सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी जीवन कार्की हो सबै सबैमा सबै सबै दिदी बहिनीहरूलाई हरितालिका तीजको धेरै धेरै शुभकामना भन्नुभएको छ त्यसै गरी लिम्बू विजय हुनुहुन्छ हुर हुर आयो है आयो प्रोग्राम तपाईँ हाम्रै प्रोग्राम सबैमा मिठो माया सम्झना र म त डर खाँदैछु भन्नुभएको छ ल ठिक छ अब विजयजी डर खाँदै हुनुहुँदो रहेछ एक्लै एक्लै नखानु होला हामीलाई पनि इन्भाइट गर्नुहोला भन्न चाहन्छु तपाईँहरू के गर्दै हुनुहुन्छ स्क्रिनमा डबल ट्यापट्याप गर्दै लाइभले सेयर गरिदिनु होला धन्यवाद भन्नुभएको छ एकदम हाम्रो विजयजी तपाईँलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु एकदमै कार्यक्रमलाई धेरै सपोर्ट गर्नुहुन्छ धेरै सपोर्ट हान्नुहुन्छ त्यसै गरी यति बेला अस्मी सोताङले मिस यु अल भन्नुभएको छ के हाम्रो अस्मीको खबर लेखेर पठाउनु होला सिम्पल सरिना हुनुहुन्छ नाइस प्रोग्राम सुन्दैछु मोरङ कानीपोखरीबाट सिम्पल सरिना गुरुङ हो मिस यु अल भन्नुभएको छ त्यसै गरी यति बेला शरण आले मगर हुनुहुन्छ उहाँले पनि हजुरले मेम म भोजपुरको याम्पाङ घर बैहाल सात समुद्र पारिदेश साउदीबाट हो भन्नुभएको छ शरण आले मगर भन्नुभएको छ उहाँले बस्ने लोक भाका सबै सबै साथीहरूको लागि भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि र अब पनि कार्यक्रम लोक चौधरीको बसाईमा म फेरि पनि तपाईँहरू माझमा एकदमै मिठो तीज विशेष गीत नै राख्नेछु गीतपछि म फर्केर आउने नै छु कार्यक्रम लोक चौधरी सुन्दै रहनुहोला

0: हजुर, एकदमै मिठो गीत थियो अन्जु पन्तको आवाजमा रहेको तीजको आयो लहरा, एकदमै डान्सिङ भनौँ, एकदमै डान्सिङ सँगै रहेको थियो यो गीत तपाईँहरूमा. आज मैले थाकिसकेर आउनुहोला. तपाईँ सुन्दै हुनुहुन्छ भने कार्यक्रम लोक चौधरीको बसाईलाई तपाईँले सुनिराख्नु भएको छ यति बेला. विशेष गरी यो बसाईमा हामी तपाईँहरूसँग जोडिनेछौँ, तपाईँहरूसँग कुराकानी गर्नेछौँ र तपाईँकै आवाजबाट हामी तीज विशेष भाकाहरू सुन्नेछौँ. यदि तपाईँलाई तीज विशेष गाउन आएन भने हामी अरू कुनै भाकाहरू पनि यो बसाईमा सुन्नेछौँ. तपाईँले फोन गर्नुको लागि 9840668023 लाइन खुल्ला छ. तपाईँ नेपालमै हुनुहुन्छ भने तपाईँले हाम्रो स्टुडियोको मोबाइल नम्बरमा सहभागिता जनाउनुहोला र तपाईँ जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ तपाईँले यति बेला वाट्सएप नम्बरमा सहभागिता जनाउनुहोला भन्न चाहन्छु. यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ. हेलो, नमस्ते, लोक अभिवादन हजुर. हेलो, नमस्ते हजुर. साथी हुनुहुन्थ्यो लाइनमा, मैले उहाँसँग कुराकानी गर्न सकिनँ. आउनुहोला, तपाईँहरू कहाँ हुनुहुन्छ यति बेला, कस्तो अवस्थामा हुनुहुन्छ यति बेला. अर्कोजना साथी हुनुहुन्छ लाइनमा. हेलो, नमस्ते. हजुर नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? भोजपुरबाट. तपाईँको शुभ नाम? हजुर, माडीबाट विपना राई भन्नुभयो. सरी, मैले त भोजपुरबाट सुनेछु, माफ गर्नुहोला. अनि के छ हाम्रो विपनाको खबर खबर? हजुर ठिकै छ, राम्रै छ. यति बेला के गर्दै हुनुहुन्छ? हजुर खाना पकाउँदै हुनुहुन्छ. अनि हामीलाई सुन्नु भएको छ कि छैन नि? हजुर सुन्दै हुनुहुन्छ. ल, खुसी लाग्यो आउनुभयो. अनि यो बसाईमा तपाईँको आवाजबाट हामी पूर्वेली भाका त सुन्न सक्छौँ या सक्दैनौँ, होइन? तपाईँलाई तीज विशेष भाका आएन भने हामी पूर्वेली भाकै सुन्छौँ. तपाईँले आज कुन भाका सुनाउनुहुन्छ? हजुर हुन्छ, तपाईँले तीज भाका गुनगुनाउन आएन भने अरू कुनै भाका सुन्छौँ नि त हामी. विपनाजी, हुन्छ, अरू कुनै भाका आउँछ भने गुनगुनाउनुहोस्, आएन भने हामी छोड्छौँ. हजुर अर्कोचोटि गाउनुहुन्छ. ल हुन्छ, हामी छोड्छौँ है. हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो माडीबाट, हुनुहुन्थ्यो विपना राई, उहाँसँग छुटे. उहाँलाई भाका गुनगुनाउनु आएन भन्नुभयो, ठिक छ, उहाँसँग म छुटेँ. यति बेला म वाट्सएप कलतर्फ लाग्छु भन्दा नि साथी हुनुहुन्थ्यो लाइनमा, उहाँसँग मेरो सम्पर्क टुट्यो. फोन लाइनतिरै लाग्छु म. कोही मित्र हुनुहुन्छ? हेलो नमस्ते, लोक अभिवादन हजुर. हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर रिमा थामी, भोजपुर याम्पाङबाट. हजुरलाई कार्यक्रममा स्वागत छ है त. हजुर हजुर, अनि के गर्दै हुनुहुन्छ रिमाजी व्यवसायमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ. अनि खबर के छ? सन्चै आरामै हुनुहुन्छ होला? हजुर मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ है त. हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा रिमाजी. अनि आज तीजको दर खाने दिन, साँझमा दर खाने प्लानमा हुनुहुन्छ कि हुनुहुन्न हौ आज? हजुर छैन है, छैन, के गर्ने, यस्तै हो, छैन. ल ठिक छ, अनि आउनुभयो यो बसाईमा, तपाईँको आवाजबाट हामी भाका सुन्छौँ नि त. हुन्छ, तीज विशेष भाका गुनगुनाउनु आएन भने तपाईँले अरू कुनै भाकाहरू गुनगुनाउनु पाउनुहुनेछ नि त.
1: हजुर
0: ल हुन्छ, सुरु गर्नुहोस्.

0: हजुर ल धन्यवाद छ हजुरलाई, नमर्नु नबाँच्नु पार्यो मायाले, धन्यवाद छ यति मिठो पूर्वेली भाकाको लागि हजुरलाई। र आउँदै गर्नुहोला फेरि आउँदो बसाइमा पनि, र अब बस्ने भाका मार्फत साथीहरू सम्झिनुहोस् न।
1: आ,

0: हजुर नमस्ते, टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला रिमा थामी भोजपुरबाट हुनुहुन्थ्यो। उहाँसँग म छुटेँ, उहाँले पनि एकदम मिठो पूर्वली भाका गुनगुनाएर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते, लोक अभिवादन। हजुर हजुर नमस्ते, लोक अभिवादन। कहाँबाट को बोल्नुभयो? हजुर माधीबाट, युनिसा तामाङ भन्नुभयो। हजुर युनिसाजी, युनिसा होइन एलिसा भन्नुभयो। हजुर एलिसा राई, एलिसा तामाङ भन्नुभयो है। हजुर ल हुन्छ, कार्यक्रममा स्वागत छ तपाईँलाई। हजुर ल हुन्छ, अनि के छ तपाईँको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ? हजुर बसिराख्नु भएको छ, अनि कार्यक्रम सुन्नु पाउनु भएको छ कि छैन? हजुर सुन्न पाइराख्नु भएको छ। अनि आउनुभयो एलिसाजी, अनि यो व्यवसायमा तपाईँको आवाजबाट पनि हामी तीस विशेष भाका सुन्छौँ। तीस भाका गुनगुनाउन आएन भने तपाईँले पूर्वेली भाका गुनगुनाउन सक्नुहुन्छ। बजाउनको लागि हामी आज कुन भाका बजाउनु पर्ने हो हजुरको लागि? हजुर आयो तिजैको लहरा। ल हुन्छ, तपाईँलाई म अन्तिम सम्भव भएसम्म म बजाउनेछु। अनि गाउनु चाहिँ गाउनुहुन्छ कि हुन्न आज? हजुर गाउनुहुन्न। हजुर अनि भाका चाहिँ रोज्नुभयो, गाउनु चाहिँ किन नगाउनु हुने र? हजुर ल तपाईँले अब यही भाका गुनगुनाउनुहोस् न त, जुन रोज्नु भएको छ त्यही भाका गुनगुनाउनु त एकचोटि। अरू कुनै आउँछ कि? आउँदैन है। हजुर ल ठिक छ, त्यसो भने हामी छुट्छौँ नि त है। हजुर नमस्ते, बाई बाई साथी हुनुहुन्थ्यो यति बेला माधीबाट, एलिसा तामाङ हुनुहुन्थ्यो उहाँसँग छुटे। यति बेला म वाट्सएप नम्बरमा एकजना साथी हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गर्छु भन्दा भन्दै आइसक्नु भएको छ, म उहाँले अन्यार गर्छु। हेलो नमस्ते। हेलो लोक अभिवादन, नमस्ते हजुर। हजुर ल हजुरलाई कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो?
1: धेरै धेरै धन्यवाद सर, म चाहिँ यता मलेसियाबाट राजबिराई काइला भन्नुपर्छ।
0: हजुर राजबिराई काइला मलेसियाबाट आइपुग्नु भयो, अनि के छ हाम्रो राजबिराई दाईको खबर खबर सुनाउनुहोस् न, धेरै समय पछाडि आज कुराकानी भइरहेछ।
1: हजुर खबर एकदम सबै ठिकै छ, यस आज छुट्टी थियो, अब मजाले नै अब त्यस्तै अब भनौँ अब मोबाइलहरू हेर्दै रेडियो सुन्दै गीतै भनौँ न आज।
0: हजुर हजुर भनेपछि एकदमै छुट्टीको समय मोबाइल हेर्दै होइन, अब साथीहरूसँग गफगाफ गर्दै होइन, एकदम अब के छ तिज पनि लागिरहेछ नेपालतिर, यसो कुराकानी गर्दै बसिराख्नु भएको छ। हजुर हजुर ल हुन्छ, खुसी लाग्यो आउनुभयो। अनि यो व्यवसायमा हामी तपाईँको आवाजबाट भाका सुन्छौँ, तिज विशेष भाका गुनगुनाउनुहुन्छ कि? साथी हुनुहुन्छ लाइनमा राजबिराईजी। हेलो राजबिराई काइला दाई, हुन्छ तपाईँको आवाजबाट हामी भाकै सुन्छौँ है। हजुर किन उहाँ एकदमै, मैले उहाँको आवाज सुनिरहेको छैन। हेलो हेलो हजुर हजुर तपाईँको आवाजबाट हामी भाकै सुन्छौँ है। हजुर साथी हुनुहुन्थ्यो राजबिराई काइला भनिदिनुहुन्थ्यो मलेसियाबाट, उहाँसँग मैले कुराकानी गर्न सकिनँ, उहाँको आवाजलाई मैले सुनिराख्नु सुन्नलाई एकदमै गाह्रो गाह्रै थियो, उहाँसँग मैले उहाँको लागि फोन डिस्कनेक्ट गर्न बाध्य भएँ। यति बेला कमेन्ट तर्फ लाग्छु म, कमेन्ट गर्ने साथीहरू हुनुहुन्छ, पासाङ तामाङ हुनुहुन्छ, म पनि सुन्दैछु भोजपुर, हेलो छ फलाटेदेखि पासाङ तामाङ सबैमा सम्झना छ भन्नुभएको छ। दिनेश माधिहाङ देवान हुनुहुन्छ, हेलो सिस्टर नमस्ते, शिवारू म देउमान देवान बिरतामोड झापा हाल रोमानियाबाट प्रोग्राम सुन्दैछु, बस्नेत लोक भाका भनेर साथीहरूको नाम दिनुभएको छ। त्यसै गरी यति बेला मित्र आलेलाई मिस यु अल मिस यु भन्नुभएको छ, दिलसराई हुनुहुन्छ इलामबाट, राजबिराई काइलाले लु दुई दिनपछि हाम्रो कार्यक्रम लोक चौतारी आयो खुसी लाग्यो भन्नुभएको छ। के गर्ने को यस्तै हो, समय कहिलेकाहीँ समयले साथ दिँदैन होइन, एकदम यो प्राकृतिक प्रकोप यो गड्याङ गुडुङदेखि चाहिँ हामी धेरै नै जोगिनु पर्ने हुन्छ, त्यही भएर पनि अस्तिको दिन हामीले कार्यक्रम ल्याउनु नसकेको हो। यति बेला रिमा थामी हुनुहुन्छ, मिस यु मेरो प्यारी रुन्छ दिदी भावना मगर एन्ड मिस यु अल भन्नुभएको छ। कोही मित्र फोन लाइनमा हुनुहुन्छ, हेलो नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? ओहो बालादेखि फुच्ची अम्कला कुलुङ बोल्दै हुनुहुन्छ है? हजुर हजुर, रेडियो त एकदम ठुलो ठुलो ठुलो खोल्नु भएको छ नि तपाईँको साइडमा। ए तपाईँले रेडियो ठुलो खोल्नु भएको छ है साइडमा? हजुर दिदीले बजाइराख्नु भएको छ। ल ठिक छ, त्यस्तो डिस्टर्ब त भएको छैन। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, धेरै समय तपाईँहरू हराउनु भएको, बिचमा आउनु भएको छैन। हजुर हजुर, मेरो पनि खबर सबै ठिक ठाक छ, राम्रै छ, हामी सन्चै छौँ, आरामै छौँ भन्नुपर्छ है त। हजुर हजुर, हासिल छ, हामी रहने कोसिस

हजुर लोक अभिवादन नमस्ते, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्नुभयो? हजुर सुनिता कुलुङ बोल्दै हुनुहुन्छ बालाबाट। हजुर अनि तपाईँ त हराउनु भयो त सुनिताजी, कता जानुभयो? हजुर कहीँ पनि गएको छैन, बिचमा हराउँदै हुनुहुन्छ अलिअलि अलिअलि होइन। ल अनि के छ सुनाउनुहोस् न तपाईँको खबर खबर सुनिताजी। हेलो सुनिताजी, तपाईँको आवाज सुन्न एकदमै गाह्रो भइरहेछ हामीलाई, तपाईँको आवाजबाट हामी भएकै सुन्छौँ ल। हजुर ल हुन्छ सुरु गर्नुहोस्। हेलो सुनिताजी, साथीको आवाज सुन्न एकदमै गाह्रो भइरहेको थियो, के गर्ने इन्टरनेटमा केही समस्या भइदिन्छ यस्तै हो, के गर्ने धुम्मा धम्मा छ। उहाँ हुनुहुन्थ्यो सुनिता कुलुङ बालाबाट भन्नुहुन्थ्यो, उहाँले उहाँको आवाजबाट हामीले भएको सुन्न पाएनौ। र अब पनि थप साथीसँग म कुराकानी पनि गर्न सक्दिनँ है, किनकि समयले पनि नेटवर्क काटिनै सकेको छ। यति बेला कमेन्ट हेर्छु, रिमा थामीले लेख्नु भएको छ, हेलो सेवा सुनिता सुल्टिना के छ खबर भन्नुभएको छ, ठिकै छ तपाईँसँग त मेरो भर्खरैको कुराकानी पनि भयो, सुन्दैछु भोजपुरबाट भन्नुभएको छ। त्यसै गरी सुस्मिता नाचरिङले मिठो माया सम्झना सबै सबैमा आई भन्नुभएको छ। त्यसै गरी सुजन भुजेल हुनुहुन्छ भने दर्शन नमस्कार देवजी, म न्यानो लोक सांकेतिक अभिवादन, म पनि सुन्दैछु खोटाङबाट। सुजन भुजेल फेसबुक लाइभ मार्फत मजाले सुनिरहेको छु। आज विशेष गरी सम्झना राख्नु पर्दा हरितालिका तीजको शुभकामना सबै देश विदेशमा छरिएर रहनुभएको दिदी बहिनीहरूलाई भन्नुभएको छ। भावन मगर हुनुहुन्छ, हेलो नमस्ते नमस्कार भकुण्डो दिदी भन्नुभएको छ, ल ठिक छ हुन्छ, तपाईँलाई पनि विशेष कमेन्टको लागि धन्यवाद छ। सन्चै हुनुहुन्छ, म पनि फेसबुक लाइभ मार्फत कार्यक्रम सुन्दैछु भारतबाट है। विशेष गरी दिदी फर्सी सुनिता चामलिङलाई मिठो माया सम्झना, त्यसै गरी चामरी बुनु रिमा थामीलाई लगायत सबैमा सम्झना छ भन्नुभएको छ। राजबिहाई गाईलाई गाह्रो छ, गाह्रो भयो सुन्नलाई भन्नुभएको छ, गाह्रो छ है। रञ्जना भाइङ्रा हुनुहुन्छ, गुड आफ्टरनुन भन्नुभएको छ, लाई गुड आफ्टरनुन त होइन गुड इभिनिङ चाहिँ होला जस्तो लाग्छ मलाई, सुन्दैछु शङ्कुवा सभा खातबारीबाट हो रञ्जना भाइङ भन्नुभएको छ। त्यसै गरी सुजन भुजेलले आज नेटवर्कमा समस्या छ कि के हो हजुर भन्नुभएको छ, मलाई पनि त्यस्तो लागिरहेको छ, फोन लाइनमा पनि त्यति राम्रो कुराकानी हुन सकेन, तपाईँलाई कमेन्टको लागि धन्यवाद छ। र यति भन्दै भन्दै आजको बसाई कार्यक्रम लोक चौतारीको बसाईबाट मैले पनि विदा मागेर जाने बेला हुनु आँट्यो। यति जेलसम्म हामीलाई जुन जुन समयबाट सुने जुन जुन ठाउँबाट सुनेर साथ दिनुभयो तपाईँलाई म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यति जेलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई म विशेष धन्यवाद दिन चाहन्छु। आज फोन लागेन केही छैन, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्न छ, केही अन्यथ नगर्नु होला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर सहकारीमा जोडिएर साथ दिनुहुने हाम्रो जम्मा 23 जना मीडिया प्रेमी मनहरूलाई म सम्झिँदै व्यवसायमा फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै अन्तिममा फेरि पनि हरितालिका तीजको आज दर्खाने दिन सबै सबैमा शुभकामना होइन, आफ्नो ठाउँमा रहेर मनाउनु होला, आफ्नो ठाउँमा रहेर अरूलाई छरछिमेकलाई बाधा हो हल्ला गरेर बाधा पुर्याउनु भन्दा पनि आफ्नो आफ्नो ठाउँमा रहेर आफ्नो आफ्नो तरिकाले मनाउनु होला भन्दै भन्दै आजको बसाई कार्यक्रम लोक चौतारीको बसाईबाट म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता भोलिको बसाइमा आउने बाचा गर्दै गर्दै बिदा हुन्छु। हवस् त नमस्ते, अशुभ सन्ध्या।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक 6 PM
2: अहिले साँझको 6 बज्यो
3: सड़क खुल्यो तत्काल
4: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन विश्व अर्थतन्त्र र भू राजनीतिक तनावबीच सहकार्यको खोजी
3: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-5690-617
3: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
6: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
7: आयोजक घरबझोङ गाउँपालिका जोमसुम मुस्ताङ,
6: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
7: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा सड़क अवरूद्ध सड़क सञ्चालनमा आएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सड़क भाँसिएको थियो। भाँसिएको सड़क भन्दा केही माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक खोलेर आजदेखि सड़क पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णवीर सड़क पार गराएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढ़ाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम सहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सड़कको अवस्था परीक्षण गर्न ट्रायलको रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको हो। सड़कको अवस्था हेरेर गाड़ीलाई थप सहज बनाइने बताएको छ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम अझै बाँकी छ।
11: भोटेकोसी नदीमा बाढ़ी आएको आज 1900 दिन अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अहिले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको काम भइरहेको छ भने अन्यत्र पीड़ितहरूको व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढ़ाइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेगरान हटाइसकिएको छ। बाँकी भागमा एस्कावेटर र लोडर प्रयोग गरी ठूला ढुंगा पन्छाउने काम भइरहेको छ। चिनिमेको सुरुङभित्र 8 जना फसेका अनुमान छ। सुरुङको सागुरो भागभन्दा झण्डै 120 मिटर भित्रबाट आवाजको प्रतिध्वनि सुनिएकाले फसेका व्यक्तिहरू सकुशल हुन सक्ने अनुमान छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीमा परेका मध्ये 1386 जनाको शव भेटिएको छ। 5130 जना हराइरहेका छन्। 339 जना घाइते अस्पताल भर्ना भएकामा 269 जना डिस्चार्ज भएका छन्। घरबार भएका 3761 जनाले होल्डिङ सेन्टरमा आश्रय लिएका छन्। बाढ़ी र पहिरोपछि पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी लाग्ने प्रारम्भिक सरकारी प्रतिवेदनले देखाएको छ। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा गरी 7,500 भन्दा बढ़ी निजी घरहरू पूर्ण रूपमा बगेका वा लेदोले पुरिएका छन्। मुख्य व्यापारिक, धार्मिक तथा पर्यटकीय मार्ग मानिने त्रिशुली करिडोर ध्वस्त हुँदा पर्यटन कर्मी, चालक, व्यापारी र निर्माण श्रमिक ठूलो संख्यामा प्रभावित भएका छन्। पर्यटकीय क्षेत्र लाङटान र गोसाई कुण्ड मार्गका 600 विदेशी नागरिक, 233 गाड़ी चालक र मरमतमा खटिएका जलविद्युतका कर्मचारीहरू हराइरहेका छन्। यस्तै चीनसँगको मुख्य व्यापारिक नाका रसुवागाड़ी अवरूद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प बनेको छ। बाढ़ीले 13 जलविद्युत आयोजना, 48 सार्वजनिक भवन र 18 विद्यालयमा क्षति पुर्याएको छ। सुरक्षा निकायले भारत सीमासँगै खोजी कार्य तीव्र बनाएको छ भने पालिकाहरू मार्फत हराइरहेकाहरूको अन्तिम तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ।
4: यसैबीच भोटेकोसी बाढ़ी प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 जनासम्म सदस्य भएको परिवारलाई मासिक 15,000 र 4 जना भन्दा बढ़ी सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढ़ी प्रभावितको राहत, पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाड़ा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न स्थानीय तहहरूमा फारम पठाइसकेको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ।
11: सरकारले भदौ 10 गते भोटेकोसी र त्रिशुले नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिमचट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो। हिमचट्टान खसेको ठाउँमा हिमचट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढ़ीको गति रसुवागढ़ीबाट सेफ्रुवेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावती पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाट पुग्दासम्म प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढ़ी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोड़िएको 5.2 म्याग्नेच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ।
4: यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया शुरू गरेको छ। बाढ़ीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावना प्रभावित भूमिका खोजी गर्न आउँदो सोमबार विज्ञहरू सहितको समिति गठन गर्ने मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले जानकारी दिनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार यस घटनालाई केवल अतिवृष्टि नभई उच्च हिमाली क्षेत्रमा विकसित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। विपदको उत्पत्ति कहाँबाट भयो र यो कसरी तल्लो क्षेत्रमा फैलियो भन्ने वैज्ञानिक प्रमाण नभेटिएकाले जलवायु परिवर्तनलाई प्रमुख कारण मान्नु अघि पूरै घटनाक्रमको पुनरावलोकन गर्न लागि हो। तीन चरणमा हुने यस अध्ययनमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी लेन्दी नदी प्रणालीसम्मको भौगोलिक क्षति, पहिरो तथा नदीको बहाव बीचको अन्तर सम्बन्ध र जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कन गरिनेछ। भोटेकोशी लेन्दी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फका सूचना र तथ्याङ्क समेत समेटिनेछ। ड्रोन र सेटेलाइट प्रविधि सहित स्थलगत निरीक्षण गर्ने यस उच्च स्तरीय समितिलाई विस्तृत प्रतिवेदन बुझाउन 2 महिनाको समय दिइएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मलेसिया रोजगारीमा देखिएको अन्यल हटाउन सरकारले गरिरहेको काम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
13: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
17: पैसामा छ शक्ति, पैसामा छ सहारा।
16: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
17: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
16: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
17: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
16: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
17: इतिहास गाथा र कथा गाँठका कुरा,
16: गाँठका कुरा
17: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धादिङको कृष्णगिरी सड़क खोलियो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने, भोटेको सीमा बाढ़ी आएको 19 औं दिन पनि जीवित भेटिने आशा सहित सुरुङमा उद्धारको प्रयास चल्दै, बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 रूपियाँ आवास भाड़ा दिने, भोटेको सी बाढ़ी हिम पहिरोका कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक, बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया अघि बढ़ियो लगायत खबर प्रस्तुत गर्यौं।
11: नेपाल दर्पणमा अब बाँकी खबर। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्रै निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89,00,00,000 रूपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अगाडि बढ़ाइनेछ। एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्।
4: मेनपावर छनौट सम्बन्धी मेनपावर कम्पनी छनौट सम्बन्धी विवाद बढेपछि नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी अन्यलमा परेको छ। मलेसियाले नेपालबाट श्रमिक लैजानका लागि 25 प्रमुख मेनपावर कम्पनी र तिनका सहायक कम्पनी छनौट गरेपछि नेपाल मलेसिया श्रम सम्बन्धमा नयाँ विवाद देखिएको हो। सरकारले ती कम्पनी मार्फत आएका मागपत्रको पूर्व स्वीकृति रोकेको छ। साथी हृदय रिमालले मलेसियामा कामदार पठाउने मेनपावर कम्पनी छनौट सम्बन्धी विवाद र यसका लागि भइरहेको कूटनीतिक प्रयासबारे युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्यसँग कुराकानी गर्नुभएको छ।
18: केही नेपाली कम्पनीहरूको मात्रै नाम लिस्टिङ भएको भन्ने जानकारी प्राप्त छ। मुख्य समस्या हाम्रो त्यो नै भयो, किनभने हामीले प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गरेको र हाम्रोमा दर्ता हुने सम्पूर्ण कम्पनीहरूको हैसियत समान हुने अवस्था हुँदाखेरि सीमित कम्पनीहरू अथवा लिमिट कम्पनीहरू चाहिँ कस्तो मापदण्ड र कस्तो मूल्याङ्कन पद्धतिबाट चाहिँ लिस्टिङ भए त भन्ने नै हाम्रो मूल चासोको विषय हो।
19: झण्डै 1100 इजाजत प्राप्त म्यान पावर कम्पनी भइरहँदा 25 मात्रै पाएको भन्ने छ त्यो होइन, यसलाई व्यवसायहरूले चाहिँ सिन्डिकेटको आरोप लगाउनु भएको छ। यसमा चाहिँ नेपाली व्यवसायहरू संलग्न भएको अथवा मलेसियाबाटै केही त्यस्तो समस्या आएको हो कि के भइरहेछ? अनुसन्धान छानबिन सरकारले के गरिरहेछ?
18: मलेसियाको प्रतिनिधिको रूपमा यहाँ अहिले कार्यवाहक राजदूत जो हुनुहुन्छ उहाँसँग डे फर्स्टबाटै हामीले संवाद सुरु गर्यौं। हाम्रो पुरानै प्रणाली बमोजिम चाहिँ व्यवस्थापन गरिदिन भनेर कूटनीतिक नोट पनि पठायौं। त्यसपछि मन्त्रालयले निर्णय गरेर विभाग मार्फत सम्बन्धित कम्पनीहरू त्यो 25 लिस्टिङ भएका भनिएका थिए, के कुन पद्धतिबाट तपाईँहरू जानुभयो, मूल्याङ्कन प्रणाली के हो, चाहिँ तपाईँहरू चाहिँ कसरी लिस्टिङ हुनुभयो त्यो हामीलाई जानकारी दिनु, ताकि हाम्रा सम्पूर्ण चाहिँ मेन पावर कम्पनीहरू लिस्टिङ हुन सक्नुहोस् भन्ने तर्फबाट हामीले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। चाहिँ सपोर्टिभ एजेन्सी भनेर पनि नाम आइराखेको अवस्था छ र मन्त्रालयले निर्णय गरेर विभाग मार्फत कार्यवाहीको प्रक्रिया अगाडि बढेको छ। मन्त्रालयको डिसिजन चाहिँ स्थापना कालदेखि हालसम्मको आर्थिक तथा वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाको गतिविधिका बारेमा अनुसन्धान गरिनुपर्ने भन्ने ढंगबाट चाहिँ विभागलाई निर्देशन गरेको र विभागले त्यही ढाँचाबाट त्यसलाई कार्यवाहीको प्रक्रियामा लगिसकेको अवस्था छ भने मलेसिया सरकारसँग चाहिँ हामीले हाम्रा कम्पनीहरू चाहिँ समान हैसियतका हुने र एक कम्पनीको अन्तर्गत अर्को कम्पनी रहने कानूनी प्रावधान नभएको श्रम सम्झौता छ। त्यो श्रम सम्झौतामा पनि सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा सोही बमोजिम स्वीकार गरिदिनको लागि भनेर अस्ति पनि हामीले 2-3 दिन अगाडि पनि हामीले कूटनीतिक रूपमा संवाद गरेको।
19: पछिल्लो समय नीतिगत रूपमा अरू के सुधारहरूको प्रयास भइरहेका छन् यो वैदेशिक रोजगारको सन्दर्भमा?
18: वैदेशिक रोजगार ऐन र नियमावलीमा हुने परिवर्तन नै हो मुख्य रूपमा, होइन सुधार के भयो भनेर हेर्छौँ, तर ऐन जो इम्प्लिमेन्टेसन हुनुपर्छ हुने विषय हो, हुने कानून हो त्यसमा, र नियमावली जो कार्यविधिगत कानून हो ऐनलाई चाहिँ व्यावहारिक रूपमा रूपान्तरण गर्छ, त्यो कानूनमा स्पष्ट रूपमा सुधार भएन भने नीतिगत रूपका सामान्य अरू प्रकृतिका सुधारहरू चाहिँ इम्प्लिमेन्टेसनमा आउँदैनन्, त्यसले गर्दा सुधारको ठ्याक्कै छाया चाहिँ नदेखिन सक्छ। तथापि अरू प्रकृतिका सुधारहरू भएका छन्, जस्तै गुनासो सुन्ने संयन्त्रकै सन्दर्भमा पनि विभागबाट अहिले उजुरीको fet.pob.mp त्यो सफ्टवेयर बनाएर अहिले त मुद्दा दर्ता पनि त्यही प्रणाली मार्फत भइआएको छ। अहिले विभागको पहिले चाहिँ श्रम स्वीकृतिको काम मात्रै फेसलेस थियो भने अहिले चाहिँ मुद्दादेखि लिएर अब पिएससी फारमलाई पनि त्यसलाई सिस्टम अपडेट गरेर त्यसलाई पनि चाहिँ अनलाइन ल्याउने भन्ने प्रणाली विकास गर्न खोजिरहेको छ। शुल्कको विषयका सन्दर्भमा पनि अहिले चाहिँ समिति गठन भइकन रिपोर्ट चाहिँ अध्ययनको क्रममै छ, सुधारहरू भएका छन्। एमको पनि तर्जुमा सहमति जो संशोधनको प्रयासमा छ, तर्जुमा सहमतिको लागि कानून मन्त्रालय गइसकेको अवस्था छ भने पेश गर्नुपर्ने नियमावलीको एउटा रूपरेखा पनि लगभग भइसकेको अवस्था।
11: उहाँ हुनुहुन्थ्यो युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्य। नेपाल दर्पणमा खबरकै सिलसिला। यस वर्षको तीज शुरू भएको छ। तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन आज व्रतालु महिलाहरूले शक्ति प्राप्तिका लागि दूधबाट बनेका शुद्ध तथा आडिलो परिकार दरका रूपमा खाँदैछन्। पौराणिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले निराहार व्रतपछि महादेवलाई पतिका रूपमा प्राप्त गरेको स्मरणमा यो पर्व मनाउने गरिन्छ। तर पछिल्ला वर्षहरूमा एक महिना अघिदेखि नै दर खाने गरगहना र पोसाक प्रदर्शन गर्ने जस्ता तडक फडक बढ़ेकोमा धर्मशास्त्री र समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकाय र नागरिक समाजलाई संस्कृति जोगाउन र विकृति रोक्न उनीहरूले आग्रह गरेका छन्। आर्थिक अर्कातिर यस पटकको तीज विपदको पीड़ाका कारण खल्लो बनेको छ। रसुवाको भोटेपछि बाढ़ीका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि नुवाकोट धादिङ लगायत देशभर शोकको छाया परेको छ। आफन्त गुमाएका र विस्थापित बनेका परिवारका लागि यस वर्षको तीज उल्लास भन्दा पनि सहानुभूति र सहयोगको अपेक्षा गर्ने माध्यम बनेको छ। यसैबीच भोलि तृतीयाका दिन पशुपतिनाथ मन्दिरमा पूजा आजाका लागि आउने भक्तजनको सुविधाका लागि ध्यानमा राख्दै बिहान 3 बजेदेखि नै चारै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि 5 लाइन कड़ा सुरक्षा व्यवस्था र सिफल चौरी बनकाली तथा तिलगंगा लगायतका ठाउँमा पार्किङको प्रबन्ध मिलाइएको छ।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
20: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
11: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
20: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 पिल्लरी फाटमा जंगली हात्तीको बथानले 2 घर भत्काएको छ। जंगली हात्तीको बथानले सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय नीरज जफ्रेलले जानकारी दिनुभयो। हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो। हात्ती बस्ती नै पसेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढ़ाएको बताउनुभयो।
4: प्रधान सेनापति अशोक राज सिगदेल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिगदेल बेजिङमा आयोजना हुने 13 बेजिङ

0: छयौं एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरिएको जानकारी दिएको हो। अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट ओस्कार अवार्डमा सिफारिश भएको र एशिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशि सहित पुरस्कृत गरिसकेको छ।
1: नेपाल चीन उत्तरी कोरला नाका लोमाथाङका चार नियाचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राशि संकलन भएको छ। रसुवाको भोटेको सीमा भदौ 10 बाढ़ीबाट नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैसारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरुङ नाका र सिन्धुपाल्चोको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़ेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 रूपियाँ राशि संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राशि संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। चीन रूस भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। यस्तै चिनिया राष्ट्रपति शी जिनपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यलाई 5 महत्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ। उहाँले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच हिजोदेखि शुरू भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ। यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ। ब्रिक्स सन् 2009 स्थापना भएको समूह हो। शुरूमा ब्राजिल, रूस, भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो। पछिल्लो विस्तारसँगै इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायत देश पनि समूहमा जोड़िएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। जापानको आइसी नायोगामा आउँदो असोज 3 18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदको लागि नेपाल क्रिकेटको टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटिले आज दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल मलेसिया, एसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष 2 पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछन्।
0: र 10 संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समय अनुसार राति 8:15 शुरू हुनेछ। श्रीलंका साबेक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एशिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 फाइनल पुगेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको छ।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।

0: लक्ष्मीवीर सड़क खुल्यो। तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोसीमा बाढ़ी आएको 1900 दिन पनि जीवित भेटिने आशा सहित सुरुङमा उद्धारको प्रयास जारी। बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाड़ा दिने।
1: एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सकियो। शिलान्यास गरेको 9 महिनामै काम पूरा।
0: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
1: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन। विश्व अर्थतन्त्र र भू राजनीतिक तनाव बीच सहकार्यको खोजी।
0: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा। महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश देवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: छिटो निस्कन भनेको ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्। साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
2: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
2: मलाई त मनोकामना सुन्छ पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुन्छ पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छत्री चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862 13 67 44, 9815 38 77 75।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752 67, मोबाइल नम्बर 9865586460। यहाँ 24 घन्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालु आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ डिङ्लामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संघवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन। कार्यक्रम सञ्चालन हुने क्षेत्र संघवा सभा र भोजपुर जिल्ला भरि। लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको वेबसाइट www.tmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852028979 संखुवा सभा 029420949 9852077376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा
8: धन्यवाद।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोजेर हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखै सल्लाह लिएर के पाक त बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ। लु सुनु त,
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704598302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: लै लै माया लै काटी माकुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन। लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
6: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तँ गए छु आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045441। बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ तपाईँकै सेवाको लागि। बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टलीकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
2: लाउरेहरू
3: हातमा के पो बोकेर लाग्यो हो गुटुङ,
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्ने।

0: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98-12-36-77-42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने कुरली गाईको बाक

कति फकाई नि मान्दिन हौ कानछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: स्मित वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: लाउरेहरू
2: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: लु बफले, हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने,
2: लाखै बेगर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
6: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
7: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
6: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया,
7: ए लु जताउन जानु पर्छ काका।
6: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
8: ल छ नि काका, 0 छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
5: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाल सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाँचोपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बेलुकी 7 फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
5: 24 फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
8: प्रवास मेडिकल हल, चैनपुर 7 0 13 लाइन, सम्पर्क नम्बर 029 570 292, फोन नम्बर 98 43 45 019।
10: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर चङ्खुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीँबाट जाने
2: लाखे सल्लाह दिएको के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ होङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा

0: सम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295572267, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरु कता पनि किन्नु छ।
2: अन के साह्रो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिराछिस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, किरक डसना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्कुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9400069।

0: अति ऐसालको चानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
1: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको ध्वनि।

क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षितिज पारीबाट, यादहरू कति कति क्षितिज पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पारीको बसाइ मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ, अनि तपाईँले पोख्नुहुनेछ भेत मरुन्जेल तपाईँका मनका छालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको

0: रेडियो कार्यक्रम सिटी छिपारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, महोले साइला, चैनपुर नगरपालिका नौ, किराँत चौक भित्रे शङ्खुवा सभा,
1: सपना सासनखर, मादी नगरपालिका चार, देवढुङ्गा शङ्खुवा सभा,
0: जीवन फावेन, सभा पोखरी गाउँपालिका चार, शङ्खुवा सभा हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका चार, मामलिङ शङ्खुवा सभा,
0: निशान युङहाङ, मङ्सेबुङ गाउँपालिका तेन, इलाम
1: ठुल्दाई, श्रीराम दाहाल, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा,
0: राजबिरही काइरा, इटहरी सुनसरी हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका नौ भित्रे शङ्खुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका दस, लेवारी शङ्खुवा सभा हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका दुई, ज्यामिरे शङ्खुवा सभा हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचोङ एक, बैसिन्दा शङ्खुवा सभा हाल कतार,
1: जुनिता चामलिङ राई, फिदिम नगरपालिका पाँच, सरसिउला केराबारी पाँच थर हाल कुवेत,
0: विजय लिम्बु, पाँच खपन नगरपालिका एक, कुशुवा शङ्खुवा सभा हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर एक, भाङराङ भोजपुर हाल साउदी अरब,
1: विश्वजित जिमी, धर्मदेवी नगरपालिका दुई, तामाफोक शङ्खुवा सभा हाल कतार,
0: नवीन गुरुङ, पाँच खपन नगरपालिका नौ, शङ्खुवा सभा हाल मलेसिया,
1: शुक्रराज यखा, चैनपुर नगरपालिका दस, खराङ शङ्खुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा,
1: सन्तोष काफले, सदानन्द नगरपालिका आठ, दिङला भोजपुर,
0: सुरज राई तुम्सा, पोवादुम्मा गाउँपालिका पाँच, भोजपुर हाल मलेसिया,
1: र सुमिता याखा लिम्बुखिम, चैनपुर नगरपालिका दस, खराङ शङ्खुवा सभा।

तिब्बतमा फुट्यो अरेताल भयो बेहाल, तिब्बतमा फुट्यो अरेताल भयो बेहाल, यो मनभित्र उठेर हजार सवाल भयो बेहाल, यो मनभित्र उठेर हजार सवाल भयो बेहाल। कहिले भूकम्प आउँछ कहिले बाढी पहिरो, कहिले भूकम्प आउँछ त कहिले बाढी पहिरो, किन बुनिदियो प्रकृतिले जाल भयो बेहाल, किन बुनिदियो प्रकृतिले जाल भयो बेहाल। घरमा चुलो निभ्यो निन्द्रा छैन यी आँखामा, घरमा चुलो निभ्यो निन्द्रा छैन यी आँखामा, भोकले मागिरहेको छ भात दाल भयो बेहाल, भोकले मागिरहेको छ भात दाल भयो बेहाल। युवाहरू सबै परदेशी सुनसान भए गाउँ, युवाहरू सबै परदेशी सुनसान भए गाउँ, आमाको पर्खाइमै बित्यो साल भयो बेहाल, आमाको पर्खाइमा बित्यो साल भयो बेहाल। घाउमाथि घाउ थपिँदैछ मलम छैन कतै, घाउमाथि घाउ थपिँदैछ मलम छैन कतै, हेर्दा हेर्दै कठै मेरो देश नेपाल भयो बिहाल, हेर्दा हेर्दै कठै मेरो देश भयो बिहाल। हजुर, रात्रिकालीन नमस्ते नमस्कार कार्यक्रम क्षितिज पारीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाइमा म भने तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम क्षितिज पारीको बसाइमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र नेपाली एप्सबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम क्षितिज पारीको व्यवसायलाई तपाईँले हप्ताको तीन दिन सुन्दै आउनु भएको छ। आइतबार बुधबार शुक्रबार यही समय रातको 8 बजेदेखि 9 बजेसम्म हामी तपाईँहरूसँग जोडिनेछौ र व्यवसायमा तपाईँका विशेष भनौँ सम्झना सन्देशहरूलाई समेट्नेछौ। तपाईँले व्यवसायमा आएर विशेष गरी सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ। रातको समय छ यति बेला, के गरिदिनुहुन्छ साथीहरू, कस्तो अवस्थामा हुनुहुन्छ? होइन, एकदम रातको समय छ, कतिपय साथीहरू त दिनभरिको थकानले यति बेला बिस्तारामा सुतिराख्नु भएको होला, कतिपय साथीहरू खाना खाँदै हुनुहुन्छ होला भने, कतिपय साथीहरू खाना खाने तर्खरमा हुनुहुन्छ होला, कतिपय साथीहरू कार्यक्रम सुन्दै यति बेला

0: हामी जहाँ चाहिँ देशभन्दा बाहिर हुनुहुन्छ साथीहरू प्रवासमा हुनुहुन्छ फोन गर्नुहोला भन्न चाहन्छु. हाम्रो प्रवासी मनहरूको लागि भनेर छुट्याएको हाम्रो वाट्सएप नम्बर पनि खुल्ला छ 9840668623 लाइन खुल्ला छ. साथीहरू तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, होइन यति बेला प्रवासमा रहनुहुने साथीहरूलाई त निकै गाह्रै हुन्छ सुन्नको लागि, ड्युटीतिर हुनुहुन्छ होला यति बेला, कोही साथीहरू सुतिराख्नु भयो होला, तपाईँ जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर फोन कल गरेर साथ दिनुहोला भन्न चाहन्छु. एकदमै रातको समय छ है साथीहरू, तपाईँ यति बेला हामीलाई कार्यक्रम छिटिस पारिको बसाइलाई सुन्दै हुनुहुन्छ. विशेष गरी त आज तिजको दर्खान दिन कतिपय साथीहरू त्यति बेला रमाइलो पल भनौँ रमाइलो पनि गरिराख्नु भयो होला, तिजको दर पनि खाँदै हुनुहुन्छ होला मैले यहीँबाट भने. र अब पनि तपाईँ आउनु सक्नुहुनेछ, फटाफट फोन डायल गर्दै गर्नुहोला तपाईँ जहाँ हुनुहुन्छ, तपाईँको आफ्ना गुड नाइट विसेसहरू यो बसाइमा तपाईँले राख्न सक्नुहुनेछ. र अब भने म ढिला गर्दिनँ साथीहरू, तपाईँहरूसँग जोडिनेछु व्यवसायमा. मैले तपाईँले व्यवसायमा धेरैजना साथीहरूलाई समेट्नुपर्ने हुन्छ, तपाईँको गुड नाइट विसेसहरू पनि मैले व्यवसायमा तपाईँको घरदेशको कोसेली परदेश र परदेशको कोसेली घरदेश ल्याउने काम हामीले गर्नेछौँ. र आउनुहोला 9840668623 लाइन खुल्ला छ, अहिले सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु. र म ढिला गर्दिनँ आजको बसाइमा, म कार्यक्रम तर्फै लाग्छु भन्दा पनि म कार्यक्रम तर्फै लाग्नु भन्दा पनि कार्यक्रममै छु होइन. यो बसाइमा ढिला गर्दिनँ आजको लागि फर्स्ट एन्ड लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाटको हुनुहुन्छ, हेलो रात्रिकालीन नमस्ते. हजुर हजुर रात्रिकालीन नमस्ते, दर्शन कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर खातबारी छ तल्लो पाङ्ठाबाट तीर्थ राई बोल्दै हुनुहुन्छ. अनि तीर्थजी खानपिन भइसक्यो हजुरको? हजुर मैले म्यासेज हेरेको छैन किनभने अलिकति म व्यस्त व्यस्त नै थिएँ भन्दा अगाडि, त्यही भएर मैले म्यासेज हेर्न सकेको छैन तीर्थजी. अनि जे होस् कार्यक्रमको पर्खाई पर्खाइमा हुनुहुन्थ्यो, पर्खाइको घडी पनि समाप्त भइसक्यो नि त होइन?
1: हजुर एकदमै. अनि हेर्नु न आज त कसै साथीहरूले फोन सबै त्यो तिजको दर खानेतिर व्यस्त
0: हुनुभयो,
1: छ्याक्कै चार चोटि लाग्यो अहिले त्यो चार चोटिको चालमा चाहिँ तपाईँले रिसिभ गरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद.
0: हजुर हस् हुन्छ, आज कल मैले सुरुबाट कल लिइरहेको छु, त्यही भएर पनि साथीहरूलाई फोन त्यति आइरहेको छैन, बिचमा आउन सक्छ होइन, वाट्सएप पनि छ, मैले दुईटै माध्यमबाट आज जोड्ने कोसिस गरि नै रहेको छु तीर्थजी. अनि आउनुभयो कार्यक्रम क्षितिज पारेको बसाइमा, यो बसाइमा तपाईँका सम्झना सन्देश को कसको लागि राख्नुहुन्छ?
1: यस बसाइमा क्षितिजारी सम्झना सन्देश तपाईँहरूले खर्चपल त तपाईँ लगायत रेडियो अर्नु टिमलाई बुझाइ सोच पनि भन्न चाहन्छु. र यस साथीहरूलाई सम्झना सन्देश राख्नु पर्दाखेरि अरू हुन्छ सुरज राई हुन्छ, पूजा लगन र मिडिया प्रेमी निर्फा सानुमा शेर्पा, रिना थामी, सपना मक्कान तामाङ, चन्द्रमा तामाङ, सिम्पल सरिना, भूमिका राई, मिडिया प्रेमी साई अनिसा लगायत त्यो त धेरै हुनुहुन्छ जसले क्षितिज पारी प्रोग्राम सुन्दै हुनुहुन्छ र जसले मलाई तिर्ख भनेर सुन्नुहुन्छ. सम्पूर्ण साथीहरूलाई गुड नाइट सोच पनि भन्दै आज विशेष तिजको पनि चेलीहरूलाई विशेष शुभकामना, मजाले डर खानु होला, भोलि चाहिँ फेरि डान्स गर्न सकिँदैन, कतिपयको केही प्रोग्राम होला, कसै के होला है, व्रत बस्नुपर्छ भन्ने जान्छु. हस्त नमस्ते बाबाई.
0: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला तीर्थ राई खानबारी छ तल्लो पाङ्ठाको साथी, उहाँसँग म छुटेँ, उहाँले आफ्नो गुड नाइट विशेषहरू राखेर यो समयबाट छुटिसक्नु भएको छ. यति बेला म फोन लाइन तर्फै लाग्छु, कोही मित्र हुनुहुन्छ? हेलो रात्रिकालीन नमस्ते. हजुर हजुर गुड इभिनिङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर खोटाङबाट बोल्दैछु नम्रता राई. के छ हाम्रो नम्रताजीको खबर खबर, खानपिन भइसक्यो? हजुर मेरो पनि खबर समग्रमा सबै ठिकठाक छ, राम्रै छ, म पनि खाना खाएर तपाईँहरूलाई साथ दिनु भनेर आइसकेको छु नि त. हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम क्षितिज पारेको बसाइमा, तपाईँको विशेष सम्झना सन्देश अथवा गुड नाइट विशेषको कसको लागि राख्नुहुन्छ?
2: मेरो साथीहरू भन्नुपर्दाखेरि सुभतिर हुनुहुन्छ अमला रुचामेललाई गुड नाइट विशेष पनि भन्न चाहे, सुभतिर हुनुहुन्छ टाइटल स्ट्राइक विजय राइदिनुहोस्, अनि पवनतिर हुनुहुन्छ सेगाजीलाई पनि एकदमै गुड नाइट विशेष पनि भन्न चाहे, यहीतिर हुनुहुन्छ उहाँले कार्यक्रम तपाईँ शुभ समाज लेखाजीलाई भन्न चाहे.

0: मलाई के केलाई पनि गीत गाइदिनु छ तपाईँको कामनामा चाहिँ सायामा सर्को सरी आशिष सायनाको मन्दिर धेरै लगायत नाम छुटेको साथीहरूलाई सम्पूर्ण साथीलाई गुड नाइट सुनेको छ पनि भन्ने आउँछ।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला छुटे उहाँसँग, हाम्रो नम्रता राई हुनुहुन्थ्यो कोटाङबाट, उहाँसँग छुटे। यति बेला वाट्सएप नम्बरमा एकजना मित्र हुनुहुन्छ, म उहाँले अन्य गर्छु भन्दा नि साथी फुल लाइनबाट बाहिरिसक्नु भएको छ। अर्कोजना साथीले चान्स पाउनु भएको छ व्यवसायमा, म उहाँलाई अन्य गरिहाल्छु कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते हजुर, हेलो नमस्ते, हेलो गुड इभिनिङ, नमस्ते हजुर, हेलो गुड इभिनिङ, नमस्ते, हेलो नमस्ते हजुर, फोन लाग्यो बोलिदिनुहोस् न। हेलो नमस्ते, हजुर साथी लाइनमा त हुनुहुन्थ्यो, मैले उहाँको कललाई डिस्कनेक्ट गर्न बाध्य भएँ किनभने साथी फोन लाइनमा हुनुहुन्थ्यो, उहाँले मेरो आवाज सुन्नु भएको थियो, सुन्नुभयो कि भएन त्यो ठ्याक्कै मलाई याद भएन। उहाँसँग मैले कुराकानी गर्न सकिनँ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ भन्दा नि मैले उहाँको कललाई हेर्ने कोसिस गर्दैछु किनभने एकदमै मेरो फोनमा समस्या भएको कारणले गर्दाखेरि मैले ठ्याक्कै कलहरू उठाउन रिसिभ गर्न सकिरहेको छैन। यति बेला म अर्कोजना साथीलाई लिन्छु कहाँबाट को हुनुहुन्छ। हेलो रात्रिकाली नमस्ते हजुर, हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु रिमा थामी भोजपुरबाट है। हजुर अनि के छ हाम्रो रिमा थामीजीको खबर खबर सुनाउनुहोस् न। हजुर मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, म माम खाएर कार्यक्रममा आएको छु है त। हजुर ल हुन्छ, अनि आउनुभयो रिमाजी कार्यक्रम क्षतिज पारीको व्यवसायमा, तपाईँको खाना भयो? हजुर खाना भइसक्यो, ल ठिक छ, अनि आउनुभयो व्यवसायमा, तपाईँका विशेष सम्झना सन्देश को कसको लागि राख्नुहुन्छ?

कहाँबाट को बोल्नु भयो? हजुर, कुवेतबाट सुस्मिता नाछिरिङ बोल्दै हुनुहुन्छ। हजुरलाई कार्यक्रममा स्वागत छ। अनि यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर, भनेपछि प्रोग्राम सुन्दै हुनुहुन्छ, साथमा फोन ट्राई गर्दै हुनुहुन्छ, बल्ल बल्ल फोन लाग्यो।

छोरा दिवा जो पुरुषहरूले घुट्न सुख छ बहिनी भन्न चाहन्छु। अनि उसले त्यति रहन्छ बहिनी सानो सर्जम अनि जयमन कान्छावा छोरी तिनैजनाले गर्न आएको पनि भन्न चाहन्छु। अनि साथीहरू भन्नुपर्दाखेरि पुगेतिरै हुनुहुन्छ, तयारी हुनुहुन्छ सानो नयाँ शेर्पा अन्त सुता

0: हजुर भनेपछि पक्कै पनि तपाईँलाई तिज लागिरहेछ मलाई थाहा छ नि। हजुर हजुर ल हुन्छ, अनि आउनुभयो अनि कार्यक्रममा सहभागी त जनाउनु भएको छ, सँगै हामीलाई सुनेर साथ पनि दिइराख्नु भएको रहेछ, खुसी लाग्यो। यो बसाईमा तपाईँको सम्झना सन्देश तर्फ लागौ न त। त्यसै त्यस्तो स्पेसल मनको मान्छे नै छैन मेरो, अब के भन्ने र हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो चैनपुरबाट अभागी मनिषा पोया, उहाँसँग छुट्टै, उहाँले पनि आफ्ना भनौँ सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ वसाईबाट। यति बेला वाट्सएप नम्बरतिर लाग्छु म, कोही मित्र हुनुहुन्छ। हेलो रात्रिकालीन नमस्ते हजुर। हजुर रात्रिकालीन नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर विश्वजित जिमी, धर्मदेवी नगरपालिका दुई तामाको गर्वै हाल यति बेला। हजुर कतारबाट बोल्दै हुनुहुन्छ, व्यवसायलाई हामीलाई व्यवसायलाई भनौँ कतारबाट सुन्दै हुनुहुन्छ है? हजुर अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, सन्चै आरामै हुनुहुन्छ नि? हजुर मेरो पनि खबर ठिकै छ, राम्रै छ, म पनि सन्चै छु, आरामै छु भन्नुपर्छ है त। हजुर हस् हुन्छ विश्वजितजी, अनि आउनुभयो कार्यक्रममा, यो क्षेत्र पारिको बसाइमा छौँ, तपाईँका विशेष सम्झना सन्देश को कसको लागि?
1: फर्स्ट अफ अल हजुरलाई मेरो है रात्रि शुभकामना, रात्रि गुड नाइट सन्देश राम्रो छ।

0: हजुर, अनि के छ हाम्रो दिल्साको खबर खबर? अलिकति स्वर त तपाईँको त कता कता के भाँच्छ सुन्दैछु। हजुर, भनेपछि अलिकति अस्वस्थ हुनुहुन्छ तपाईँ, अस्वस्थ हुनुहुन्छ मलाई थाहा थियो। हिजो अस्तिदेखि नै तपाईँलाई एकदमै शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्छु है त। हजुर ल, हजुर हजुर हस् हुन्छ दिलसाजी। अनि आउनुभयो यो व्यवसायमा, तपाईँको सम्झना सन्देश को कसको लागि रहन्छ?
1: अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी नानी दिनुको सम्झना, अनि हाम्रो प्यारी

अगम्मा 6000 पैसाको कुरा चाँडै चाहियो मलाई, अरू कुरो थाहा छैन।

0: हजुर, कार्यक्रम क्षतिज बारीको वर्षमा मैले एकदमै मिठो गीत राखेको थिएँ, एकदमै मार्मिक गीत थियो, परदेशी बोल होइन, जहाँ जहीँ चढेर ऋषि खड्का, त्यसै गरी हाम्रो विष्णु बाजीको आवाज रहेको गीतलाई मैले राखेको थिएँ पहिलो सांकेतिक कोसेलीको रूपमा। र अब भने बढेला गर्दै व्यवसायमा तपाईँहरूसँगै जोडिनेछु, तपाईँलाई नै जोड्नेछु, तपाईँका सम्झना सन्देशहरूलाई म व्यवसायमा समेट्नेछु। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, म उहाँले अन्यार गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो रात्रिकालीन नमस्ते, नमस्कार हजुर। हजुर रात्रिकालीन नमस्कार, कहाँबाट को बोल्नुभयो भन्दा नि हाम्रो सपना तामाङ बोल्दै हुनुहुन्छ है, पाँच खबन वानाबाट। हजुर हो त, के छ सपनाजी, यति बेला के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि खाना खाइसकेर अनि हामीलाई सुन्दै हुनुहुन्छ अनि कार्यक्रममा फोन पनि गर्नु भएको छ है? हजुर हजुर, ल एकदमै खुसी लाग्यो। अनि आरामै हुनुहुन्छ नि? हजुर, मलाई पनि एकदमै ठिकै छ, म पनि सन्चै छु, आरामै छु, आजसम्म त बाँचेकै छु भन्नुपर्छ है त। हजुर हजुर, हुन्छ, अब सधैँभरि त सुन्न पाइन्छ या पाइँदैन होइन, कहिले के हुन्छ थाहा छैन होइन त, होइन ल एकदमै तपाईँको, हजुर हजुर, तपाईँको यो माया र आशीर्वाद ठ्याक्कै लागोस् पनि भन्छु म चाहिँ अब। हजुर लाग्छ, ल म आशा गर्छु नि त सपनाजी। अनि लामो कुराकानी गर्नुभन्दा पनि हामी कुराकानीलाई सरक्रमसँग छुट्याउँदै जाउँ होइन, धेरै साथीहरू जोड्नुपर्छ यो विषयमा, तपाईँको सम्झना सन्देश त चाहिँ लागौँ है।
1: हुन्छ, मेरो सम्झना सन्देश आफ्नोबाट बसमा त हजुर लगायत रेडियोहरू नौ युनिटलाई नै गुड नाइट शुभ पनि भन्न चाहन्छु। हुन्छ, अनि साथीहरू हुनुहुन्छ हाम्रो प्यारी दिदी हुनुहुन्छ युनिसा तामाङ, उहाँलाई पनि गुड नाइट शुभ पनि भन्न चाहन्छु। अनि भाइ हुनुहुन्छ रमन मदन तामाङ, अनि सुरत राई हुनुहुन्छ, राजु राई गाइला, अनि मासेरुबा, अनि हुनुहुन्छ हाम्रो कृष्ण तामाङ, सानो कमला, निमु शेर्पा, सम्झना रुम्बाङ, प्यारी साथी हुनुहुन्छ दिल्सा राई, सुनिता गुरुङ, सुनु सुनिता, बहिनी चन्द्रमाया, अनि यहीँ हुनुहुन्छ हस्बेन्ड मिनकुमार तामाङ, उहाँलाई पनि गुड नाइट शुभ शुभ पनि भन्दै, अब साथीहरू त धेरै हुनुहुन्छ, मलाई सपना भनेपछि हुने सबै सबैलाई गुड नाइट शुभ छ पनि भन्दै छुट्टिन्छु ल। नमस्ते, टेक केयर, बाई बाई।
0: हजुर नमस्ते, टेक्योर, भाइ भाइ, साथी हुनुहुन्थ्यो यति बेला सङ्खुवा सभा पाँच भवनको साथी सपना तामाङ मोक्तान, उहाँसँग म चिटे, उहाँले पनि आफ्नो सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला म वाट्सएप कलतर्फ लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो रात्रिकालीन नमस्ते हजुर। हजुर रात्रिकालीन नमस्ते, नमस्कार, हाम्रो सुरज राई तुम्छालाई कार्यक्रममा स्वागत गरे है त मैले। हजुर हजुर, हाँसुन सासुराजी, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? हजुर अहिलेको समयमा ड्युटीतिर, मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ सुरजी, भनेपछि यो समयमा ड्युटीतिरै हुनुहुन्छ है? हजुर हजुर, ल एकदमै ड्युटीको ड्युटीतिर हुनुहुन्छ, साथमा हामीलाई पनि सुन्दै हुनुहुन्छ, खुसी लाग्यो जस आउनुभयो प्रोग्राममा। सुरजी, यो व्यवसायमा तपाईँको सम्झना सन्देश तर्फै लागौँ न त।
2: त्यस्तै गरेर भोजपुरको पगौतमातिर हुनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा आरामदायी आरामको कामना गर्दै गुड नाइट शुभ छ पनि भन्न चाहन्छु। भने केही साथीहरूको नामै लिनुपर्दा फर्स्ट कलरको रूपमा उपस्थित हुनुभएको थियो हाम्रो तीर्थलाई विशेष सम्झनु सहित गुड नाइट शुभ छ पनि भन्न चाहन्छु। भने रमन मोक्तान सर हुनुहुन्छ, योगे निम्याङ लिम्बू, रञ्जित राई, बियोग राई, दुर्गनी आकाश राई सर हुनुहुन्छ, भने लिम्बू विजय, राजवी राई पाइमा र कृष्ण तामाङ, अनि मातृको बस्नेत भाइ बिपिन रुम्दानी हुनुहुन्छ, अनि भर्खर कल गरेर जानुहुने सपना तामाङ मोक्तान हुनुहुन्छ, भने अनु शेर्पा, अस्मि सोताङ, अनुसदिक सिंह राई, राजकला कुलुङ, सानुमाया शेर्पा, ईश्वरी नेवाङ, काली कमला ओली, लिम्बू प्रतिमा ईश्वरी, अनिता नगर, सरस्वत पोखरेल, निमु शेर्पा, सुनिता कुलुङ, सन्दे थोमा, पुष्पाञ्जली राई, सुस्मिता नासिङ, नाना भूमिका राई, रिमा थामी, युनिका बस्नेत, सोनी भुजेल र सोनिम शेर्पा, अनुसा शेर्पा हुनुहुन्छ भने करिना मगर, रोशनी तामाङ, साइनी सोनिया कुलुङ, सुमित्रा पाथिन तामाङ, अनमोल छेत्री र बिन्दु खिरिया, अनि सरी नगरौँ लगायतलाई सुरक्षा एकदम छ भनेर चिन्नुहुने सबै सबैलाई भन्दै हजुरको बसाइबाट छुट्टिन चाहे अवस्था नमस्ते स्वराति
0: हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सुरज राई तुम्छा भोजपुर घर भई हालसाथ समुद्र पारीको देश मलेसियाबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे यति बेला उहाँले पनि आफ्नो सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला कोही साथी फोन लाइनमा हुनुहुन्छ हेलो रात्रिकाली नमस्ते नमस्कार हजुर हजुर रात्रिकालीन नमस्ते नमस्कार हजुर कार्यक्रममा स्वागत छ यहाँलाई हजुर हजुर हस् हुन्छ एकदमै हँसिलो रसिलो मान्छे मामलिङबाट युनिसा तामाङ आइपुग्नु भएको छ होइन त हजुर हजुर पक्कै पनि भनौँ न पक्कै भन्नै पर्यो भनौँ न त मिलेन भन्नै पर्यो होइन र हजुर ठ्याक्कै मिलाउनु भयो म प्राय सबैको मिलाउँछु तर सबैको मिलाएर सबैको नाम लिएर पनि मैले त साध्य हुँदैन नि त हजुर ल हुन्छ अनि के छ हाम्रो युनिसाको खबर खबर सुनाउनुहोस् न यो समयमा के गर्दै हुनुहुन्छ खाना पिना भइसक्यो हजुर हजुर जोस खाना खाएर यसो मोबाइल हेर्नको लागि जानुभयो जोस लाइभ आइरहेछ आएपछि त अनि अब फोन गर्नु पर्यो भनेर जोस ट्राई गर्नुभयो लक्की हुनुहुन्छ आज बोल्न जुरिया रहेछ होइन हजुर ल हस् हुन्छ हामीलाई सधैँभरि यसरी नै माया गरिराख्नु होला आउँदै गर्नु होला बिच बिचमा नहराइदिनु होला हजुर कल ट्राई गर्दा लाग्दैन यस्तै छ के गर्नु आज लाग्यो फेरि आउँदो बस्यो भने लाग्छ केही निराशा नगर्नु होला नि त ल हुन्छ आउनुभयो कार्यक्रम क्षेत्र पारेको बसाइमा यो बसाइमा तपाईँका सम्झना सन्देश तर्फै लागौ न त कसको लागि राख्नुहुन्छ
1: त्यस्तै गरी मेरो हस्बेन्ड हुनुहुन्छ सन्तोष तामाङका दाजु र उहाँलाई गुड नाइट शुभ पनि मिठो माया सम्झना भन्न चाहन्छु अनि प्यारी साथी हुनुहुन्छ दिल्का राई भावन मगर बिन्दा तामलिङ बहिनी सपना तामाङ सानु कमला सौरिनी कमरामा तामाङ बहिनी रिमा थामी बहिनी सिन्ता कुलुङ सम्झना रूपान्तर राईनी कला अब धेरैजना साथीहरू हुनुहुन्छ झुवा जसले मलाई युनिसा तामाङ भनेर चिन्नुहुन्छ सबैलाई
0: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला शङ्खुवासभा मामलिङको साथी चन्द्रमाया त नभनौँ हाम्रो साथी हुनुहुन्थ्यो युनिसा ब्लोन तामाङ उहाँसँग म छिटे उहाँले पनि आफ्ना भनौँ गुड नाइट विशेषहरू व्यवसायमा राखेर छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ हेलो नमस्ते रात्रिकालीन नमस्ते हजुर हजुर रात्रिकालीन नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर पाँच कमनबाट चन्द्रमाया तामाङ बोल्दै हुनुहुन्छ अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न हजुर ल तपाईँको खबर सबै ठिकै छ राम्रै छ भन्नुभयो तर यहाँ दुईतिर कल रिसिभ भयो कि त्यही भएर मेरो यता पनि उता पनि कल रिसिभ भयो अनि त्यही भएर म दुईतिर कल भएकोले कन्फ्युज भए अनि खबर सबै ठिकै छ राम्रै छ खानापिना भइसक्यो है हजुर ल हुन्छ एकदमै खानापिना भइसक्यो सुतिराख्नु भएको छ हजुर होस् कल गर्नुभयो कल पनि लागिसक्यो हजुरको अनि आउनुभयो व्यवसायमा तपाईँका रात्रिकालीन सम्झना सन्देश कसको लागि राख्नुहुन्छ

0: अनि म थामी अनि सुनिका सुनै हुन्छ त्यहाँदेखि साथीहरू साह्रै साथीहरूको धेरै हुन्छ अहिले त्यहाँदेखि पनि साथीहरूको गर्मीहरू बन्द भएर सबै तपाईँलाई सुन्दा सुधा सबैले भनेर लाग्दैन नमस्ते है
1: हजुर नमस्ते टोकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो त्यो बेला शङ्कु सभा पाँच कमलको साथी चन्द्रमा तामाङ हुनुहुन्थ्यो उहाँसँग म छिटे उहाँले पनि आफ्ना गुड नाइट विशेष सबै सबै साथीहरूमा राखेर यो विषयबाट छुटिसक्नु भएको छ भने यति बेला वाट्सएप नम्बरमा हुनुहुन्छ एकजना मित्र म उहाँलाई अनेर गरिहाल्छु हेलो नमस्ते हजुर रात्रिकालीन नमस्ते नमस्कार कार्यक्रममा स्वागत छ यहाँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर कृष्ण तामाङ बोल्दै हुनुहुन्छ शङ्खुवा सभा वाना गर्वै हाल साउदीबाट हजुर के छ नि तपाईँको खबर खबर सुनाउनुहोस् न यति बेला के गर्दै हुनुहुन्छ
2: मेरो खबर खबर भन्नु त एकदम ठिक छ होइन भर्खर ड्युटीबाट आएर ठ्याक्क कल गरेको धेरै लगाएर धेरै मेहनत गर्नु परेन
1: हजुर हजुर भनेपछि कल त्यति धेरै मेहनत गर्नु परेन तपाईँ कल त रिसिभ मैले दुईतिर रिसिभ गरेछु अघि त्यही भएर मैले दुईजनाकै कललाई झन्डै झन्डै लिन नै पुगेछु क्या तपाईँको नि कल यता रिसिभ थियो उता पनि कल रिसिभ भयो जे होस् कहिलेकाहीँ यस्तो हेर्दा हेर्दै कलहरू दुईतिर रिसिभ गरिपठाए त्यही भएर यता साथीसँग बोल्दै थिएँ तपाईँको उताबाट हेलो हेलो भन्ने आवाज आइरहेको थियो त्यही भएर पनि मलाई अलिकति हाँस उठ्यो भनौँ न है हजुर हजुर कहिलेकाहीँ हाँस्नु पनि पर्छ ल ठिक छ यस्तै छ के गर्ने कृष्णजी अनि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँको रात्रिकालीन सम्झना सन्देश जसको लागि
2: मेरो रातिकालीन सन्देश राख्नुपर्दा सर्वप्रथम हजुरलाई पनि गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु अनि हाम्रो रमेशलाई पनि गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु अनि त्यसै गरी ज्वरन भूमि मित्रलाई पनि भन्न चाहन्छु अनि त्यसै गरी यहाँ मलाई मिस गर्दै हुनुहुन्छ मेरो नाना हुनुहुन्छ रतना लामा उहाँलाई पनि एकदम मिस गरेर चाहिँ नाना भन्न चाहन्छु अनि मामा हुनुहुन्छ जुनी तथामिङ अनि पापा हुनुहुन्छ जीवा थाबेन बाजे लिम्बु विजय बोजू हुनुहुन्छ मिना चामिङ अनि गुनु हुनुहुन्छ दिल्चा राई सुनिता गुलुङ अस्पताल सरस्वता पोखरेल अनि हाम्रो राजुले काइन सर कविता राई सुजा थापा हिमा राई तरुण चन्दले समस्य शेर्पा सानुमाया शेर्पा सुनिल शेर्पा सुस्मिता नाथरिङलाई पनि एकदम मिस गराएको छु उहाँ पनि एकै हाँस्दै हुनुहुन्छ होला सायद होइन अनि त्यसै गरी हाम्रो आर्ट बस्नेत धकल धर्मराज अनि हाम्रो सरजल छेत्री अनि सुरज राई सुन्छ अनि धेरै साथी हुनुहुन्छ हाम्रो सानो कमला अनि हाम्रो भोलि चाहिँ अनि हाम्रो सानो कमलाको चाहिँ बटेर चाहिँ उहाँलाई चाहिँ एकदम जन्मदिनको अग्रिम शुभकामना भन्न चाहन्छु अनि हाम्रो शिशिर चन्द्रले सुरज श्रेष्ठ अनि हाम्रो सम्पन्न मोक्तान तामाङलाई पनि भन्दै दिँदा हुन चाहन्छु
1: हजुर नमस्ते टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला कृष्ण तामाङ शङ्खुवा सभा वाना गर्वैहाल साउदीबाट हुनुहुन्थ्यो उहाँसँग बसेटे उहाँले पनि आफ्ना रात्रिकालीन सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर छुटिसक्नु भएको छ र अब पनि कार्यक्रम छिटिसबारीको विषयमा म फेरि पनि गीततर्फ लाग्छु यति बेला एकदमै अन्जुपन्तको आवाज सुनाएको एकदमै मिठो गीत छ टाढा छ सानो सम्झना धेरै भयो बोलको गीत छ यो गीत सुन्दै रहनु होला गीतपछि म एकैछिनमा फर्केर आउने नै छु

0: हजुर, कार्यक्रममा मैले फेरि पनि तपाईँहरूमा चाहिँ एकदमै मिठो साङ्गीतिक कोसले राखेको थिएँ। टाढा छ सानो अन्जु पन्तका आवाज रहेको गीतलाई मैले तपाईँहरू माझमा राखेको थिएँ। गीतपछि पुनः स्वागत छ। र अब भने हामी कार्यक्रमको लगभग अन्तिम बसाइतिर छौँ। म व्यवसायमा ढिला गर्दिन यति बेला वाट्सएप नम्बरमा एकजना साथी हुनुहुन्छ, म उहाँलाई अन्धेर गरिहाल्छु। कहाँबाटको हुनुहुन्छ? उहाँको फोनलाई रिसिभ हुन सकिरहेको छैन। कहाँबाटको हुनुहुन्छ? हेलो, रात्रिका दिन नमस्ते हजुर। हजुर, रात्रिकालीन नमस्ते, नमस्कार, फोन लाग्यो, बोलिदिनुहोस् न। हजुर नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? पूर्वेली अन्जान असफल आयुष राई भन्नुभयो है? हजुर, मेरो आवाज एकदमै सानो छ भन्नुभयो। म एकदम ठुलो स्टुडियो नै थर्किने गरी कराइरहेको छु, रहे पनि सानै सुनिराख्नु भएको छ है? हजुर हजुर, तपाईँ पूर्वेली अन्जान असफल आयुष राई, तपाईँको नाम त कति लामो, एक हल्को मेलो छ कि क्या हो? हजुर हजुर, मैले नसुनेर यस्तो लागेको होइन, तर मैले त सुन्न त धेरै ठाउँ सुनेको थिएँ, तर मलाई आफै अहिले भाषण गर्नु पनि गाह्रो गाह्रो भयो नि त। हजुर हजुर, ल हुन्छ नि, के छ तपाईँको खबर खबर सुनाउनुहोस् न। हजुर, मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ। अञ्जनजी सन्चै छु, आरामै छु भन्नुपर्छ है त। हजुर ल हुन्छ, कतिजना साथीहरू हुनुहुन्छ उहाँहरू सबै सबैजनालाई मेरो तर्फबाट नि दर्शन नमस्ते नमस्कार साथमा मिठो सम्झना मिठो माया भन्न चाहे त। हजुर हजुर, ल हुन्छ, टेक्निसियनमा कोही हुनुहुन्न, म एक्लै छु भन्नुपर्छ है त। हजुर, मेरो खानपिन अघि नै भइसकिसक्यो भन्नुपर्छ अन्जनजी। हजुर, अब यस्तै छ, दिनचर्या यसरी नै बितिरहेछ तपाईँहरूसँग बिहान बेलुका जोडिएर होइन, अब दिउँसो त्यस्तै हो, दिउँसो अब आफ्नै काममा व्यस्त हो, बेलुका यसरी तपाईँहरूसँगै कुराकानी गर्ने यसरी नै दिनचर्या बितिरहेछ भन्नुपर्छ है त। हजुर हस् हुन्छ, ल हुन्छ, अब लामो कुराकानी गर्नुभन्दा नि हामी छोटो कुराकानी गरौँ, तपाईँको सम्झना सन्देश तर्फै लागौँ है। हजुर, सबैलाई भन्दै लगेर लगेर सबै साथीहरूलाई भन्दै छोड्छौँ है। हजुर, साथी हुनुहुन्थ्यो पूर्वेली अन्जान असफल आयुष राई, यति लामो नाम छ उहाँको, मलाई नै भन्दा भन्दै कन्फ्युज हुन्छु घरि घरि। लास्टमा एकजना साथी लाइनमा हुनुहुन्छ, फोन लाइनमा, उहाँले अन्यर गर्छु। हेलो नमस्ते। हजुर रात्रिकालीन नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर प्रवीण मगर काठमाडौँबाट बोल्दै हुनुहुन्छ, के छ प्रवीण? बिहान पनि हाम्रो कुराकानी भएको थियो, यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर, भनेपछि खाना खाएर हामीलाई सुन्दै हुनुहुन्छ। हजुर ल, एकदमै खुसी लाग्यो अनि आउनु भएको छ, हामी अन्तिमतिर छौँ, तपाईँको सम्झना सन्देश तर्फै लागौँ है।
1: सम्झना सन्देश, फर्स्टमा तपाईँहरू इन्टायर टिमलाई शुभरात्रिको कामना गर्दै गुड नाइट भन्न चाहन्छु होइन। अनि अहिले जति पनि साथीले अरू नै सुन्दै हुन्छ मेरा थुप्रै साथीहरूलाई धेरै धेरै सम्झना माया अनि गुड नाइट अनि जस्तै रहने मेरो घरकोहरू यतामा भन्छ पनि धेरै धेरै सम्झना सबै सबैलाई सम्झिरहेको छु सबैमा धेरै माया भन्दै बिदा हुन्छ त बाई.
0: हजुर नमस्ते टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो आजको लागि लास्ट लकी कलर साथी प्रवीण मगर हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट उहाँसँग छुटे र म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि यति बेला लगभग स्टुडियोको घडीमा पनि 8:54 गइसकेको छ मैले पनि लगभग कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो र यतिन्जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु त्यसै गरी यतिन्जेलसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेषै धन्यवाद दिन चाहे आज फोन लागेन साथी केही छैन निराश नहुनुहोला तपाईँको फोन आउने दिनहरूमा भोलि दिनमा पक्कै पनि लाग्नेछ केही अन्यर्थ नगर्नुहोला भन्न चाहन्छु र यस कार्यक्रममा कमेन्ट गर्नुभयो कमेन्ट गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु सेयर गर्नुभयो सेयर गर्ने साथीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु साथीहरू भन्न चाहन्छु र यस कार्यक्रमलाई म फेरि पनि भने कार्यक्रमलाई प्रायोजन गर्नुहुने साथीलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम क्षितिज पारीको बसाईबाट भोलिको बसाई भनौँ आउने दिनहरूमा फेरि उपस्थित हुने बाचा गर्दै गर्दै म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता याखा आजको बसाईबाट बिदा हुन्छु हवस् त नमस्ते शुभरात्रि शुभ सपनी.
2: I'm not going to be able to do it.

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 AM
3: अहिले बिहानको 5 बज्यो।

0: रेडियो अरुण
1: अरुण
0: 97.6 MHz
1: हर पल
0: हर
1: तपाईं सँगै
0: अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: स्वामित्व शीर्षकको शुभ समाचार।
1: रजिस्ट्रेशन छूट सुविधाले कपिल वस्तुमा महिलाको नाममा भू स्वामित्व बढ़दै गएको छ। यो सुविधाले महिलाका नाममा जग्गा पास हुने क्रम उत्साहजनक रूपमा वृद्धि भएको देखिन्छ। महिलाका नाममा जग्गा पास गरे सरकारले 25% रजिस्ट्रेशनमा छूट सुविधा दिएको छ। कपिल वस्तुमा एक वर्षमा 7,800 जना महिलाको नाममा जग्गा पास भएको छ। आर्थिक वर्ष 2082-83 जिल्लामा रहेका भूमि सुधार तथा मालपोत कार्यालयमा जग्गा पास भई उनीहरूका नाममा जग्गा स्वामित्व हस्तान्तरण गरिएको हो। भूमि सुधार तथा मालपोत कार्यालय तौलीहवाबाट 3,645, चन्द्रौटाबाट 2,795 र बाणगंगाबाट 1,442 जना महिलाका नाममा जग्गा पास भएको हो। आर्थिक वर्ष 2081-82 8,639 जना महिलाका नाममा जग्गा पास भएको थियो। सरकारले महिलाका नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा विशेष छूटको व्यवस्था गरेपछि उल्लेखनीय रूपमा महिला भू स्वामित्व बढ़ेको हो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने, नाचगान गर्ने तथा दिदी बहिनी र आफन्तसँग सुख दुःख साटासाट गर्ने परम्परा छ। तीजलाई धार्मिक आस्था, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिको संगमका रूपमा समेत लिइन्छ। विशेष गरी महिलाहरूले आफ्ना माइती तथा चेलीबेटीलाई बोलाएर तर खुवाउने, सामूहिक रूपमा भेटघाट गर्ने प्रचलन रहेको छ। तीजका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि व्रतालु महिलाहरूको ठूलो भीड़ लाग्ने गर्दछ। रातो साड़ी, चुरापोते, टीका तथा विभिन्न आभूषणमा सजिएका महिलाहरू शिवलिंगमा जल तथा पूजा सामग्री अर्पण गर्दै भगवान शिवको आराधना गर्ने गर्दछन्। पशुपतिनाथसँगै काठमाडौँ उपत्यका अन्य शिवालय तथा देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा पनि तीजको अवसरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुने गरेका छन्। व्रतालु महिलाहरूले आफ्नो परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै, पूजा गर्ने तथा अविवाहित महिलाहरूले योग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने धार्मिक विश्वास रहेको छ। समयसँगै तीज मनाउने शैलीमा पनि परिवर्तन आएको छ। विगतमा मुख्यतया माइतीमा भेला हुने, दर खाने, व्रत बस्ने र शिवका पूजा गर्ने परम्परामा सीमित रहेको तीज अहिले सामूहिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा सामाजिक अभियानसँग पनि जोड़िन थालेको छ। यद्यपि आधुनिकतासँगै तीजको मौलिकता जोगाउने विषयमा पनि बहस हुँदै आएको छ। पर्वका नाममा हुने अनावश्यक खर्च, देखासुकी र भड्किलोपनले तीजको मौलिक संस्कृति तथा धार्मिक महत्व ओझेलमा पार्न नहुने आवाज पनि उठ्दै आएको छ। संस्कार, आत्मीयता र सामाजिक एकतालाई केन्द्रमा राखेर पर्व मनाउनु पर्नेमा संस्कृतिविद तथा जानकारहरूले जोड़ दिँदै आएका छन्। तीजको अर्को महत्वपूर्ण पक्ष दरखाने तथा खुवाउने परम्परा हो। भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदी बहिनीहरूलाई माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकार बनाएर प्रेमपूर्वक खुवाउने प्रचलन रहेको छ। नेपाली समाजमा साउन संक्रान्तिदेखि नै तीजको रौनक शुरू हुने गरेको पाइन्छ। रातो पहिरन, हरियो चुरापोते तथा विभिन्न श्रृंगार सामग्रीको प्रयोगसँगै तीजका गीत र सांस्कृतिक कार्यक्रमले पर्वको वातावरण बनाउने गर्दछन्। त्यस्तै आज हरितालीका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ला भएका छन्। तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ।

0: नमस्कार, उल्लासको पर्व तीज आज शीर्षकमा हिमाली टाइम्समा खबर छ।
1: पार्टीको पन्ध्रौं महाधिवेशनमा सबै पक्षका एजेण्डा समेटेर जाने कुरामा हदैसम्मको लचकता अपनाएका छौं। आजको निर्णयले एकताको महाधिवेशनको सन्देश दिएको छ। गगनले खोले एकताको बाटो शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। लामो समयदेखि विवादमा रहेको नेपाली कंग्रेसभित्र एकताको सन्देश सहित पन्ध्रौं महाधिवेशनमा सबै पक्ष समेटिने भएका छन्। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेका र विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यलाई समेट्ने उद्देश्यले उनीहरूलाई केन्द्रीय समितिमा थप्ने निर्णय लिएको संस्थापन पक्षको दावी छ। कंग्रेसले आगामी पन्ध्रौं महाधिवेशनमा पार्टीका कुनै पनि सदस्य नछुटुन् भन्ने उद्देश्यले अधिवेशन प्रक्रियालाई अघि बढ़ाउने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए। सभापति गगन कुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर पार्टीमा सक्रिय रहेका सदस्यलाई समेत अधिवेशन प्रक्रियामा समेट्ने निर्णय गरेको हो। बैठकले विशेष महाधिवेशन सम्पन्न हुनु अघिका तत्कालीन केन्द्रीय कार्य समितिका सदस्यलाई पनि विधान बमोजिम पन्ध्रौं महाधिवेशनमा केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागी हुन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ। बैठकले असोज 3 र 4 गते वडा अधिवेशनबाट शुरू हुने तथा असोज 16 देखि 19 गतेसम्म काठमाण्डमा हुने पन्ध्रौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशनको उद्घाटन असोज 16 गते दिउँसो 1 बजे खुल्ला मंचमा हुने कंग्रेसले जनाएको छ। कंग्रेसले पार्टीको सदस्यता व्यवस्थापन प्रक्रियामा विभिन्न कारणले अध्यावधिक हुन छुटेका क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ। पार्टी परित्याग गरेका, अनुशासनको कार्यवाहीमा परिसदस्यता गुमाएका तथा प्रचलित कानून अनुसार पार्टी सदस्य बन्न नमिल्ने बाहेक अन्य सदस्यलाई अधिवेशन प्रक्रियामा वञ्चित नगरिने कंग्रेसको निर्णय छ।
0: दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क मृत्यु सयमा शीर्षकमा खबर छ। दक्षिण एशियाको आर्थिक विकास र आपसी सहकार्यको नयाँ अध्याय शुरू गर्ने लक्ष्यसहित स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क अहिले आफै अस्तित्व जोगाउने संकटमा छ। नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, भूटान, श्रीलंका, मालदिव्स र अफगानिस्तान समेत मिलेर बनेको सार्क विघटन नै त भएको छैन तर चलायमान पनि छैन। एकातिर दक्षिण एशियाली मुलुकहरूलाई जोड्ने सार्क दशक बढ़ीदेखि मृत्यु सयमा भइरहँदा भारतको राजधानी नयाँ दिल्लीमा विश्वका ठूला उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ। यही समयमा दक्षिण एशियाको आफ्नै क्षेत्रीय संगठन सार्क भने राजनीतिक असहमतिको बन्धक बनेको छ। कतिसम्म भने छिमेकमा ब्रिक्स सम्मेलन हुँदा सार्कको अध्यक्ष रहेको नेपाललाई भने निम्तो समेत गरिएन। मूलत भारत र पाकिस्तान बीचको सम्बन्धले सार्कको गतिलाई सुस्त मात्रै होइन गतिहीन नै बनाएको हो। नेपालको अध्यक्षतामा सन् 2014 काठमाण्डुमा 18 सार्क शिखर सम्मेलन सम्पन्न भएको थियो। त्यसपछि पाकिस्तानको इस्लामाबादमा 19 सम्मेलन गर्ने निर्णय भएको थियो तर सन् 2016 जम्मू कश्मीरको उरीमा भारतीय सुरक्षाकर्मीमाथि भएको आतंकवादी हमलापछि भारतले इस्लामाबादमा हुने सम्मेलनमा सहभागी नहुने निर्णय गर्यो। त्यसपछि सम्मेलन अनिश्चितकालका लागि रोकिएको छ। सार्कको चार्टरले सदस्य राष्ट्रहरूको सहमतिलाई अनिवार्य बनाएको छ। त्यस्तै ब्रिक्सको विस्तारले सार्कलाई प्रत्यक्ष रूपमा विस्थापित गर्ने अवस्था भने होइन। दुवैको उद्देश्य, भौगोलिक दायरा र संरचना फरक छन् तर ब्रिक्सको बढ़दो प्रभावले सार्कलाई कमजोर भने अवश्य बनाउने विश्लेषकहरू बताउँछन्। एकातिर ब्रिक्सका सदस्यहरू विश्वव्यापी वित्तीय संरचना सुधार, व्यापार, एआई, जलवायु परिवर्तन र नयाँ विकास बैंक सम्मका विषय सामूहिक धारणा बनाइरहेका छन्। अर्कोतिर सार्कका सदस्य राष्ट्रहरू आफ्नै शिखर सम्मेलन कहिले गर्ने भन्ने विषयमा समेत सहमत हुन सकेका छैनन्। पूर्व राजदूत निलाम्बर आचार्यले लामो समयदेखि निष्क्रिय बनेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई पुनर्जीवित गर्नुपर्नेमा जोड़ दिएका छन्। ब्रिक्स बलियो भने पनि सार्कलाई ब्यौटाउनुपर्ने उनको भनाइ छ। सार्क शिखर सम्मेलनको तयारी अगाडि बढ़ाउनुपर्नेमा समेत उनले जोड़ दिएका छन्। विश्व अब एक ध्रुवीय रहनु हुँदैन भन्दै पुटिनले भनेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्सभित्र विकास भएका समाधानको लाभ सदस्य देशमा मात्र सीमित नराखी ग्लोबल साउथका अन्य देशको आवश्यकता पूरा गर्न पनि उपयोग गर्नुपर्ने बताएका छन्। पुटिनले रूस कुनै देश विरूद्ध नरहेको र आफ्ना राष्ट्रिय हितका आधारमा सबै साझेदारसँग काम गर्न तयार रहेको समेत बताएका छन्। त्यस्तै चीनका राष्ट्रपति शी जिनपिङले ग्लोबल साउथको सामूहिक प्रभाव निरन्तर बढ़िरहेको बताएका छन्। ग्लोबल साउथको एकता बलियो बनाउनुपर्नेमा समेत उनले उनले जोड़ दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व शासनको पुरानो संरचना बदल्नुपर्ने धारणा राखेका छन्। त्यसका लागि ग्लोबल साउथको आवाज बलियो बनाउनुपर्नेमा उनको जोड़ रहेको छ। दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन सार्क मृत्यु सयमा शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: भोटेघुसी बाढ़ीपछि रसुवाका जलविद्युत आयोजनाका सुरूङ तथा भग्न अवशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरूङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरूङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावटको चिलिमे जलविद्युत आयोजनाको सुरूङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरूङभित्र करिब 70 मिटर गेगब्रान हटाउने काम भइरहेको छ। उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरूङभित्र खोजी जारी शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: भोटेकोशी बाढ़ीबाट घरबार विहीन भएका परिवारलाई तत्काल आवासको व्यवस्था गर्न सरकारले राहत, अस्थायी पुनर्स्थापना र दीर्घकालीन पुननिर्माणलाई एउटै प्याकेजमा अघि बढ़ाउने तयारी गरेको छ। सरकारले 4 सदस्यसम्मको परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मासिक 15,000 रूपियाँ आवास खर्च उपलब्ध गराउने निर्णय गरिसकेको छ। 4 जना भन्दा बढ़ी सदस्य भएका परिवारलाई प्रति व्यक्ति मासिक थप 2,000 रूपियाँ दिने व्यवस्था समेत गरेको छ। सरकारले नगद आवास खर्च लिन नचाहने परिवारका लागि आफैले अस्थायी आवासको व्यवस्था गर्ने विकल्प समेत खुल्ला राखेको छ। यसका लागि प्रभावित स्थानीय तहबाट परिवारगत विवरण संकलन भइरहेको छ। सरकारले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन पूरा गरी विस्तृत आवश्यकता मूल्यांकनका आधारमा पुनर्स्थापना र पुननिर्माण अघि बढ़ाउने जनाएको छ। सरकारको योजना तत्काल राहतमा सीमित नभई घर निर्माण, सड़क तथा पुल पुनर्स्थापना, विद्युत संरचना, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र प्रभावितहरूको जीविकोपार्जन र पुनर्स्थापनासम्म विस्तार हुने संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन अनुसार भोटेकोशी बाढ़ीबाट प्रभावित 5 जिल्लाका 15 स्थानीय तहमा 7,570 निजी घरमा क्षति पुगेको छ। त्यस्तै 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक आकलन रहेको छ। मासिक 15,000 आवास खर्चदेखि स्थायी घरसम्म सड़क पुल र विद्युत पुननिर्माण सरकारको प्राथमिकतामा परेको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई राहतदेखि पुननिर्माणसम्मको संयुक्त प्याकेज शीर्षकमा यो खबर छ।
1: खुल्यो कृष्णभीर पृथ्वी राजमार्ग सञ्चालन, गोर्खापत्र खबर लेख्छ। कृष्णभीरमा राजमार्ग नै भाँसिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग 10औं दिन आइतबार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। भाँसिएको राजमार्गलाई सँगै रहेको भीरमा डाइभर्सन गरी पुनर्स्थापना गरिएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो। पृथ्वी राजमार्ग नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्ड मुगलिनकी प्रमुख सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीले राजमार्गमा अलपत्र परेका सवारी साधनलाई कृष्णभीर पार गराइएको बताउनुभयो। पहिलो चरणमा आइतबार 25 भन्दा बढ़ी सवारी साधनलाई राजमार्ग पार गराइएको उहाँले बताउनुभयो।
0: अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कोअपरेशन अन्तर्गत 18 किलोमिटर प्रसारण लाइन भने करिब 9 महिनामा निर्माण सकिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले करिब 2 अर्ब रूपियाँ लगानीमा नेपाल भारत सीमापार प्रसारण लाइन निर्धारित समयमा सम्पन्न गरेको हो। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तार गर्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 400 केभी न्यू पुटुवल सब स्टेशनलाई भारत सीमासँग जोड्न यो प्रसारण लाइन 1,28,00,000 अमेरिकी डलर अर्थात करिब 2 अर्ब रूपियाँ लगानीमा निर्माण भएको आयोजनाले जनाएको छ। विद्युत संजाल सुदृढीकरण र सीमापार विद्युत संजाल विस्तारमा यो प्रसारण लाइन